0: फोन नम्बर 98484 27359 र 98442 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
1: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095 43893।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 10 गते शनिबार, सेप्टेम्बर 26 तारीक सन् 2026, नेपाल सम्मत 1146 भदौ शुक्ल पक्षको पूर्णिमा तिथि, अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आज देशका पश्चिमी भेगमा ठूलो पानी पर्ने सम्भावना, बाढ़ी पहिरोको जोखिम, देशका प्रमुख राजमार्ग अवरूद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह, भोटेपछि बाढ़ीको आज एक महिना पूरा, राहत र पुनर्स्थापनामै चुनौती।
1: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, पूर्वाधारदेखि बाढ़ी राहतसम्म मुख्य एजेण्डा, राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि वर्षौं बित्यो, अझै पनि कछुवाकै गतिमा, अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राम गर्ने अधिकार।
0: वित्तीय सुशासन कायम गर्ने अर्थ मन्त्रालयकै बेरुजु करिब 1.5 खर्ब र सुवागढ़ी नाका खुलाउन सहमति जुट्दै, अन्तर्राष्ट्रिय बजारमा घुम्नका लागि नेपाल सुरक्षित रहेको सन्देश दिन माग।
1: सुडानबाट विस्थापितहरूमा भोकमरी संकट आउन सक्ने राष्ट्रसंघको भनाई, युक्रेनलाई थप हतियार खरिदमा रकम निकासा गर्न यू सहमत, इरानद्वारा युद्ध अन्त्यका लागि अमेरिकासँग साथ दिने योजना प्रस्ताव।
0: र आईसीसी T20 अन्तर्राष्ट्रिय वरियतामा नेपालको दुई स्थान सुधार, विश्व एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजित, आज जापानसँग खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोटेपछि बाढ़ीको आज एक महिना पूरा, राहत र पुनर्स्थापनामै चुनौती देखिएको प्रसंग।
1: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीको एक महिना बितिसक्दा पनि विपदको घाउ पुरिन सकिरहेको छैन। खोज तथा उद्धारसँग राहत वितरण जारी छ, तर ठूलो धनजनको क्षतिले अबको मुख्य चुनौती पुननिर्माण र पुनर्स्थापना भनेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणको विवरण अनुसार बाढ़ीबाट 1453 जनाको मृत्यु र 5550 जना बेपत्ता भएका छन्। करिब 4.8 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक आकलन छ भने, पुननिर्माण र पुनस्थापनाका लागि 7.23 अर्ब रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने देखियो।

0: गरिएको छ। बाढ़ीले सड़क, पुल, घर, विद्यालय, स्वास्थ्य संस्था र जलविद्युत आयोजनादेखि व्यापारिक प्रतिष्ठानसम्म व्यापक रूपमा क्षति पुर्याएको छ। 37 मोटरेबल पुल मध्ये 33 बगेका छन् भने 69 किलोमिटर सड़क क्षतिग्रस्त भएको छ। यसले प्रभावित बस्तीलाई सामान्य जनजीवनमा फर्काउने काम अझ जटिल बनाएको छ। राहत वितरणको काम भइरहेको छ। राहतले तत्कालको संकट टार्न सक्छ। विस्थापित परिवारको थायी आवास, रोजगारी, सड़क, पुल निर्माण, पुननिर्माण र प्रभावकारी उत्पादन क्षेत्रलाई पुनर्जीवित गर्न दीर्घकालीन योजना र ठूलो स्रोत आवश्यक पर्ने विज्ञहरूले बताएका छन्। हालसम्म करिब 200 व्यक्तिको शवको पहिचान हुन सकेको छैन भने डीएनए परीक्षणपछि शव हस्तान्तरण गर्न अझै एक महिना कुर्नुपर्ने नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्रेले सीआईएनसँग बताउनुभयो।
1: पहिचान नभएको शवहरू सबैको डीएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले अर्थात 1286 जनाको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको, अर्थात बोन र टिथको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ। यो सबैको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200+ डीएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने बोन टिथको 600+ प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन अथवा टिथको डीएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ। 25-30% री गर्नुपर्ने पनि भएको कारणले ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले करिब करिब एक महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
0: हाल विपदमा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई 2,00,000 र एकै परिवारमा एक भन्दा बढ़ी व्यक्तिको मृत्यु भएमा प्रति व्यक्ति थप 1,00,000 राहत दिने कानूनी व्यवस्था भएको छ। भोटेकोशी बाढ़ीबाट विस्थापितको पुनर्स्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरेको समितिद्वारा नुवाकोटमा 2,665 रोपनी, 6 आना रसुवामा 591 रोपनी, 9 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान समेत गरेको छ।
2: यसबीच 3 दिनदेखि निरन्तर भइरहेको वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ। संघीय राजधानी काठमाण्डौ जोड्ने पृथ्वी राजमार्ग सहित विभिन्न राजमार्गमा बाढ़ी पहिरोले क्षति गर्दा सवारी साधन आवागमन अवरूद्ध भएको छ। सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीरमा सड़कको ग्याबिन त्रिशुली नदीमा झरेको छ। त्रिशुली नदीमा आएको बाढ़ीले कटान गरेका कारण 14 भदौमा कृष्णभीरमा सड़क खण्डमा पहिरो गएको थियो। त्यसपछि केहीमाथि नयाँ ट्र्याक खनेर 18 दिनपछि यातायात सञ्चालन गरिएको थियो। विभागले हाल सञ्चालन रहेको सड़कमा कुनै समस्या नभएको जनाएको छ। मलेखु मुगलिन सड़क आयोजना प्रमुख सजना अधिकारीले कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकमा माथिबाट लेदो झरेर जम्मा भएको तर अन्य क्षति नभएको बताउनु भएको छ।
0: यसैबीच वर्षा गराउने प्रणाली शुक्रबारदेखि पश्चिम क्षेत्रमा सक्रिय भएको छ तर पूर्वी नेपालको वर्षा भने क्रमशः थामिँदै गएको छ। बंगालको खाड़ीमा विकसित न्यून चापीय क्षेत्रले सोहोरेर ल्याएको जलवाष्पयुक्त हावा पश्चिमतर्फ फैलिँदै गएपछि पश्चिमी क्षेत्रमा ठूलो वर्षा हुन थालेको हो। शुक्रबार गण्डकी र लुम्बिनीका केही स्थानमा अत्यधिक वर्षा भएकोमा आज भने वर्षा कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलिसम्मै वर्षाको सम्भावना रहेको छ। पश्चिमी क्षेत्रमा वर्षा थप सक्रिय हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन आग्रह समेत गरिएको छ। महाशाखाका मौसमविद देवी ढकालले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको जानकारी गराउनु भएको छ। पूर्वी तराईमा कम वर्षा हुन सक्छ। मध्यमा काठमाण्डु सहित क्षेत्रकामा पनि निरन्तर झरी हुने सम्भावना छ तर बेला बेलामा भने वर्षा हुने र आकाश केही खुल्न सक्ने सम्भावना पनि रहेको छ। यता गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका अधिकांश स्थानमा धेरै मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसै गरी मौसममा गडबडी भएपछि स्थानीय निकायले नेपाल पर्यटन बोर्ड र संरक्षण क्षेत्रहरूले पर्यटक तथा पदयात्रालाई सतर्क रहन समेत आग्रह गरेका छन्। प्रमुख पदयात्रा मार्ग अन्नपूर्ण, मनास्लु र खुम्बु क्षेत्रमा वर्षा तथा हिमपात भइरहेको छ। केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव बढ़न सक्ने र पदमार्ग तथा पुलमा समेत असर गर्न सक्ने चेतावनी दिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिजो सार्वजनिक गरेको मौसम अपडेट अनुसार मनाङमा हल्का हिउँ परेको छ। मुस्ताङको लुमाङथान, कागबेनी, जोमसोम, घासा, पोथाना, घान्द्रुक, छिमरूङ लगायतका क्षेत्रमा पनि वर्षा भइरहेको छ। अन्नपूर्ण, मनास्लु र खुम्बु क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ भने केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव समेत बढ़न सक्ने भएकाले सचेत रहन आग्रह समेत गरिएको छ।
2: साझा खबरमा अब राष्ट्रिय गौरवका आयोजनाको निर्माणको प्रसंग। देश विकासको गेम चेन्जर मानिएका राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक देखिएको छ। राष्ट्रिय योजना आयोगको पछिल्लो विवरण अनुसार 27 गौरवका आयोजना मध्ये 24 अझै निर्माणाधीन छन् तर अधिकांश तत्काल सम्पन्न हुने अवस्थामा छैनन्। सबैभन्दा गम्भीर अवस्था पूर्व पश्चिम विद्युतीय रेल मार्गको रहेको छ। 16 वर्षमा यसको भौतिक प्रगति 3.6% मात्रै पुगेको छ भने लागत अनुमान 70 अर्बबाट बढ़ेर 10 खर्ब 17 अर्ब रूपियाँ पुगेको छ। बुढ़ी गण्डकी जलविद्युत आयोजना अझै भौतिक निर्माणमै प्रवेश गर्न सकेको छैन। करिब चार खर्ब छ अर्ब लागत अनुमान गरिएको आयोजना मुआवजा लगायतका काममा 42 अर्ब 80 करोड़ खर्च भइसके पनि निर्माण मोडालिटी र स्रोत व्यवस्थापन टुंगिएको छैन। यस्तै राष्ट्रपति चुरे संरक्षण 1 दशकमा 6.7%, कर्णाली करिडोर 13 वर्षमा 13% र एमसीए नेपाल विद्युत प्रसारण आयोजना 18.24% सीमित छन्। सिक्ता सिंचाई 2 दशकमा 51%, महाकाली सिंचाई 19 वर्षमा 31% मात्रै अघि बढ़ेका छन्। लागत र समय दुवै बढ़ने अर्को उदाहरण बबई सिंचाई आयोजना हो। 38 वर्षमा 81.97% काम सकिए पनि यसको लागत 2 अर्ब 87 करोड़बाट बढ़ेर 26 अर्ब 79 करोड़ पुगेको छ। हुलाकी राजमार्गको लागत पनि 47 अर्बबाट बढ़ेर 1 खर्ब 1 अर्ब भन्दा माथि पुगेको छ। आयोगका अनुसार आयोजनाको पर्याप्त पूर्व तयारी नगरी काम शुरू गर्नु, वातावरणीय तथा कानूनी अवरोध, जग्गा अधिग्रहण, निर्माण सामग्री अभाव, स्थानीय विवाद, ठेक्का व्यवस्थापन र स्रोत तथा निर्माण मोडालिटी टुंगो नलाग्नु ढिलाइका प्रमुख कारण हुन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम सम्बन्धी पूर्वानुमानको सूचनालाई खेलवाड नगर्न विज्ञको सुझाव।
3: हल्का रूपमा ए होइन है भनेर पनि लिने अवस्था चाहिँ रहँदैन। सतर्कता अपनाउने र चाहिँ अगाडि बढ़न सक्ने किसिमको जस्तो भत्ला चाहिँ देखिन्छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, पूर्वाधारदेखि बाढ़ी राहतसम्मको मुख्य एजेण्डा, अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राम गर्ने अधिकार लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: टीकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टीकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौं। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
2: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
2: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
8: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
2: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
8: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: प्रधानमन्त्री बालेन्द्र शाहको आगामी नोभेम्बरमा हुने भनिएको भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भ्रमणको औपचारिक मिति तय हुन बाँकी रहे पनि नेपाल भारत बीचको पूर्वाधार सहकार्य, भटिकोसी बारीपछिको राहत तथा भारतीय सहयोगमा निर्माण भएका परियोजनाको उद्घाटनलाई प्रमुख योजना बनाउने तयारी गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल प्रहरी एकाडेमी, भैरवाको एकीकृत जाँच चौकी र दार्चुलाको महाकाली पुल उद्घाटनको तयारी पनि भइरहेको छ। यी परियोजनाको भ्रमणलाई राजनैतिक भेटवार्ता भन्दा पनि विकास तथा पूर्वाधार सहकार्यमा केन्द्रित गर्ने संकेत समेत गरिएको छ। भोटेकोशी बाढ़ीपछि भारतले गरेको उद्धार तथा राहत सहयोगलाई थप विस्तार गर्ने विषय पनि छलफलमा उठ्नेछ। बाढ़ीबाट भएको क्षतिको पुननिर्माणमा भारतको सहयोग कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा पनि भ्रमणमा महत्वपूर्ण छलफल हुने बताइएको छ। यसअघि प्रधानमन्त्री शाहले तत्काल विदेश भ्रमण नगर्ने नीति लिँदै आएकोमा भारतको निमन्त्रणा समेत पछि सार्नु भएको थियो, तर अर्थमन्त्री स्वर्णिम वार्लेको भारत भ्रमण र उच्चस्तरीय कूटनीतिक संवादपछि प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण बनेको हो।
2: भदौको भोत्रेकोशी बाढ़ीपछि सम्पर्क विच्छेद बनेका नुवाकोट र सुवा अझै सीधा सड़क सम्पर्कमा जोड़िन सकेका छैनन्। नुवाकोटको उत्तर गया पब्लिक स्कूल नजिकको 300 मिटरको भीरमा ट्र्याक बनाउने र दुई जिल्ला जोड्ने फलाखु खोलामा बेलीब्रिज जडानको काम अझै सकिएको छैन। सड़क विभागको तयारी भने दशैंसम्म रसुवागढ़ी नाकासम्मको सड़क ट्र्याक खोल्ने रहेको छ। अहिले बेत्रावती रसुवा साफ्रुवेशी खण्डमा 1.5 दर्जन भन्दा बढ़ी मेसिन परिचालन गरिएका छन्। रसुवागढ़ी नाका सम्म सड़क पुर्याउने र नाका खोल्ने तयारीमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल जुट्नु भएको छ। चीन सरकारलाई अनुरोध गर्ने र नेपालका लागि चिनिया राजदूतलाई भेटेर सड़कदेखि नाका खोलाउने सम्मको कुरामा पहल भइरहेको मन्त्री लम्सालले हिजो मात्रै नेपालका लागि चिनिया र राजदूत वाङ माओ मिङसँग सिंहदरबारमा भेटेर रसुवामा बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारको पुननिर्माण तथा विकास, रसुवागढ़ी नाका पुनसंचालन, करिब 6 लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावतका लागि आग्रह गर्नुभएको थियो।
0: अब पत्र पत्रिकामा प्रकाशित खबरको पालो। आजको नयाँ पत्रिकाले अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्ने अधिकार शीर्षकमा नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्न सक्ने कानूनी अधिकार पाएको छ। सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली 2059 संशोधन गर्दै आयोगलाई यस्तो अधिकार दिएको हो। त्यस्तै भित्रपृष्ठमा नयाँ पत्रिकाको भित्रपृष्ठमा सड़क अवरोधले राजधानीमा ग्यास र तरकारी आपूर्ति असहज शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर प्रकाशित छ। सबै प्रकारको तरकारीको भाव अत्यधिक वृद्धि भएको छ भने खाद्यान्नमा भने समस्या छैन। बिहिबारदेखि परेको लगातारको वर्षाले देशको राजधानी जोड्ने मुख्य सड़क अवरूद्ध हुँदा खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्ति असहज बनेको छ। लामो समयको ग्यास आपूर्ति भइरहेको असहजतालाई सरकारी स्तरबाटै पहल भएर भारतबाट आयात हुने परिणाम बनाइएका बेला सड़क अवरूद्ध भएपछि उपत्यकाका उपभोक्ताले ग्यास पाउन थप शास्ति खेप्नु परिरहेको छ। त्यस्तै सिधा धनुषा जोड्ने कमला पुल निर्माण अन्तिम चरणमा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा टेन्टभित्र पानी छिर्दा बाढ़ी पीड़ितको बिजोक शीर्षकमा देवचन्द्र भट्टले लेख्नु भएको नुवाकोटको खबर छ। भोटेकुसीको बाढ़ीले घर बगाएपछि नुवाकोटका विभिन्न स्थानमा अस्थायी रूपमा बस्दै आएका बाढ़ी पीड़ितहरू अविरल वर्षाका कारण झन समस्यामा पर्न थालेका छन्। त्यस्तै अर्थकै बेरजु डेढ़ खर्ब शीर्षकमा नागरिक दैनिकको पहिलो पृष्ठमा दिलीप पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ।
2: कान्तिपुरको पहिलो पृष्ठमा प्रधानमन्त्री शाहले राष्ट्रसंघमा उठाए बाढ़ी, जलवायु, न्याय, किसानलाई मल र विश्व व्यवस्थासम्मका मुद्दा शीर्षकमा पहिलो खबर छापिएको छ। सम्बोधनमा प्रधानमन्त्रीले रोजेको फरक बाटो शीर्षकमा अनुप काफ्लेले लेख्नु भएको खबर समेत रहेको छ। काठमाण्डुमा हिजो बिहान करिब 5 बज्दै थियो। न्यूयर्कमा प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको रोस्ट्रममा उक्ली कालो टोपी अनि काले चस्मा आफ्नो परिचित शैलीमा उभिएका उहाँलाई बोल्न करिब 15 मिनटको समय दिइएको थियो। महासभामा उहाँले उहाँको सम्बोधनलाई लिएर नेपालमा मात्र होइन विश्वभर छरिएका प्रवासी नेपालीमा उत्सुकता थियो। कतिपयको मनमा व्यग्रता मिसिएको थियो। कम बोल्ने प्रधानमन्त्री शाहले पद सम्हाले यता संयुक्त राष्ट्रसंघको महासभामा पुगेर पहिलो पटक लामो सार्वजनिक सम्बोधन गर्नुभएको हो। काठमाण्डु फर्कदा संसदमा 6 महिनादेखि प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका प्रतिपक्षी दल र आफ्नै पार्टीका समर्थकहरू पनि उहाँको पर्खाईमा हुने खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्रपृष्ठमा एमाले केन्द्रीय कमिटी निर्णय नीति न नेतृत्व पुनर्गठन शीर्षकमा को खबर रहेको छ। गंगा विसीले लेख्नु भएको खबरमा एमाले केन्द्रीय कमिटी बैठकमा करिब 20% सदस्यले उठाएको नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको खबरमा उल्लेख रहेको छ। नेकपा महाधिवेशन अनिश्चित शीर्षकमा अर्को खबर रहेको छ। नेकपामा एक वर्षदेखि तदर्थ नेतृत्व एकता अभियानमा जोड़िएका दलहरूका भ्रातृ संगठनहरूको समायोजन नै बाँकी शीर्षकमा लेखिएको खबरमा करिब एक वर्षदेखि तदर्थ नेतृत्वमा चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको उल्लेख रहेको छ। महाधिवेशन गर्ने विषयमा सर्वसहमति छ, कहिले गर्ने भन्ने निर्णय हुन बाँकी छ। यसबीचमा दुई महिने राजनीतिक अभियान चलाउने निर्णय भएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। डिफेन्स कोर्सका लागि छुट्टै विश्वविद्यालय स्थापना हुँदै संसदमा दर्ता भयो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयक शीर्षकमा अर्को खबर रहेको छ। सुरक्षा अधिकारीलाई आवश्यक नेशनल डिफेन्स कोर्स सहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी अन्य विषय अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागि हो। सरकारले नेपाली सेनाको रेखदेखमा सञ्चालन गर्ने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेशनल डिफेन्स युनिभर्सिटी खोल्न लागेको हो। रक्षा मन्त्रालयले प्रतिनिधि सभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गरेको छ। यसैगरी गोर्खापत्रको पहिलो पृष्ठमा पनि प्रधानमन्त्रीको सम्बोधनलाई प्राथमिकताका साथ स्थान दिइएको छ। नेपालको विपद विश्वकै लागि चेतावनी, हिम नदी र बाढ़ी भिसा वा राहदानी बोकेर यात्रा गर्दैन, जलवायु न्याय साझा जिम्मेवारी, हिमाली जलवायु अनुकूल पुनरुत्थान संयन्त्र स्थापना गरौं भन्ने उहाँको अभिव्यक्तिलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ। त्यसै गरी 25 जिल्लामा यातायात सञ्चालन रोकमा भन्ने शीर्षकमा अर्को खबर लेखिएको छ। लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेपछि सड़कदेखि बस्तीसम्म जनजीवन प्रभावित बनेको छ। नदी तथा खोलामा पानीको बहाव बढ़दा तटीय बस्ती डुबानको जोखिममा परेका छन् भने पहाड़ी क्षेत्रमा बाढ़ी पहिरो र लेदोले सड़क तथा यातायात अवरूद्ध बनाएको छ। गृहमन्त्री सुदन गुरूङ ललितपुरको च्यासल स्थित नेपाल कम्युनिष्ट पार्टी एमालेको मुख्यालय आसपास क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिनुभएको थियो। सो क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले सुरक्षाकर्मी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिएको प्रतिक्रिया दिनुभएको थियो। मुख्य राजमार्ग र सड़क अवरूद्ध भइरहँदाखेरि यातायात सञ्चालनमा अवरोध सिर्जना भएको खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले 55,000 भन्दा बढ़ी सुडानी शरणका लागि पूर्वी चाड प्रवेश गरेको जनाएको छ। सहायता कोष निकै कम भए पनि विस्थापन तीव्र हुँदै गएको चेतावनी राष्ट्रसंघले दिएको छ। सन् 2023 अप्रेलमा शुरू भएको युद्धले 2,00,000 भन्दा बढ़ी मानिसको ज्यान लिएको सहायता कर्मीहरूले अनुमान समेत गरेका छन्। यसले विश्वकै सबैभन्दा ठूलो भोकमरी र विस्थापनको संकट निम्त्याउने समेत राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघले हाल करिब 1,13,00,000 मानिस यस द्वन्दका कारण जबरजस्ती विस्थापनमा परेको समेत बताएको हो। युरोपेली संघ युएई सदस्य राष्ट्रहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूर्ति गर्न बनाइएको कोषबाट 6.6 अर्ब युरो जारी गर्न सहमति जनाएका छन्। युरोपेली शान्ति सुविधा कोष अन्तर्गत प्रतिपूर्तिको प्रतीक्षामा थिए युक्रेनलाई सैन्य सहयोग दिन हंगेरीको विरोधका कारण भुक्तानीका लागि भिटो लागेको थियो। अप्रेलमा पीटर म्यागरले भिक्टर ओरबानलाई प्रतिस्थापन गरेपछि बुडापेस्टले नीति परिवर्तन गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र इरानले पश्चिम एसियामा जारी द्वन्द अन्त्य गरी हर्मुज खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः शुरू गर्न अमेरिका समक्ष 7 दिने योजना प्रस्ताव अघि बढ़ाएको छ। इरानी विदेश मन्त्रीले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा मध्यस्थता मार्फत अमेरिकी पक्षसँग प्रस्ताव अघि बढ़ाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल दुई स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने एक स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। यसैबीच 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालले 10.3 ओभरमै विजयी लक्ष्य पूरा गरेको हो। नेपाल अब समूह चरणको अन्तिम खेल आज जापानसँग खेल्दैछ। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। र नेपाली महिला कबड्डी टोलीले एसियन खेलकुद प्रतियोगिता एसियाडमा लगातार दोस्रो पटक काँस्य पदक जितेको छ। जापानको आइची र नागोया शहरमा चलिरहेको विशौं एसियाडमा हिजो टोकाई छिटिजन जिम्नाजियममा भएको सेमी फाइनल प्रतिस्पर्धा छिमेकी राष्ट्र भारतसँग पराजित भएपछि नेपालको अगाडि पदक यात्रा टुंगिएको हो।
0: वर्षा निरन्तर भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न नदी तटीय क्षेत्रमा जोखिम विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
11: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
12: टिकापुर नगरपालिका वडा नम्बर पाँचका स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुवान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं। सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
13: टिकापुर नगरपालिका वडा नम्बर पाँचद्वारा जनहितमा जारी सन्देश।
14: जहिले पनि जहाँ पनि ब्याग खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब मौसम पूर्वानुमान सूचनाको महत्वको प्रसंग। तीन दिन लगातार वर्षाका कारण देशभरको जनजीवन प्रभावित भइरहेको छ। मुख्य गरी नदी तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। यस्तो अवस्थामा मौसम सम्बन्धी जानकारी कति आवश्यक छ भनेर हामीले मौसमविद डेभिड ढकालसँग कुराकानी गरेका छौं।
3: लुम्बिनी र कर्णाली प्रदेशमा अलिकति बढ़ी वर्षा हुने जस्तो देखिन्छ भने 10 गते शनिबारको हकमा चाहिँ विशेष गरी गण्डकीबाट पश्चिमतिरको भूभागमा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश आसपासमा चाहिँ अलिकति बढ़ी वर्षा केन्द्रित हुने जस्तो देखिन्छ र 11 गते चाहिँ अलिकति वर्षा कम हुँदै जाने, त्यसपछि दिनहरूमा वर्षा कम हुने जस्तो जाँदै जस्तो
2: घट्दै जान्छ। 11 गते यहाँले अब भारी अति भारी वर्षा भन्नुभयो, यो साँच्चै नै ठूलो पानी पर्ने, धेरै ठूलो पानी पर्ने नै सम्भावना हो भनेर बुझ्न सक्यो।
3: यसो छ, हामीले चाहिँ मौसम पूर्वानुमान गर्नै गर्दाखेरि चाहिँ जस्तै हल्का वर्षा पनि भइरहेका छौँ, मध्यम वर्षा पनि भनिरहेका छौँ। यो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षा भयो भने चाहिँ जुन हाम्रो चाहिँ वर्षा मापन यन्त्र हुन्छ जहाँ चाहिँ कति पानी पर्यो भनेर नापिन्छ, जसलाई रेन गेज पनि भन्ने गर्छौँ।
2: यसलाई मान्दाखेरि यतिसम्म भयो भने हल्का भयो, यतिसम्म भयो भने मध्यम भयो, पुरै भयो भने भारी भयो भन्ने जस्तो भयो।
3: यसलाई नाप्दाखेरि पनि हामीसँग छुट्टै किसिमको स्केल छ। हामीले जुन गाउँघरमा युज गर्छौँ स्केल, त्यो स्केल जस्तै स्केल छ, स्केलको आधारमा चाहिँ कति वर्षा भयो भनेर नाप्न सक्छौँ। जस्तो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षालाई चाहिँ हामी हल्का भन्छौँ, 10 देखि 50 मिलिमिटरलाई मध्यम भन्छौँ र 50 देखि 100 मिलिमिटरलाई चाहिँ हामी भारी वर्षा भन्छौँ। 100 देखि 200 मिलिमिटरसम्म वर्षा भयो भने त्यसलाई चाहिँ धेरै भारी भन्छौँ भनेदेखि 200 मिलिमिटरभन्दा बढी वर्षा हुँदाखेरि चाहिँ त्यसलाई चाहिँ अति भारी वर्षा भनेर भन्छौँ। दुई दिनमा विशेष गरी चाहिँ भारीदेखि धेरै भारी वर्षाको सम्भावना चाहिँ अलिकति थोरै स्थानहरूमा चाहिँ त्यो किसिमको सम्भावना देखिन्छ भने भारी वर्षाको सम्भावना चाहिँ अलिकति देखिन्छ भनेको यो भनेको चाहिँ धेरै नै प्यानिक हुनपर्ने, धेरै नै हुने, यो सामाजिक सञ्जालहरूमा चाहिँ देखिएको जस्तो अत्याधिकै हुने किसिमको वर्षाको सम्भावना चाहिँ कम कमै छ, त्यस्तो सम्भावना देखिँदैन। यद्यपि भारी धेरै भारी वर्षाको सम्भावना
2: भए पनि केही केही स्थानमा चाहिँ त्यो सम्भावना छ।
3: एक दुई स्थानमा विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा 200 मिलिमिटरभन्दा बढी वर्षा हुन्छ कि जस्तो देखिन्छ, नत्र अन्य भूभागहरूमा त्यो किसिमको सम्भावना देखेको छैन।
15: अहिले अब यहाँले भनेछ त सामाजिक सञ्जालहरूमा छापछापदी नै छ कि यति धेरै ठुलो पानी पर्छ तपाईँ कतै पनि यात्रा नगर्नु होला भन्ने खालको पनि कुरा छ होइन अनि अलिकति तर्सिने खालको धेरैजनाले आफ्नो यात्रा क्यान्सल पनि गर्नुपर्छ त्यो राम्रो पक्ष पनि हो होइन तर यो मौसमको कुरा आउँदै गर्दाखेरि चाहिँ जसरी आउँछ नि खबरहरू त्यसलाई चाहिँ तपाईँले कसरी लिनुहुन्छ
3: यसो हो हामीले पनि देखिरहेका हुन्छौँ महाविपत्ति आउँदैछ भन्ने जस्तो चाहिँ समाचारहरू चाहिँ देखिन्छ अब त्यसरी पुरै प्यानिक भएर डर त्रासमा चाहिँ बस्नपर्ने अहिलेको वर्षा चाहिँ होइन यो चाहिँ त्यस्तो धेरै ठूलो अत्याधिक ठूलो वर्षा हुने र चाहिँ महाविपत्ति महाप्रलय आउने किसिमको वर्षाको सम्भावना चाहिँ देखिँदैन यद्यपि यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षाको सम्भावना पनि रहेकोले गर्दाखेरि चाहिँ यसलाई चाहिँ हल्का रूपमा ए होइन है भनेर पनि लिने अवस्था चाहिँ रहँदैन
0: साझा खबरको अन्त्यमा हामी एक कुराकानीसँगै साझा खबरको अन्त्यमा आइसकेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबरका शीर्षक फेरि एकपटक
2: आज देशका पश्चिमी भेगमा ठूलो पानी पर्ने सम्भावना बाढ़ी पहिरोको जोखिम देशका प्रमुख राजमार्ग अवरूद्ध यात्रा गर्दा सतर्कता अपनाउन आग्रह भोटेकोशी बाढ़ीको आज एक महिना पूरा राहत र पुनर्स्थापनामै चुनौती
0: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पूर्वाधारदेखि बाढ़ी राहत सम्म मुख्य एजेण्डा राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि वर्षौं बित्यो अझै पनि कछुवाकै गतिमा अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राफ गर्ने अधिकार
2: वित्तीय सुशासन कायम गर्ने अर्थकै बेरुजू करिब 1.5 खर्ब रसुवागढ़ी नाका खोलाउन सहमति जुड्दै अन्तर्राष्ट्रिय बजारमा घुम्नका लागि नेपाल सुरक्षित रहेको सन्देश दिन माग
0: सुडानबाट विस्थापित भएकाहरूमा भोकमरीको संकट आउन सक्ने राष्ट्रसंघको चिन्ता युक्रेनलाई थप हतियार खरिदमा रकम निकासा गर्न युए सहमत इरानद्वारा युद्ध अन्त्यका लागि अमेरिकासँग साथ दिने योजना प्रस्ताव
2: र आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालको दुई स्थान सुधार विशौं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजित आज जापानसँग खेल्ने
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्धर्व विदा भयौं तपाईँको आजको दिन शुभ होस् नमस्कार

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। देशका विभिन्न स्थानमा वर्षा, केही स्थानमा भारीदेखि अति भारी वर्षा, सतर्क रहन मौसमविदको आग्रह। अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू अवरूद्ध, राजमार्ग अवरूद्ध हुँदा यातायात सेवा प्रभावित। वीरेन्द्र विद्या मन्दिर क्याम्पसको 7 वार्षिक क्याम्पस सभा शुरू, नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै। र टीकापुर र जानकीमा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माणबारे छलफल। अब खोज खबर विस्तारमा। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बलियो न्यूनचापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तीसगढ़ प्रदेश आसपास रहेको छ। यसले गर्दा अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ। लुम्बिनी सुदूरपश्चिम कर्णाली प्रदेशमा धेरै स्थानमा तथा कोशी मधेश बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराते लुम्बिनी गण्डकी र सुदूरपश्चिम प्रदेशमा केही स्थानमा भारी वर्षा भएको छ। अन्य प्रदेशहरूमा सामान्यदेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको 12 घण्टामा सबैभन्दा बढ़ी वर्षा गुल्मीमा भएको छ। 114 मिलिमिटर वर्षा मापन भएको छ। गएको 12 घण्टामा सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढ़ीमा 96.8, असामको बनगामा 88.4, डोटीको जोराइलमा 84.4, दिपायलमा 80, असामको मंगलसेनमा 76.6, डलनदुरामा 64 मिलिमिटर वर्षा मापन भएको छ। गएको 12 घण्टाको वर्षाको अवस्था हेर्दा पूर्वबाट पश्चिमतर्फ वर्षा सर्दै आइरहेको देखिएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद विभूति पोखरेलले जानकारी दिनुभयो।
1: वर्षाको कुरा गर्नु पर्दाखेरि कैलालीमा पनि वर्षाको सम्भावना चाहिँ देखिया छ। आजलाई चाहिँ हामीले चाहिँ एकदम सतर्कै रहनु भनेर दिएको छौँ होइन, आज बेलुकालाई। भोलिलाई पनि सम्भावना छ होइन, तर हामी फेरि अपडेट गर्छौँ होइन, ती भूभागहरूमा चाहिँ वर्षाको सम्भावना छ, एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना छ।
0: मौसम पूर्वानुमान महाशाखाको तर्फबाट वर्षाको सम्भावना छ भन्ने नागरिकलाई तर्साउन नभई सतर्क रहन आग्रह गरिएको बताउँदै मौसमविद पोखरेलले भोलिसम्म वर्षा हुने सम्भावना देखेकाले नागरिकलाई सतर्क रहन आग्रह गर्नुभयो।
1: हामीले सम्भावना छ भनेको चाहिँ अब त्यो अलि आसिनालाई डराउनलाई दिने होइन, होइन सतर्क रहनलाई दिने हो। जस्तै अब जोखिम स्थानहरूमा जो हुनुहुन्छ, खोला किनारहरूमा पहिरो जान सक्ने ठाउँहरूमा, ती ठाउँहरूमा चाहिँ अझ त्यस्तो सतर्कता अप्नाउनु पर्ने देखिन्छ। किनभने अझै पनि मनसुन छ, अब यो मनसुनको बेलामा कुनै बेला चाहिँ यो मनसुन एक्टिभ हुने होइन, सक्रिय रहने, अनि वर्षा हुने, भारीदेखि धेरै भारी वर्षा हुने, त्यो चाहिँ अब यो चलिरहने नै हो। र सबैलाई चाहिँ सतर्क चाहिँ
0: अस्तिदेखि लगातार वर्षा भएपछि कर्णाली नदीमा पनि जलसतह बढ़िरहेको छ। पछिल्लो 2 घण्टामा 20 सेन्टिमिटर जलसतह बढ़ेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कर्णाली चिसापानीमा कर्णाली नदीको जलसतह 6.68 मिटर पुगेको छ। कर्णाली चिसापानीमा जलसतह 10 मिटर पुग्नुलाई चेतावनी तह र 10.08 मिटर पुग्नुलाई खतराको तह मानिन्छ। लगातारको वर्षाका कारण हुन सक्ने बाढ़ी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका 26 जिल्लाका मुख्य सड़क तथा राजमार्गहरूमा यातायात आवागमन बन्द गरिएको जनाएको छ। वर्षाका कारण पहिरो जान थालेपछि राजमार्गहरू अवरूद्ध हुँदै गएपछि यस्तो निर्णय गरिएको बताएको छ। अविरल वर्षापछि पृथ्वी राजमार्ग नारायणगढ़ मुगलिन सड़क खण्ड पनि बन्द भएको छ। यसै गरी कर्णाली राजमार्ग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि विभिन्न राजमार्गहरूलाई बन्द गरिएको छ। नागढुङ्गामा पनि बन्द गरिएको छ भने बीपी राजमार्ग पनि बन्द गरिएको बताएको छ। कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा स्थानीय विपद तथा उत्थानशील जलवायु उत्थानशील योजना निर्माणबारे छलफल भएको छ। प्राक्टिकल एक्शन नेपाल र बहरी वातावरणीय विशिष्टता समूह बी ग्रुपको सहकार्यमा यी दुई पालिकाको स्थानीय विपद तथा जलवायु उत्थान संयोजना निर्माण थालिएको छ। कार्यशाला गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति लोकराज जोशीले विपद जोखिमलाई वित्तीयकरण र जोखिम हस्तान्तरण गर्न आवश्यक रहेको बताउँदै विपदमा राहत दिएर मात्र समाधान नहुने भएकाले जोखिम हस्तान्तरण गर्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो।
2: जाडो बुटिनहरू कति दिन सक्छन्, पानी कति पर्न सक्छ, जुन बहुपूर्व सूचना प्रणाली छ त्यसको स्ट्राटेजी बनाउँछौँ, त्यसको उपायहरू कार्यहरू देख्छौँ, स्ट्राटेजी बनाउँछौँ र चाहिँ त्यो उपायहरू के हुन्छ त्यस्तो कुराहरू पनि यसमा राख्छौँ। र अर्को महत्त्वपूर्ण कुरा के छ भने सरले पनि अहिलेको विपद जोखिम अब विपदलाई चाहिँ वित्तीयकरण गर्ने भनेको छ, यसलाई विपदलाई विशेष जोखिमलाई चाहिँ वित्तीयकरण, यस्तो रिस्क ट्रान्सफरको कुराहरू, जोखिम हस्तान्तरणको कुराहरू, विपदको जोखिमलाई विपदलाई राहत दिएर पुग्दैन, यसलाई जोखिमलाई हामीले सहयोग गरेर नेपाल सरकार अथवा ठुल्ठुलो युरोपको कन्ट्रीहरूले त सक्दैनौँ भने हामीले सक्दैन सुरै भन्छ। तर यसलाई चाहिँ के गर्नुपर्छ भने यसलाई विपदलाई अब चाहिँ यसलाई जोखिम हस्तान्तरण गर्नुपर्छ, जो रिस्क ट्रान्सफर गर्नुपर्छ भन्ने एप्रोचमा चाहिँ हामीले काम गर्नुपर्छ भनेर
0: व्यवस्थापनका लागि आठवटा प्राथमिकता प्राप्त क्षेत्रहरूमा काम गरेमा जोखिम घटाउन सकिने बताउँदै स्थानीय सरकारले विपदका बेला निजी क्षेत्र, समुदाय र नागरिक, संचार, दात्री निकाय, प्रादेशिक सरकार, संघीय सरकार, जिल्ला विपद व्यवस्थापन समिति, अत्यावश्यक सेवा र विज्ञ लगायतको सहयोग लिनुपर्ने बताउनुभयो।
3: समय हामीले बाटो त बनाउँछौँ, बिग्रिन्छ, बनाउन सकिन्छ, तर बच्चा बिग्रियो भने बनाउन सकिन्छ गाह्रो छ, र सबभन्दा दुःख त्यसै लागिन्छ जसको बच्चा बिग्रियो भने। अहिले हामी विपदको कुरा गरिरहेको छौँ, तपाईँ हामीले जति राम्रो जे गरे पनि तपाईँ हामीले रसुवाको देख्यौँबाट कति ठुल्ठुला घरहरू कस्तो रमाइलो थियो होइन, तर क्षणभरमै सखाप त्यही भएर कुन संरचना कसरी बनाउने, कहाँ बनाउने भन्ने कुरा चाहिँ सोच्न बुझ्न जरुरी छ जस्तो लाग्छ। बजेटमा पनि कुन शाखामा कति बजेट हाल्ने, कसरी हाल्ने, के आधारमा हाल्ने, जस्तै अहिले हामी विपदको कुरा गरिरहेको छौँ, शाखामा अहिले पाँच वर्षको प्लानको कुरा भइरहेको छ, पहिलो वर्ष के गर्ने, दोस्रो वर्ष के गर्ने, तेस्रो वर्ष के गर्ने भन्ने पार्टबाट चाहिँ बजेट त्यसरी हाल्न सकिन्छ, एउटा आधार पनि हुन्छ। यो कारणले यसमा चाहिँ बजेट हाल्न जरुरी छ भन्ने होला, र भोलिका दिनमा तपाईँ हामीले कसैलाई अब हामीलाई यसमा चाहिँ बजेट चाहिएको छ भनेर भन्ने आधार पनि हुन्छ, नत्र कसैले पनि त्यसै बजेट दिन्न कि।
0: जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले वडा पालिकाबाट गरेका कामहरू संस्थागत गर्न आवश्यक भएको बताउँदै पालिकामा विपद सम्बन्धी कामलाई संस्थागत गर्दा आउँदा दिनमा सहज हुने बताउनुभयो।
3: तपाईँ सबैलाई थाहा छ त्यो इलेभेन ग्लोबल डायलग प्लेटफर्ममा म जर्मनी गएँ, त्यो जर्मनीमा एक घण्टाको सेसन थियो, त्यहाँ यस्तै अब विपदका कुरा भयो कि अब बङ्गलादेश, फिलिपिन्स, धेरै देशका मान्छे, अब मोर देन 40 कन्ट्रीको मान्छेहरू हुनुहुन्छ। त्यसमा चाहिँ अब एउटा क्वेसन चाहिँ के आयो भने पहिले चाहिँ यति धेरै कुरा गरिस् त्यसले पालिकामा राम्रो गरिरहेको छ, तर त्यसले पालिकामा यो डिजास्टरमा च्यालेन्ज चाहिँ के हो त भनेर सोध्नु भयो। पछि मैले एउटा कुरा के गरेँ भने मेरो पालिकामा यो जुन विपद छ त्यसलाई चाहिँ इन्स्टिट्युसनलाइज गर्नलाई चाहिँ च्यालेन्ज छ भनेर, र यो जुन हामीले पार्ट अहिले कुरा गरिरहेको छौँ त्यो चाहिँ इन्स्टिट्युसनलाइजेसनको पार्ट, त्यसलाई चाहिँ संस्थागत कसरी गर्ने भन्ने कुरा, तपाईँ हामी जति पनि शाखामा काम गरिरहेको छ, वडामा काम गरिरहेको छ, यस्ता कुराहरू संस्थागत नभएसम्म हाम्रो चाहिँ पनि आधार हुन्छ, त्यही भएर सबै कुरा चाहिँ संस्थागत हुन जरुरी छ जस्तो लाग्छ।
0: टिकापुरमा भएको कार्यक्रममा टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले विपद व्यवस्थापनका लागि एकीकृत योजना बनेमा पालिकालाई सहयोग हुने बताउनुभयो। उहाँले स्थानीय तहमा योजनाहरू छरिएर रहेकाले काम गर्दा कठिन हुने गरेको, अब एकीकृत योजना बनेमा पालिकालाई सहज हुने भएकाले संघ संस्थाले पालिकालाई गरेको सहयोगका लागि धन्यवाद दिनुभयो।
4: यसलाई चाहिँ हामीले हाम्रो स्थानीय तहको आवश्यकता अनुसार यसलाई परिवर्तन गर्न सक्ने पनि अवस्था छ, छलफलले चाहिँ हामी सबैलाई एक किसिमको यसको विषयमा जानकारी पनि प्राप्त भएको छ। सर्वप्रथम म हाम्रो साझेदार संस्थाका साथीहरूलाई कार्यक्रममा प्रस्तुतिकरण लगायत उहाँहरूको रिपोर्टको लागि धन्यवाद पनि दिन चाहन्छु। विशेष गरी हाम्रा स्थानीय तहहरूमा सबै तहमा नै के छ भने हाम्रो योजनाहरू चाहिँ छरिएर रहेको, त्यो भएपछि कुनै अब विपदकै विषयमा हेर्नुपर्दा पनि हामी दुई चारवटै डकुमेन्ट हेर्नुपर्ने अवस्थाको जुन छ नि यो एकीकृत पनि रहेछ, यसले चाहिँ हामीले सबैलाई प्रतिस्थापन गर्ने होला, यसले गर्दा चाहिँ हामीले चाहिँ आगामी दिनमा विपद व्यवस्थापनको एउटा एकीकृत डकुमेन्टको रूपमा पनि यसले हामीलाई चाहिँ सहज हुने भन्ने भन्ने पनि मैले महसुस गरेँ।
0: हिजोदेखि भोलिसम्म यस क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमानपछि यति बेला स्थानीय पालिका विपद पूर्व तयारीका लागि काम गरिरहेका छन्। जानकी गाउँपालिका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जैसीले जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले बाढ़ी पूर्व तयारी सम्बन्धीको जानकारी समुदायमा रहेको विपद व्यवस्थापन समिति बाल सञ्जाल युवा सञ्जालसँग बैठक छलफल जारी राखेको बताउनुभयो।
5: सबैभन्दा पहिला त स्थानीय विपद व्यवस्थापन समितिको बैठक राखेका छौं र त्यो स्थानीय विपद व्यवस्थापन समितिको बैठक पश्चात क्लस्टर वाइज रूपमा क्षेत्रगत रूपमा मिटिङ हाम्रो निरन्तर जारी छ। क्लस्टर वाइज रूपमा शिक्षाको, कृषिको, स्वास्थ्य तर्फको अनि हामीले अहिले खास गरेर हाम्रो पालिकामा बाल मैत्री स्थानीय शासन गाउँपालिका पनि घोषणा हुने भएको कारणले बाल सञ्जाल त्यसै गरी युवा सञ्जालहरू अनि हामीसँग जानकी गाउँपालिकामा तालिम प्राप्त विपद स्वयंसेवक भनेर हुनुहुन्छ उहाँहरूसँग निरन्तर छलफल छ र समुदाय स्तरीय विपद व्यवस्थापन समिति छ त्यो अन्तर्गतको कार्यदल छ सूचना कार्यदल त्यो कार्यदलले पनि निरन्तर सूचना दिइरहेको छ। स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रसँगको समन्वयमा अहिले हाम्रो डब्ल्यूडीएमसी सीडीएमसी उहाँहरू पनि सक्रिय हुनुहुन्छ। यसरी हामीले अगाडि बढ़ाइराखेका छौं भने अब सूचनाको कुरामा हामीले गर्ने एसएमएसहरू फेसबुक पेजमा हाल्ने कुराहरू अनि आजदेखि हामीले चाहिँ यो अटो मार्फत गाउँ गाउँमा सूचना पनि दिँदैछौ सचेत रहनुहोला पूर्व तयारीका साथ बसिदिनुहोला भनेर।
0: उहाँले सूचनालाई व्यवस्था नगरी पूर्व तयारीमा बस्न धानबाली नकाट्न अनुरोध गर्नका साथै बाढ़ी आएको समयमा बाल बालिका र ज्येष्ठ नागरिक बढ़ी जोखिममा पर्ने भएकाले सुरक्षित ठाउँमा राख्नको लागि तयारी गर्न पनि आग्रह गर्नुभएको छ।
5: सम्पूर्ण जानकी गाउँपालिकावासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई दक्षिणी पूर्वी क्षेत्रमा यो जानकी टीकापुर क्षेत्रमा रातिबाट भारीदेखि धेरै भारी वर्षाको सम्भावना भन्ने मौसमविद अथवा हाम्रो मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ प्रक्षेपण गरेको छ। सोही अनुसार रातिको समय अलिकता जागराम भएर बस्नुपर्ने अवस्था छ। घरमा भएका अति अशक्त अपाङ्ग गर्भवती सुत्केरी महिला बालबालिकाहरूलाई उच्च प्राथमिकतामा राखेर सकभर सुरक्षित गाउँको पनि अब टोलको पनि दशैंको सुरक्षित छ भने त्यहाँ राख्ने यदि त्यहाँ पनि छैन भने हामीले त्यहाँ सुरक्षित स्थान भनेर जहाँ सेफ सेल्टर छ त्यहाँ सेफ सेल्टरमा राख्ने होइन भने नजिकको विद्यालयहरूमा पनि हामीले त्यहाँको हेडसरहरूलाई सम्पर्क गरेर जुनसुकै अवस्थामा पनि हामीलाई त्यो चाहिन सकिन्छ भनेर त्यहाँको हाम्रो कार्यालय सहयोगीहरूलाई खबर गरेका छौं। त्यस्तो भयो भने वाडासँग सम्पर्क गरेर उहाँहरूले त्यो सेल्टरमा पनि बसाउन सकिनेछ।
0: टीकापुर नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले अहिले टीकापुरमा भारी वर्षा हुने सूचना पछिको तयारी गरिरहेको बताउँदै जोखिम भएको वडा नम्बर 8 जैविक तटबन्ध निर्माण भएको वडा नम्बर 1 ढल सफा गर्ने लगायतका कामहरू भइरहेको बताउनुभयो। विपद पूर्व तयारीका लागि पालिकाले गर्न नसक्ने जोखिममा रहेका बस्ती सार्ने तयारी गरिएको बाढ़ी र डुबानको समस्या समाधानका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो।
6: पालिकाको टिमले अनुगमन गरेर त्यहाँनिर जमरा चुलोले सिधाई आयोजनाले त्यहाँ चाहिँ जोखिम खसाल्ने कार्य गरिसकेको थियो र त्योभन्दा माथि फेरि थप जोखिम देखिसकेपछि तत्काल पालिकाले हामीले चिठी लेखेर रानी जमरा चुलोले सिधाई आयोजनाले त्यो ठाउँमा पनि काम सुरु गरिसकेको छ। जोखिम भएको जहाँ छ तत्काल गर्न सक्ने ठाउँमा हामीले गरेका छौँ। कतिपय काम पालिकाको अहिले हाम्रो उसमा हामीले नगर्न सक्ने ठाउँमा र पालिकाको बजेटले भ्याउँदा पनि भ्याउँदैन रानी जमरा चुलोले सिधाई आयोजन पानीको लागि कर्णाली जल व्यवस्थापन आयोजनाले आफ्नो गर्न सक्ने कामहरू पालिकाले पनि तत्काल कार्य लाउनु भएको ती कामहरू चाहिँ भएका छन्। तर जुन कहिले अब अत्यधिक वर्षा अधिक वर्षा भइसकेपछि भारी वर्षा भइसकेपछि हामीलाई जति गरे पनि पूर्व तयारी सुन्न नसक्ने अवस्था आइसकेपछि अन्तिममा प्रति कार्य गर्ने र हामी त्यो सुरक्षित ठाउँमा जाने नै हो। त्यसको लागि अब 1 वडाको हकमा त हामीले दिन पर्ला तर जुन 6-7-8-9 वडा छ उहाँहरूले समुदायले नै निरन्तर आफै माइक हुन्छ उहाँहरूसँग ह्यान्ड माइक छ हाते साइरन छ त्यसपछि हामीसँग अर्को साइरन पनि छ अटोमेटिक साइरन त्यो साइरनबाट पनि हामीले निरन्तर सूचना प्रसारण गर्ने।
0: खोज खबरमा वीरेन्द्र विद्यामन्दिर क्याम्पसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
7: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
8: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
7: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
9: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
7: यही असोज 17 गते तेस्रो शनिबारका दिन
9: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू अवसर तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
7: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
9: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
7: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
9: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
7: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
9: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
7: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
9: याद गर्नुहोस् है,
7: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
9: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
7: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
9: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
10: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे, सड़क के किनारमे पशु चौपाए नै बान देवी, सड़क किनारमे मल वस्तु नै कुरा देवी, साथे सड़क किनारमा पशु चौपाए बान के ढुंगा बालुवा गिट्टी मल कुरा के दुर्घटना हुईले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा ले पर्ने बा।
9: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
11: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 98-10-62-35-47।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। वीरेन्द्र विद्यामन्त्री क्याम्पस टिकापुरको 7 वार्षिक क्याम्पस सभा शुरू भएको छ। क्याम्पस सभाले व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा दयाराम सञ्जाल, जगदेश्वर पण्डित र धनञ्जय प्रसाद रिमाल 3 जनाको उम्मेद्वारी परेको छ। अध्यक्ष पदमा सहमतिको प्रयास भए पनि त्यो प्रयास असफल भएपछि आज बिहान 8 बजेदेखि 12 बजेसम्म मतदान हुने भएको छ। अन्य 8 जना सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन्। निर्विरोध निर्वाचित हुनेमा महिला सदस्यमा रेखा अधिकारी, दलित सदस्यमा राजेश कुमार टमट्टा, जनजातिमा किशनलाल डंगौरा थारू रहनु भएको छ। 5 जना खुल्ला सदस्यमा वीरेन्द्र बहादुर साउद, केशर सिंह ठकुरी, नवीन अधिकारी, धर्मबहादुर विष्ट र झपट बहादुर बुढा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत दण्डपाणी पोखरेलले जानकारी दिनुभयो। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र सिंह बमको अध्यक्षतामा भएको क्याम्पस सभाको उद्घाटन सत्रमा राष्ट्रिय सभाका सदस्य नारायण दत्त मिश्र प्रमुख अतिथि रहनु भएको थियो। थप खबर सहकर्मी आकाश चौधरीबाट।
12: कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य मिश्रले टिकापुरको पहिचान वीरेन्द्र विद्यालय र क्याम्पस रहेको बताउँदै शैक्षिक क्षेत्रलाई अघि बढ़ाउन नसकिएको बताउनुभयो। क्याम्पस आफैले छुट्टै पाठ्य पुस्तक बनाउन सक्ने भएकाले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो।
13: यो विद्यालय वास्तवमा टिकापुरको पहिचान पनि यही विद्यालय हो र यस विद्यालयले फेरि पनि टिकापुरलाई अगाडि बढ़ाउनमा यो विद्यालय र यो क्याम्पसले पनि ठूलो मदत गर्नेछ भन्ने हामीलाई विश्वास छ। शिक्षा क्षेत्र भनेको हाम्रो देशमा अलिक बिथोलिएको छ। अहिले हामीले केही वर्षदेखि शैक्षिक क्षेत्रलाई हामीले राम्ररी अगाडि बढ़ाउन सकेका छैनौं। यसमा हामी पनि कारण छौ र कतिपय म अब त्यो शब्द बोल्न चाहदैन, राष्ट्रिय अन्तर्राष्ट्रिय कारणले पनि शैक्षिक क्षेत्र अलिक कमजोर परेको छ। त्यो कमजोरमा हामी आफ्नो तरिकाले, जस्तो यो क्याम्पसले चाह्यो भने यो क्याम्पसले एउटा कुरा पढ़ाउन सक्छ, एउटा आफ्नो एउटा छुट्टै पाठ्य पुस्तक सबै बनाउन सक्छ। कुन पाठ्य पुस्तक? टिकापुरको पहिचान, यहाँका सांस्कृतिक धरोहरहरू, यहाँका कुनै त्यस्ता किसिमका व्यक्तित्वहरू जसलाई तिनको विषयमा पनि यहाँका बच्चाहरूलाई पढ़ाउन सक्यौं भने के हुनेछ भने उनीहरूलाई आफ्नो ठाउँको जानकारी हुनेछ, आफ्नो ठाउँप्रति माया प्रेम बस्नेछ र आफ्नो धर्मप्रति, आफ्नो आस्थाप्रति, आफ्ना मतलब संस्कृतिप्रति उनीहरूको आस्था पढ्नेछ। त्यत्रपट्टि पनि शिक्षालाई हामीले अगाडि बढाउन आवश्यक।
12: संघीय व्यवस्थापछि शैक्षिक संस्था खोल्नमा ध्यान दिएको तर गुणस्तर बढाउने कुरामा ध्यान नदिएकाले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो।
13: बहुदलीय व्यवस्था प्राप्तिपछि हामीले धेरै कुरा खुल्ला गरेको देशमा खुल्ला गरिसकेपछि शैक्षिक क्षेत्रमा पनि खुल्ला रूपले हरेक ठाउँ शैक्षिक विद्यालयहरू क्याम्पसहरू यति खुले तर उनले खोल्नमा धेरै ध्यान दियौं हामीले त्यसको गुणस्तरमा ध्यान पुर्याउन सकेनौं। कतिपय त खुलेकाहरू पनि बन्द भए अझ खुलेकाहरूको अहिले पनि गुणस्तर एकदम कमजोर छ तर यो क्याम्पसले आफ्नो गुणस्तर कायम राखिएको छ भन्ने मैले सूचना पाएको छु। अझ कसरी एउटा सामुदायिक विद्यालयहरू सामुदायिक क्याम्पसहरू प्राइभेट क्याम्पससँग कम्पिटिसन गर्न सक्ने प्राइभेट क्याम्पस भन्दा पनि उच्च स्तरीय राम्रा हुन सक्छन् भन्ने उदाहरण पनि यो संस्थाले पेश गर्न सक्यो भने योसँग किनभने टिकापुर यो संस्थासँग जोडिएको छ टिकापुरका प्रबुद्ध व्यक्तिहरू यो संस्थासँग जोडिएका छन् अब आउने अध्यक्षज्यूले पनि यसमा ध्यान दिनेछन्।
12: टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीले अध्ययन तथा रोजगारीका लागि विदेश जाने नानी बाबुको लड्को बढ्दै गएको अवस्थामा विदेशमा पाएका दुःख बारे पनि सोच्न आवश्यक रहेको बताउनुभयो। क्याम्पसको विकासका लागि आफूले केही गर्ने योजना बनाए पनि विविध कारणले नगरसभामा सहभागी हुन नसक्दा क्याम्पसलाई सहयोग गर्न नसकेको बताउँदै अहिले बजेट अख्तियारी दिने सम्बन्धमा कानूनमा टेकेर पालिकालाई निकास दिने कुरामा आफू जिम्मेवार रहेको बताउनुभयो।
14: विदेशमा जाने आज जुन हाम्रा नानी बाबुहरूको लड्को छ त्यो विदेश गएर विदेशमा पाएका दुःखहरूलाई पनि अभिभावकहरूले आफ्ना बच्चाका दुःखहरूलाई पनि स्पष्ट रूपमा राखेर भविष्यमा विदेश जाने किसिमका सोच हामीले हाम्रो अभिभावकहरूले पनि हामीले बनाउन दिनु हुँदैन। यो टिकापुर नगरपालिकामा कार्यवाहक मेयर बनेर आइसकेपछि मलाई यहाँका हाम्रा प्रिन्सिपल सरले एउटा मलाई निवेदन ल्याएर एउटा योजना ल्याएर आउनु भएको थियो कारणवश मलाई तत्काल बजेटिङ गर्ने बेलामा त्योमा सम्मिलित हुन सकेन त्यो बजेट मैले हाल्न सकेन तर मैले आफ्नो लिस्टमा खडक चौकदेखि लिएर भित्र यहाँसम्म दुईटातिर नाला बनाएर पिच बनाउने भन्ने मैले आफ्नो योजनामा राखेको थिएँ। क्षमा चाहन्छु पुनः अहिले पनि अब निष्कर्षमा त्यति अप्ठ्यारो परिरहेको छ किन भन्दा अदालती उसमा छ अहिले हाम्रो टिकापुर नगरपालिकाको जुन सभा भयो त्यो नगरसभा अलि नियमसम्मत नभएको कारणले हाम्रो अख्तियारी हुन सकेको छैन। नियम कानून सिस्टम मात्रै सबै कुरा हुँदैन आफ्नो जिम्मेवारी पनि पूरा गर्नुपर्छ किसिमका कुराहरू आइरहेछन् तर म आफ्नो जिम्मेवारी पूर्ण रूपमा तयार गर्न तयार छु।
12: कार्यक्रममा टिकापुर बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डाक्टर जगत बहादुर सिंह रावलले यहाँ अध्ययन गर्ने विद्यार्थीलाई सरकारी सेवामा जागिर खान विभिन्न अवसर मिलेको बताउनुभयो। उहाँले मानिसहरू समाजमा गाउँमा देशमा सम्मान होस् भन्ने चाहने भएकाले सम्पत्ति भएर मात्रै खुशी हुन नसकिने स्वदेशमै मान प्रतिष्ठा रहेको बताउनुभयो।
15: अब यहाँबाट 11-12 क्लास पास गरेर जाने विद्यार्थी के गरिरहेछ विदेशमा कुन तहको उनीहरू चाहिँ जागिर पाएका छन् कुन तहको निश्चित तौरले पैसा आमदानी इन टर्म्स अफ मनी त्यहाँ बढी होला त्यो अलग कुरा हो। मान्छे के को निम्ति बाँच्छ मान्छेको चाहना के हुन्छ भने समाजमा गाउँमा घरमा देशमा मेरो इज्जत होस् सम्मान होस् भने त्यो पैसाले त सम्मान पाउने नि त आज एउटा भनौँ अधिकृतको जागिर उसमा

0: भयो। क्याम्पसका पूर्व अध्यक्ष नवराज रावलले क्याम्पस अघि बढाउन गरिएको चिन्तन महत्वपूर्ण रहेको बताउँदै संस्था अघि बढाउन सबैको सहकार्य भएमा सम्भव हुने र टिकापुरको विकास बारे बहस गर्न आवश्यक रहेको बताउनुभयो। पूर्व अध्यक्ष ललित थापाले 25 जना विद्यार्थीबाट शुरू भएको क्याम्पसमा 2500 विद्यार्थी पुग्नु गौरवको विषय भएको बताउँदै पछिल्लो समय विद्यार्थी घटेकोमा चिन्ता व्यक्त गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रविन्द्र विष्ट, नेकपा एमालेका नगर अध्यक्ष लक्ष्मण थापा, नेपाली कम्युनिष्ट पार्टीका हरिराम चौधरी, नागरिक उन्मुक्ति पार्टीका विष्णु वंशाह, प्राध्यापक संघका सभापति थिर प्रसाद उपाध्याय, अभिभावक महेश बुढा, आरएमई स्कूलका प्रिन्सिपल तेजराज खनाल, कार्यवाहक सोभियो सभापति राजेन्द्र महरा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। सदस्य वीरेन्द्र साहुले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष दयाराम सञ्जालले गर्नुभएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख हर्कबहादुर भण्डारीले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभामा उहाँले आर्थिक वर्ष 2082-83 को 3,01,31,660 रूपियाँ बराबरको आय व्यय प्रस्तुत गर्नुभएको छ। वीरेन्द्र बहुमुखी क्याम्पस वीरेन्द्र विद्या मन्दिर सार्वजनिक शैक्षिक गुठी अन्तर्गत विक्रम सम्वत 2063 साल भदौ 9 गते क्याम्पसका रूपमा त्रिभुवन विश्वविद्यालयबाट सम्बोधन प्राप्त गरी सञ्चालनमा आएको हो। हाल क्याम्पसमा 1,296 जना विद्यार्थी अध्ययनरत छन्। क्याम्पस प्रमुख भण्डारीले क्याम्पसले QAA प्राप्त गरी गुणस्तर अभिवृद्धि प्रक्रियामा अगाडि बढ़िरहेको बताउँदै उच्च शिक्षाको उत्तीर्ण दर 29% नजिक रहेको, 71% विद्यार्थीहरूले अध्ययन पूरा गर्न नसकिरहेको पीड़ादायी अवस्था रहेको बताउनुभयो। क्याम्पसमा हाल नियमित र आंशिक गरी 28 जना प्राध्यापकहरूका साथै 8 जना कर्मचारी गरी 36 जना जनशक्ति कार्यरत छन्। क्याम्पससँग 18 कट्ठा जमिनमा 62 कोठा सहितका 3 टले र 4 टले भवन निर्मित छन्।
1: सहकर्मी आकाश चौधरी खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औंठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: हार्दिक सुनचान्दी पसल सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
1: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबरमा पनि पालो जनआवाजको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सुदूरपश्चिम लगायत विभिन्न क्षेत्रमा भोलि आजसम्म भारी वर्षा हुने र भोलिसम्म पनि केही ठाउँमा वर्षा हुने बताएको छ। त्यसका लागि वर्षा हुने भनेपछि स्थानीय विपद व्यवस्थापन समिति लगायत समुदाय स्तरमा पनि व्यवस्थापन समितिहरू पूर्व तयारीमा जुटेका छन्। आजको जनावाजमा हामीले केही नागरिकलाई विपद व्यवस्थापनमा कसरी काम गर्न आवश्यक छ भनी सोधेका छौं।
4: नमस्कार, मेरो नाम पवित्र विश्वकर्मा, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यपालिका सदस्य सन्तपुर। सूचना आइराखेका छ आजदेखि 12 सम्म धेरै वर्षा हुने भनेको छ। हाम्रो 7 वडामा पनि धेरै जोखिम छ, जो एकदम मेन सरसामान एकदम राम्रोसँग राख्नुपर्छ र हामीले जो उच्च भवन छ त्यहाँ हामीले र सबैजना मिलेर भवन घरलाई सरसफाई गरेर अगाडि नै पूर्व तयारी गरेर राख्नुपर्छ र आफ्नो पानीबाट जोगाउने हरेक सामानहरू उच्च भवनमा राखेर हाते मानु गर्दै एक अर्कालाई सबैजना जति छ सतर्कता अप्नाएर बस्नुहोला।
5: नमस्कार, मेरो नाम चाहिँ लक्ष्मी चौधरी, जानकी गाउँपालिकाको कार्यपालिका सदस्य, तरैयपुर वार्ड नम्बर 1। जहाँसम्म त हामीले नाला सफा गर्नुपर्छ, आफ्नो घरको अगाडि पानी रहन दिनु हुँदैन। पहिलाको पुर्खाले त भन्थे अब पुरै नाला साला सबै सफा गर्थे, तर आजकल त्यही नाला पटानी गरेर घर बनाएको हुन्छन्, त्यो खोल्न एकदम जरुरी छ। त्यसकै कारणले पनि धेरै पानी ठुनेर बाढी पस्छ घरमा। पहिलाको पुर्खाले जस्तै अब भौका भन्थे हाम्रो चौधरीमा, त्यो भौकामा माथि नै ढुन्ड्याएर आफ्नो सामान सुरक्षित गर्थे। आजकल राजमा बकसमा हुन्छ, एकदमै बाढी बसेपछि त्यो बगाउने पनि डर हुन्छ। त्यही भएर त्यो सामान सुरक्षित ठाउँमा लिएर जानुहोला, सकेसम्म आफ्नो अरोस पडोसलाई सबैजना जानकारी दिनुपर्छ।
6: नमस्कार, मेरो नाम इन्द्र सोबिक, जानकी तिन लाइपुर म कार्यपालिका सदस्य, जानकी गाउँपालिकाको। पूर्व तयारी भनेपछि विशेष त सूचना हो, सूचना सब ठाउँ गइसक्यो। विशेष आफ्नो कागज पत्रहरू के छ त्यो अलि अग्लो ठाउँमा राख्ने, नभिज्ने ठाउँमा। कागज पत्र पछि आफूले खाने सामान, मैले पनि आफ्नो सामानहरू
7: माथि राखेको छौँ। चामल दालको डब्बाहरू पिठोको डब्बाहरू विपद आउँछ भनेर झ्याप्पै आउने पनि होइन, आउँदैन भन्दा भन्दै नआउन पनि सकिँदैन। तर आफू सचेत रहनुपर्छ, विशेष आफ्नो छिमेकीहरूलाई पनि कोही त्यस्तो दुर्बल कमजोरी त्यस्तो छ भने त्यस्तोलाई सहायता गर्नु होला।
8: नमस्कार।

0: मेरो नाम राधा भुल, कार्यपालिका सदस्य, घर जानकी दुई, कालिकापुर। प्रथममा काम गर्दा हामीले अब अहिले टेलिभिजन छ, हाम्रो फेसबुक छ, हाम्रो सामाजिक सञ्जालमा आइरहेको छ, कसरी कति बेला कुन समयमा आउँछ भन्ने पनि हामीलाई थाहा हुन्छ। सर्वप्रथम हामीले चिरागी वर्गहरूसँग बसेर छलफल गर्ने, कसरी सूचना गर्ने आफ्नो गाउँवासीलाई भनेर हामीले सर्वप्रथम त पहिला चिरागीहरूसँग हामीले आफै गएर भोकी छिमेकीहरूलाई कसरी सल्लाह सुझाव दिने, वर्गर मार्फत पनि हामीले सल्लाह सुझाव दिनुपर्छ। सबभन्दा त हाम्रो ज्येष्ठ नागरिक आपङ्ग हुन्छन्, बाल बालिका गर्भवती महिलाहरूलाई कसरी सुरक्षित राख्ने हो भन्ने पनि सूचना दिनु पर्यो। र उच्च भवन कता छ, कहाँ छ हाम्रो उच्च भवनमा, हामीले विपदमा परेका नागरिकहरूलाई कसरी बचाउने, सबभन्दा हामीले त्यो सोच्नु जरुरी छ।
1: नमस्कार, मेरो नाम पार्वती देवी डेङ्गोरा थारू, म जानकी गाउँपालिका वार्ड नम्बर 5 कार्यपालिका सदस्य। पूर्व अनुमान गर्दाखेरि रेडियोहरू सुन्नुपर्छ, जस्तै मोबाइलमा हुन्छ, मोबाइलमा हरेक किसिमका सूचनाहरू हुन्छ। अहिले हाम्रो जानकी गाउँपालिकाबाट विपद व्यवस्थापन शाखाबाट हाम्रो बेला बेलामा हामीलाई जानकारी गराइराख्नुहुन्छ, पत्राचार गरेर अथवा वारा वारामा पूर्वानुमानको चिठी काटेर चौकीदार वर्गहरू मार्फत पनि जानकारी दिइराख्नुहुन्छ। हरेकले हामीले रेडियो पनि सुन्ने बानी बसाल्नुपर्छ र पूर्व अनुमानमा विश्वास पनि गर्नुपर्छ।
2: यसै जनआवाजसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। देशका विभिन्न स्थानमा वर्षा, केही स्थानमा भारीदेखि अति भारी वर्षा, सतर्क रहन मौसम विभागको आग्रह। अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू अवरूद्ध, राजमार्ग अवरूद्ध हुँदा यातायात सेवा प्रभावित। वीरेन्द्र विद्यामन्दिर क्याम्पसको 7 वार्षिक क्याम्पस सभा शुरू, नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै। टिकापुर र जानकीमा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माणबारे छलफल। हलीलाई खोज खबर यति नै। प्राविधिक मित्र दिपेन्द्र भट्टराईलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 98484 27359 र 98442 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

श्रोतावृन्द नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 10 गते शनिबार, तदनुसार सेप्टेम्बर 26 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि आध्यात्मिक चेतना जगाउन गुरूजनहरू सहायक रहनेछन्। युवाहरूको करियरलाई लिएर चिन्तित रहनुहुनेछ। वृष राशि हुनेहरूको लागि व्यापारिक नयाँ अनुबन्ध मिल्नाले मन प्रसन्न रहनेछ, प्रेमको बन्धन कसिनेछ। मिथुन राशि हुनेहरूको लागि मेहनतले कार्यमा सफलता दिलाउनेछ, लगनशीलता वा धैर्यले आँटेको कार्य समयमै सम्पादन हुनेछ। कर्कटराशि हुनेहरूको लागि कार्यक्षेत्रमा कामको मेसो नमिल्दा व्यवहारमा पछाडि पर्नुहोला, विद्यार्थी वर्गहरूको पठन पाठनमा मन लाग्नेछ। सिंहराशि हुनेहरूको लागि सामूहिक कार्यको जिम्मेवारी एक्लै वहन गर्नुपर्ला, आलोचकहरू सक्रिय रहनेछन्। कन्या राशि हुनेहरूको लागि साहसिक कार्य गर्ने समय रहेको छ, आलस्य गर्नेदेखि बस्नुहोला। तुला राशि हुनेहरूको लागि व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ, आफन्तहरूको सोचे जस्तो साथ सहयोग नमिल्ला। वृश्चिक राशि हुनेहरूको लागि समाजमा प्रतिष्ठा बढ्नेछ, विद्यार्थीहरूको बौद्धिक स्तरको विकास हुनेछ। धनुराशि हुनेहरूको लागि नोकरी वा पेशामा नयाँ कामहरू हात लागि पर्नेछन्, मठ मन्दिर र देवी स्थानमा यात्रा हुने सक्ने देखिन्छ। मकर राशि हुनेहरूको लागि स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ, लागिरहेको रोग बढ्नेछ, विचार गर्नुहोला। कुम्भ राशि हुनेहरूको लागि साझेदारी व्यवसायमा मनज्ञ लाभ हुनेछ, पाइक पर्ने ठाउँको यात्रा हुन सक्ला। र अन्त्यमा मीन राशि हुनेहरूको लागि सहकारी तथा वित्तीय लेनदेनमा असफलता हात लाग्नेछ, व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोला। हामीले तपाईलाई सुनायौ तपाईको आजको राशिफल। राशिफलमा जुन सके कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091551255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

सुदेशनपछि अब सुनौ आज सामुदायिक रेडियो टीका प्रथमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे साझा नेपाल, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 8:10 बजे जीवन सन्देश, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे लोक चौतारी, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 33 बजे सुपरहिट थारू गीतहरू, 4 बजे लोकदोहोरी गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोट्याली गीतहरू, 6 बजे खोज खबर, 7 बजे थारू विशेष गीतहरू, 7:30 बजे साझा खबर, 8:10 बजे हाम्रो कृषि, 9:05 बजे मृदुलय र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। आजलाई आजको दिन यति नै, भोलि बिहान आज झै विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रथम सुन्दै गर्नुहोला। प्राविधिक मित्र दिपेन्द्र भट्टराईलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: कबू कापी रही था कबू पेंसिल रही था कबू झोले फटाका आज था का कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आनला से तो लड़का सामान नहीं हरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कभी हेरा कही था कबू पेंसिल हेरा कही था कबू झोले फटा कही था बढ़िया ठाव से झोला लाना नहीं सीख ठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बो तो कहाँ टीकापुर में रलक रख गई झोला उडोक में से वहाँ झिंगलान दीदी कपड़ा से गुर झोला आनला बाटी ना कबू लड़का कहाँ पिये रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कही एक आनल झोला दस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से कठुई
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिक का सामानहरू पनि पाइन्छ
3: भन्दै सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-48673 र 98-14-68-02-04
0: छिच्छी कस्तो गनाएको इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए फेरि छिमेकीको गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैन
10: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि
0: कता छ त त्यो
10: जता भए पनि फोन गर्नुहोस् न तुरन्त आइहाल्छ नि
0: फोन नम्बर कति हो भाइ
10: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20300 हो अर्को पनि छ 98-65-69-20-26
0: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सप्पी राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 97-620-20300 र 98-656-92-026
11: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन् यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं सुत्ने बेला झुल लगाउने घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने घुँडासम्म आउने कम्बोट लगाएर जाने ढुङ्गाको पर्खाल लडेका काठ दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने मुसा छेपारो भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने बेलैमा होसियार भए आफू पनि बचिन्छ अरूलाई पनि बचाउन सकिन्छ
12: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 68 28 25।
7: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
8: जानकी गाउँपालिका वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
10: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
9: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
10: महिनाको महिनावारी गडबडीको समस्या,
9: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
10: पेट सम्बन्धी सम्पूर्ण समस्या,
9: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
10: ईसीजी सेवा,
9: डिजिटल एक्सरे सेवा
10: र प्रयोगशाला ल्याब सेवा।
9: फोन नम्बर 98484 27 359 र 98 48 42 73 59। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपा देवी मन्दिर नजिकै।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 98484 27359 र 98 42 73 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै,

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणाली द्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्दा पाइनु।

0: एल्विस एल्विरा टेलर्समा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेलर्स, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638387।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ ₹600 किने।
2: ₹600 किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सीजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848404।

0: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही असोज 10 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
2: डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
1: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9846077417।
3: टिकापुर नगरपालिकाको सूचना:
0: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनाऊ।
3: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
0: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
3: त्यसैले कर तिरौ, सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
0: समयमै कर तिरौ, जरिवानाबाट बचौ।
3: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 0915608383 सम्पर्क गर्न हुन अनुरोध छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ होइन यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला
2: साँच्चै हो र भोक लागेको मलाई पनि चिकन चाउमिन खान मन लागेको छ त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ
1: ए हो र त्यसो भए जाउँ न जाउँ सँगै जाउँ तन्नै खाएर आउँला
2: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस् लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया नास्ता चाउमिन चिकन राइस चिकन चाउमिन छोला समोसा दुध दही घिउ चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन् एकचोटि सेवा गर्ने मौका दिनुहोला
1: लक्ष्मी कटेज एन्ड खाजा घर सामुदायिक एफएम नजिकै प्रोप्राइटर लोकराज खनाल सम्पर्क नम्बर 9848 5169 64

0: टीकापुर नगरपालिका वडा नम्बर पाँचका स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात सुरु भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर पाँचद्वारा जनहितमा जारी सन्देश।
1: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: काजल छै उडन चरी दिनरात भौतारी आइ गयो रेडियो खोल देउडा चौतारी आइ गयो रेडियो खोल देउडा चौतारी
1: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
0: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।
2: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबान

0: टीकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
1: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनौं। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
1: टीकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टीकापुर कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: भारती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगइजन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्तेका बाले मनकै कुरो हर्यो, थोट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 98684412, 98486239261।
5: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।
6: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला, टेन्सनमा भए म त। अब
7: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
6: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
7: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
8: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
6: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
9: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिपर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी,
7: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 98487818।
10: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन् त बाउ के पाउँछ त्यहाँ?
11: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ।
12: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि।
13: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
10: भनेदेखि सबै कुरा पाउने रहेछ।
9: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
14: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
9: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484846673 र 98164602004।
15: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
16: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
16: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
15: जनरल फिजिसियन विशेषज्ञ सेवा,
16: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
15: दन्तरोग रोग सेवा,
16: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
15: मनोचिकित्सक विशेषज्ञ सेवा
1: हरेक महिनाको प्रत्येक शनिबार
15: र सिटी स्क्यान सेवा,
16: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
15: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
16: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
15: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
16: हिंसा पीडितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
15: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
16: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
15: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
16: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
17: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगइजन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र पनि भाँची गयो।
2: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, होट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।
18: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
19: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
20: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
18: डेलिभरीका लागि
20: ड्रिंकिङ वाटर एक्वा शीतल
18: टिकापुर कैलाली,
21: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
22: स्वास्थ्यका लागि पानी

0: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौ र सभ्य नागरिकको परिचय दिउ।
1: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
0: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ होइन। यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेजन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउँ न जाउँ, सँगै जाउँ, तन्नै खाएर आउला।
3: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
2: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
0: हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहू, सम्पर्क नम्बर 9848421974।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmcticapur@gmail.com।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टीकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टीकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: रेडियो कार्यक्रम हाम्रो कृषि हरेक साताको शनिबार राति 8:10 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz टिकापुरबाट सुनिरहनु भएको छ। कार्यक्रमको अन्तिममा साइलेज खुवाउने तरिका बारे चर्चा गर्छौ।
1: साइलेज खोलिसकेपछि दैनिक आवश्यक मात्रामा मात्र निकाल्नु पर्छ र बाँकी भाग फेरि राम्रोसँग छो। साइलेज खोलिसकेपछि दैनिक
0: कार्यक्रमको अन्तिममा साइलेज खुवाउने तरिका बारे चर्चा गर्छौ।
1: साइलेज खोलिसकेपछि दैनिक आवश्यक मात्रा नयाँ पशुलाई दैनिक करिब 15-25 केजी, अन्य वयस्क गाई भैँसीलाई चाहिँ 10-15 केजी तथा बाछा बाछीलाई उमेर अनुसार कम मात्रामा दिनुपर्छ। साइलेज सँगै सह

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर।

0: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638387।
2: अत्यन्त जरूरी सूचना। मिति 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म जानकी गाउँपालिका क्षेत्रमा बाढ़ीको जोखिम रहेको हुँदा सम्पूर्ण गाउँपालिकावासीहरूमा हार्दिक अनुरोध गर्दछौ। आफ्ना खाद्यान्न सामग्री, महत्वपूर्ण कागजातहरू, नगद तथा जिन्सी सामान, लत्ता कपड़ा, औषधि लगायतका अत्यावश्यक सामग्रीहरू सुरक्षित स्थानमा राख्नुहोस्। घर तथा आसपासको अवस्था जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न हुन अनुरोध गर्दछौ। सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै समयमै सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस् र एक अर्कालाई सहयोग गर्नुहोस्। जानकी

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइजन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँचि गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर प्रहरी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
4: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864-70483।
5: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 9764-26-70-90 र 9815-60-66-05।
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
6: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
7: महिनाको महिनावारी गडबडीको समस्या,
6: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
7: पेट सम्बन्धी सम्पूर्ण समस्या,
6: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
7: ईसीजी सेवा,
6: डिजिटल एक्सरे सेवा
7: र प्रयोगशाला ल्याब सेवा।
6: फोन नम्बर 9844-27-359 र 9848-42-73-59। सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
8: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848-42-42।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: फे चर्पी भर्गिल का करना हो का?
5: चर्पी भर्ल से फे का चिन्ता? आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आब्बा का सरसफाई कै दिही।
4: फोन नम्बर कटा हो त
5: ली डायल करी 97-620-20-300।
4: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो? महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
5: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झबे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20-300 ओ 98-656-92-026।
0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
6: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सिजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14, पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98-48-40-22-41।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799, 9824625232। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
3: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
7: आइहो बड्डो, घर कहिया सिर्जैबो? पाछसे शुरू करल मने घर सिजार सेक्ल।
8: अरे का करुरी बुढिया, कठुआ खोजत खोजत परेशान हो गेल बाटु, मिलबो मिलबो नि करत, का कैना हो का?
7: मिस्तरान बर्जनाउकन घर हेरो न, पट्टा सुगुर बनैल बाट, आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो न, ओट्टफे पटानी हुइन कि गुङ्गुवा बुढो हो न, कबु कहुँ घुम जाए त थाहा पाए।
9: यूपीभीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुईलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे।
8: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली। प्रोप्राइटर मोहन राज भाट, मोबाइल नंबर 9848513426।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस एक गते पछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091561449 मा सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569764।
2: चियाको होटल खोलौला यस्तै टिकापुर।
3: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ?
4: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
5: यही असोज 10 गते शनिबारका दिन
4: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
3: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ। डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
4: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर, कैलाली। सम्पर्क फोन नम्बर 9600710024 र 9800647417।
6: पैसा तथा पर्स भेटिएको सूचना: टिकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 9744828702 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्नेछ।
7: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना: शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।
1: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
8: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी। सम्पर्क नम्बर 9868551000।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू अवसर तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
1: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
1: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
1: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
1: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
0: स्थान: चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29-700।
2: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
2: विवाह
3: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल थाउनै नपर्ने रहेछ नि।
3: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
3: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
4: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
5: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल,
5: टिकापुर कैलाली।
0: सम्पर्क मोबाइल नम्बर 98-017-10-672। स्वास्थ्यका लागि पानी।
8: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला? किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्। ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्? त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि। त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन। हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्। न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98-48-59-67-33 र 98-51-18-82-46।
9: सूचना सूचना सूचना। जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको पूर्वी भाग तथा उत्तर अण्डमान सागर आसपास विकसित न्यून चापीय प्रणालीका कारण असोज 8 गते बिहिबारदेखि 12 गते सोमबारसम्म सुदूरपश्चिम तथा मध्य नेपालका विभिन्न स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। सम्भावित बाढी डुबान तथा अन्य विपदबाट सुरक्षित रहन
1: टिकापुर नगरपालिका
9: सम्पूर्ण नगरवासीमा विशेष सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध गर्दछ। नदी खोला नहर तथा जोखिमयुक्त क्षेत्र नजिक नजानुहोस्। बालबालिकालाई यस्ता स्थानमा खेल्न वा जान नदिनुहोस्। गर्भवती सुत्केरी बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीको सुरक्षामा विशेष ध्यान दिनुहोस् र आवश्यक परे सुरक्षित स्थानमा सार्न सहयोग गर्नुहोस्। नागरिकता राष्ट्रिय परिचय पत्र लाल पूर्जा नगद औषधि मोबाइल रेडियो टर्च लाइट लगायत आवश्यक सामग्री सुरक्षित झोलामा तयारी अवस्थामा राख्नुहोस्। बाढ़ी तथा मौसम सम्बन्धी जानकारीका लागि निशुल्क टोल फ्री नम्बर 1155 सम्पर्क गर्नुहोस् तथा आधिकारिक सूचना स्रोतको नियमित जानकारी लिनुहोस्। जोखिम बढेमा स्थानीय तहको निर्देशन पालना गर्दै सुरक्षित स्थानमा जानुहोस्। आवश्यक परेमा एम्बुलेन्स लगायतका सेवा
1: टिकापुर नगरपालिकाबाट
9: निशुल्क उपलब्ध गराइनेछ। सतर्क रहौं, सुरक्षित रहौं। अनुरोधक संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम WFP को आर्थिक सहयोग तथा सप्रोस नेपालको सहजीकरणमा
1: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
11: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
12: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
13: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
10: भनेदेखि सबै कुरा पाउने रहेछ।
14: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
15: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
16: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
17: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
18: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
19: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। देशका विभिन्न स्थानमा वर्षा, भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका पहाड़ी जिल्लामा यातायात सेवा बन्द। वीरेन्द्र विद्या मन्दिर क्याम्पसको 7 वार्षिक क्याम्पस सभा शुरू, नयाँ नेतृत्व चयनका लागि मतदान जारी। र टीकापुर र जानकीमा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण बारे छलफल। अब मध्याह्न खबर विस्तारमा। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै भारतको उत्तर छत्तीसगढ़ तथा उत्तर पूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली उत्तर पश्चिमतर्फ सर्दै भारतको दक्षिण पूर्वी उत्तर प्रदेशतर्फ जाने र आगामी 12 घण्टामा कमजोर भई न्यून चापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको छ। हाल देशभर अधिकांश बादल लागेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मध्य प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा साथै मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। आज राति सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने तथा कोशी र मध्य प्रदेशमा साधारणतया बादल लाग्नेछ। लगातारको वर्षाको कारण बाढ़ी पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले आज बिहान 6 बजेदेखि भोलि बिहान 6 बजेसम्म जिल्लाभर सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ। मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बैतडी र दार्चुला जिल्लामा अधिक वर्षाको जोखिममा रहेका जिल्लाका रूपमा चित्रण गर्दै सतर्कता अप्नाउन आग्रह गरेपछि दुवै जिल्ला प्रशासनले सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन नगर्न आग्रह गरेका हुन्। बैतडीमा गए रातीदेखि लगातार वर्षा भइरहेको छ। दुवै स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सबै सवारी साधन नचलाउन यातायात व्यवसायी एवं सर्वसाधारणलाई आग्रह गरेका छन्। दार्चुला अति जोखिम वर्गमा रहेकाले सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुरको 7 वार्षिक क्याम्पस सभा शुरू भएको छ। क्याम्पस सभाले व्यवस्थापन समितिको अध्यक्षका लागि निर्वाचन भइरहेको छ। नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा दयाराम सञ्जाल, जगदीश्वर पण्डित र धनञ्जय प्रसाद रिमाल 3 जनाको उम्मेद्वारी परेको छ। अध्यक्ष पदमा सहमतिको प्रयास भए पनि त्यो प्रयास असफल भएपछि आज बिहान 8 बजेदेखि मतदान शुरू भएको छ। मतदान 12 बजेसम्म हुनेछ। क्याम्पस सभामा मतदाता 74 जना रहेका छन्। 1 बजेबाट मतगणना शुरू हुनेछ। अन्य 8 जना सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन्। निर्विरोध निर्वाचित हुनेमा महिला सदस्यमा लेखा अधिकारी, दलित सदस्यमा राजेश कुमार टमट्टा, जनजातिमा किशनलाल डंगौरा थारू रहनु भएको छ। 5 जना खुल्ला सदस्यमा वीरेन्द्र बहादुर साउद, केशर सिंह ठकुरी, नवीन अधिकारी, धर्म बहादुर विष्ट र झपट बहादुर बुढा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत दण्डपाणी पोखरेलले जानकारी दिनुभयो। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र सिंह बमको अध्यक्षतामा भएको क्याम्पस सभाको उद्घाटन सत्रमा राष्ट्रिय सभाका सदस्य नारायण दत्त मिश्र प्रमुख अतिथि रहनु भएको थियो। मध्याह खबरमा टीकापुर र जानकीमा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण बारे छलफल लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना

0: आफ्नो नभई अरूको लापरवाहीका कारण पनि खट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: दन्तरोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा
4: हरेक महिनाको प्रत्येक शनिबार,
2: र सिटी स्क्यान सेवा,
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयु, एसडीयु, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयु सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
0: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: अब बाँकी खबर। कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माणबारे छलफल भएको छ। प्र्याक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशेषता समूह बी ग्रुपको सहकार्यमा यी दुई पालिकाको स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण थालिएको छ। कार्यशाला गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति लोकराज जोशीले विपद जोखिमलाई वित्तीयकरण र जोखिम हस्तान्तरण गर्न आवश्यक रहेको बताउँदै विपदमा राहत दिएर मात्र समाधान नहुने भएकाले जोखिम हस्तान्तरण गर्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो। विपद व्यवस्थापनका लागि 8 प्राथमिकता प्राप्त क्षेत्रहरूमा काम गरेमा जोखिम घटाउन सकिने बताउँदै स्थानीय सरकारले विपदका बेला निजी क्षेत्र, समुदाय र नागरिक संचार, दात्री निकाय, प्रादेशिक सरकार, संघीय सरकार, जिल्ला विपद व्यवस्थापन समिति, अत्यावश्यक सेवा र विज्ञ लगायतको सहयोग लिनुपर्ने बताउनुभयो। जानकीमा भएको कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले संरचना बनाउँदा कहाँ र कसरी बनाउने भनी ध्यान दिनुपर्ने बताउँदै बजेट विनियोजन गर्ने कार्य पनि महत्वपूर्ण भएको बताउनुभयो। वहाँले पालिकामा विपद सम्बन्धित पञ्चवर्षीय योजना बनाउने तयारी समेत भएको बताउनुभयो। अध्यक्ष चौधरीले वडा पालिकाबाट गरेका कामहरू संस्थागत गर्न आवश्यक भएको बताउँदै पालिकामा विपद सम्बन्धीका कामलाई संस्थागत गर्दा आउँदा दिनमा सहज हुने बताउनुभयो। टीकापुरमा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले विपद व्यवस्थापनका लागि एकीकृत योजना बनेमा पालिकालाई सहयोग हुने बताउनुभयो। उहाँले स्थानीय तहमा योजनाहरू छरिएर रहेकाले काम गर्दा कठिन हुने गरेको, अब एकीकृत योजना बनेमा पालिकालाई सहज हुने भएकाले संघ संस्थाले पालिकालाई गरेको सहयोगका लागि धन्यवाद दिनुभयो।
3: हिजोदेखि भोलिसम्म यस क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमानपछि यति बेला स्थानीय पालिका विपद पूर्व तयारीका काम गरिरहेका छन्। जानकी गाउँपालिका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जैशीले जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले बाढ़ी पूर्व तयारी सम्बन्धीको जानकारी समुदायमा रहेको विपद व्यवस्थापन समिति बाल सञ्जाल युवा सञ्जालसँग बैठक छलफल जारी राखेको बताउनुभयो। उहाँले पूर्व तयारीको लागि सूचना बजाउने एसएमएस गर्ने फेसबुक पेजमा सूचना हाल्नुका साथै उच्च घर सरसफाई गर्ने गाउँमा सूचना गर्ने लगायतको कार्य गरिरहेको जानकारी दिनुभयो। उहाँले सूचनालाई व्यवस्था नगरी पूर्व तयारीमा बस्न धान बाली नकाट्न अनुरोध गर्नुका साथै बाढ़ी आएको समयमा बालबालिका र ज्येष्ठ नागरिक बढ़ी जोखिममा पर्ने भएकोले सुरक्षित ठाउँमा राख्नको लागि तयारी गर्न पनि आग्रह गर्नुभयो। टीकापुर नगरपालिकाका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले अहिले टीकापुरमा भारी वर्षा हुने सूचनापछिको तयारी गरिरहेको बताउँदै जोखिम भएको वड़ा नम्बर 8 जैविक तटबन्ध निर्माण भएको वड़ा नम्बर 1 ढल सफा गर्ने लगायतका कामहरू भइरहेका बताउनुभयो। विपद पूर्व तयारीका लागि पालिकाले गर्न नसक्ने जोखिममा रहेका बस्ती सार्ने तयारी गरिएको बाढ़ी र डुबानका समस्या समाधानका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो। लगातारको वर्षासँगै कर्णाली प्रदेशका विभिन्न सड़कमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ। मध्य पहाड़ी राजमार्ग कर्णाली राजमार्ग राप्ती राजमार्ग तथा जाजरकोटको छेडाथल सड़क पहिरोका कारण अवरूद्ध भएका छन्। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका स्थित मध्य पहाड़ी राजमार्गको चाइना बगरदेखि सिस्ने खोलातर्फको भीरमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क खुलाउन डिभिजन सड़क कार्यालय चौरजहारी अन्तर्गतको मेसिन परिचालन गरिएको कार्यालय प्रमुख खुम बहादुर भण्डारीले बताउनुभयो। उहाँका अनुसार करिब 2 सड़क सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यस्तै कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका 1 पहिरो खस्दा सड़क अवरूद्ध भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ। पहिरोका कारण उक्त खण्डमा यातायात आवागमन प्रभावित भएको छ। जुम्लादेखि मुगुसम्मको सड़क समेत अवरूद्ध भएको छ। जाजरकोटको छेडागाड नगरपालिका 4 लेबाभीर स्थित छेडाथल भित्री सड़क खण्डमा माथिबाट ढुङ्गा र लेदो सहितको पहिरो खसेको छ। पहिरोका कारण छेदाथल सड़क पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका 5 सागर खोलामा समेत पहिरो खसेर सड़क अवरूद्ध भएको छ। लगातारको वर्षाका कारण पहाड़ी सड़कमा पहिरो खस्ने क्रम बढ़ेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: झरी र बाढ़ीको मौसममा ओबानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
7: टीकापुर नगरपालिका वडा नम्बर 3 जनहितमा जारी सन्देश।
3: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
3: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
3: विस्तारै गर्दा हुँदैन?
8: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 बाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
5: अब पुनः बाँकी खबर। विश्व एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा जापान र नेपाल बीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ। वर्षाका कारण खेल शुरू हुने ढिला भएको थियो। करिब एक घण्टा ढिला शुरू भएको खेल 15 ओभरमा झारिएको थियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो। जोरा 32 बलमा 57 तथा लोकेश 22 बलमा 52 रनमा अभिजित रहे। आसिफ शेखले 21 रन बनाए। जापानका लागि रियो साकुरानो, थोमस इब्राहिम, ताकाहासी, कुसुडा नारानी र डेक्लान सुजुकीले एक एक विकेट लिए। नेपालको इनिङ सकिने क्रममा त्यहाँ फेरि वर्षा शुरू भएको थियो र पिचलाई कभरले ढाकिएको थियो। वर्षाकै कारण दोस्रो इनिङ शुरू हुनै सकेन। यो नतिजासँगै नेपाल समूह एमा 2 खेलमा 3 अङ्क जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अफगानिस्तान 2 खेलमा 2 अङ्कका साथ उपविजेता बन्यो। क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ, अफगानिस्तानले भारतसँग खेल्नेछ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। देशका विभिन्न स्थानमा वर्षा, भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका पहाड़ी जिल्लामा यातायात सेवा बन्द। वीरेन्द्र विद्या मन्दिर क्याम्पसको 7 वार्षिक क्याम्पस सभा शुरू, नयाँ नेतृत्व चयनका लागि मतदान जारी। र टिकापुर र जानकीमा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण बारे छलफल। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
3: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
4: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
5: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
4: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
5: बेसरी टाउको दुख्ने,
4: उच्च ज्वरो आउने, बेहोस हुने,
5: घाँटी अरोरो कडा हुने,
4: कम्पन हुने,
5: पक्षघात हुने
4: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
5: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
5: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
4: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
5: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पूरी दिने गरौं।
4: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
5: सधैं झुल टाँगेर सुत्ने गरौं।
4: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
6: स्वास्थ्य कार्यालय कैलाली।
3: अत्यन्त जरुरी सूचना। मिति 2083 साल असोज 9 गते से 11 गते सम्म जानकी गाउँपालिका के क्षेत्रमा न बारीकै जोखिम रहल खुइलक महर्से सबको गाउँपालिका वासी हुन हार्दिक अर्जी गरती। आपन खाद्यान्न सामग्री, महत्वपूर्ण कागजात, नगद तथा जिन्सी सामान, लत्ता कपडा, दवाई लगायत के अत्यावश्यक सामान सुरक्षित ठाउँमा न धर्बी। घर व आन्दर पान्दर के अवस्था जोखिमपूर्ण हुइसेकना हुइलक महर्से आवश्यक सतर्कता अप्नाकन सुरक्षित ठाउँमा न बैठक लागि अनुरोध गरती। सम्भावित बाढी के जोखिम हन मध्यनजर करती, समयमा सुरक्षित रही, सतर्क रही वो एक और जान हन सहयोग करी। जानकी गाउँपालिका गाउँ कार्यपालिका के कार्यालय दुर्गौली कैलाली।

0: अरेला सुन चाँदी पसलमा छटकी तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चक्की पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरुरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौं। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
3: कागजात हराएको सूचना: टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खड्गचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 9764-26-70-90 र 9815-60-67-05।
4: ल यति छिटो आमा बन्न लागेको त
5: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, त जानु पर्यो जस्तै लाग्छ।
4: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहित

0: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624070483।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हार्दिक सुनचानी पसलमा छत्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
4: ए सन्त्यकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
5: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
4: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिलै जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
5: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
6: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 486 39 261।

0: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
2: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली गुम्बारो टीकापुर जालपादेवी मन्दिर नजिकै।
6: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सिजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
7: मैले त एक पेटी चाउचाउ रु 600 किने।
6: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाइवाई सिजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
7: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टीकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848404222।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848518828।
8: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: के तपाईलाई थाहा छ,
9: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
9: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
9: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
0: यही असोज 10 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ। डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
1: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9046777417।
2: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
3: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
2: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
4: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना: शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।
5: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
6: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
7: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रवाह बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
5: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
8: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
0: स्थान: चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29-700।
3: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
4: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
3: विवाह
4: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
3: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल थाउनै नपर्ने रहेछ नि।
4: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
3: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
4: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
5: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै। संचालक छतराज उपाध्याय। सम्पर्क नम्बर 98-66-27-27-99।
4: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा, रोजगारी छ विदेशमा, बेरोजगार छ युवा, रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ, हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ, हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 MHz विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टिकापुर FM पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 देखि 8:45 सम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9870106772। स्वास्थ्यका लागि पानी।
4: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
5: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
4: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
5: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
4: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
5: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
4: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851182646।
6: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
7: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
8: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
10: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
11: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
10: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9814680204।
13: कार्यक्रम छोट मिट साता के बुधबार दिन के 1 बजे से अपने उगन थारू भाषा के कोई गीत मन परत
14: जब देखनो तो हिन
13: यदि मन परत की कले से अपन मनन सुनेना चाहती कले से हमन फोन करी और कही महीन ई गीत मन परत गीत के बोल बताई। गीत मन परना के 2 कारण वो गीत कौन एल्बम के हो या फिल्म के नाम बताई और अंतिम में एक जन के नाम अनिवार्य ले दी कले से हमारे गीत अपने पक्के से सुना तो उठाई मोबाइल और डायल कर भी 0951625155 साता के बुधवार दिन के 1 बजे जरूर डायल करे हुई। कार्यक्रम छोट मीट में केवल सामुदायिक रेडियो टीकापुर FM 101 MHz में सुने ना बिस्तरी मई कार्यक्रम संचालक रमेश मिशन के साथ में।

0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही असोज 17 गते तेस्रो शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ।
5: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।
6: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
7: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
6: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
7: त्यसो भए आजै जाउँला नि।
6: ल, अरूलाई पनि भनौँ है।
7: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
6: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
7: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98-095-43-893।
8: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर एकका कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ लिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 70 90 र 98 15 60 66 05।
1: छिछि, कस्तो गनाएको! इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए
2: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैन।
0: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
1: कता छ त त्यो?
0: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
0: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97 620 20 300 हो। अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026।
4: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
4: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541 00725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
5: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
6: यही असोज 17 गते तेस्रो शनिबारका दिन
5: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
6: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
5: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
6: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
5: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
6: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
5: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
6: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
5: याद गर्नुहोस् है,
6: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
5: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
6: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091 560 856 र 98 580 29 700।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
4: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
6: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोस हुने,
6: घाँटी अररो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैं झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
7: स्वास्थ्य कार्यालय कैलाली।
8: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
9: यो ओसीएमसी भनेको के आयो फेरि?
10: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
9: ओसीएमसीले के सहयोग गर्छ त?
10: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
11: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना
2: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: पैसा तथा पर्स भेटिएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 97 44 28 72 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।

0: आरती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागि विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइने का साथ ही थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: सूचना सूचना सूचना। जल तथा मौसम विज्ञान विभाग का अनुसार बंगाल को खाड़ी को पूर्वी भाग तथा उत्तर अंडमान सागर आसपास विकसित न्यून चापीय प्रणाली का कारण असोज 8 गते बिहीबार देखि 12 गते सोमवार सम्म सुदूरपश्चिम तथा मध्य नेपाल का विभिन्न स्थान में धेरै भारी वर्षा होने संभावना रहेको छ। संभावित बाढ़ी डुबान तथा अन्य विपदबाट सुरक्षित रहन
3: टीकापुर नगरपालिका
2: सम्पूर्ण नगरवासीमा विशेष सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध गर्दछ। नदी खोला नहर तथा जोखिमयुक्त क्षेत्र नजिक नजानुहोस्। बालबालिकालाई यस्ता स्थानमा खेल्न वा जान नदिनुहोस्। गर्भवती सुत्केरी बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीको सुरक्षामा विशेष ध्यान दिनुहोस् र आवश्यक परे सुरक्षित स्थानमा सार्न सहयोग गर्नुहोस्। नागरिकता राष्ट्रिय परिचय पत्र लाल पूर्जा नगद औषधि मोबाइल रेडियो टर्च लाइट लगायत आवश्यक सामग्री सुरक्षित झोलामा तयारी अवस्थामा राख्नुहोस्। बाढ़ी तथा मौसम सम्बन्धी जानकारीका लागि निशुल्क टोल फ्री नम्बर 1155 सम्पर्क गर्नुहोस् तथा आधिकारिक सूचना स्रोतको नियमित जानकारी लिनुहोस्। जोखिम बढेमा स्थानीय तहको निर्देशन पालना गर्दै सुरक्षित स्थानमा जानुहोस्। आवश्यक परेमा एम्बुलेन्स लगायतका सेवा
3: टीकापुर नगरपालिकाबाट
2: निशुल्क उपलब्ध गराइनेछ। सतर्क रहौं, सुरक्षित रहौं। अनुरोधक संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम WFP को आर्थिक सहयोग तथा सप्रोस नेपालको सहजीकरणमा
3: टीकापुर नगरपालिका द्वारा जनहितमा जारी सन्देश।
4: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
5: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि को थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि को संसारको मजा लिन पाइन्छ।
4: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छस्।
5: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
4: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछस् त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42

0: सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रहने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ रु 600 किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
3: हरिलाल किराना पसल, ब्लक नम्बर 14, पार्क रोड, टिकापुर, कैलाली। सञ्चालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848-40-22-41।
4: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरुरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टिकापुर, कैलाली।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
1: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़क के किनार में पशु चौपाए नई बान देवी सड़क किनार में माल वस्तु नई कुरा देवी साथे सड़क किनार में पशु चौपाए बान के ढुंगा बालुआ गिट्टी मल कुरा के दुर्घटना हुईले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा ले पर्ने बा।
0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091561449 मा सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
10: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98 4 84 48 673 र 98 14 68 02 04।

0: अत्यन्त जरूरी सूचना मिति 2083 साल असोज 9 गते देखि 11 गते सम्म जानकी गाउँपालिका क्षेत्रमा बाढीको जोखिम रहेको हुँदा सम्पूर्ण गाउँपालिका वासीहरूमा हार्दिक अनुरोध गर्दछौ। आफ्ना खाद्यान्न सामग्री, महत्वपूर्ण कागजातहरू, नगद तथा जिन्सी सामान, लत्ता कपडा, औषधि लगायतका अत्यावश्यक सामग्रीहरू सुरक्षित स्थानमा राख्नुहोस्। घर तथा आसपासको अवस्था जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न हुन अनुरोध गर्दछौ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै समयमै सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस् र एक अर्कालाई सहयोग गर्नुहोस्। जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
1: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
2: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
1: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउला।
2: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
1: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98 48 51 69 64।
3: प्रियाको होटल खोलौला यसै टिकापुर।
4: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल,
4: टिकापुर कैलाली।
7: सम्पर्क मोबाइल नम्बर 98 17 10 672।
8: स्वास्थ्यका लागि पानी।
2: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
9: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
2: लक्की ट्रेडर्स, सामुदायिक रेडियो टिकापुर एफएम नजिकै, नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी। सम्पर्क नम्बर 98 68 55 10 00।

0: मंगलेश्वरी पूजन भंडार छ नि त्यहीबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री माला टीका कलश धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल थाउनै नपर्ने रहेछ नि।
0: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
0: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98 66 27 27 99।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
5: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
6: यही असोज 17 गते तेस्रो शनिबारका दिन
5: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
6: दिइने सेवाहरू, बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
5: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
6: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
5: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
6: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
5: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
6: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
5: याद गर्नुहोस् है,
6: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
5: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
6: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608056 र 9850829700।
7: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
8: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
7: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
8: त्यसो भए आजै जाउँला नि।
7: ल, अरूलाई पनि भनौँ है।
8: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
7: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाइ हाम्रो जिम्मेवारी।
8: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9895943893।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
2: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू अवसर तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
3: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
2: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
3: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
2: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
3: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
2: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
2: याद गर्नुहोस् है,
3: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
2: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
2: स्थान: चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
4: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, पर्सो त जाने विचार छ कि नै त?
5: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मङ्गल सूत्र पनि भाँची गयो।
4: यतिका लागि त सामुएल जोलस बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्टै बनाइएला छन् त्यहाँ।
5: आज त सन्त्याका बाले मनकै बुढो हर्यो, छोट त बाई जाउँ।
6: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।
7: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
8: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन UV र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
9: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
7: डेलिभरीका लागि
9: ड्रिंकिङ वाटर एक्वा शीतल,
7: टिकापुर कैलाली।
2: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
10: स्वास्थ्यका लागि पानी।

0: सिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 98-10-62-35-47।
3: किजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
4: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98-624-70-483।

0: हार्दिक सुनचानी पसलमा छत्के तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चापकी पेन्डल बाला औठी चन्द्रमा काटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचान्दी पसल सरकारी अस्पतालको भित्री रोड सञ्चालक शंकर साहु सम्पर्क नम्बर 9848421974। शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2 राजीपुर कैलाली।
2: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 9744828702 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।
3: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
4: मैले त एक पेटी चाउचाउ रु 600 किने।
3: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
4: हरिलाल किराना पसल ब्लक नम्बर 14 पार्क रोड टीकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848404222।

0: मिर्जापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाड़ीको पूर्वी भाग तथा उत्तर अण्डमान सागर आसपास विकसित न्यून चापीय प्रणालीका कारण असोज 8 गते बिहिबारदेखि 12 गते सोमबारसम्म सुदूरपश्चिम तथा मध्य नेपालका विभिन्न स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। सम्भावित बाढी डुबान तथा अन्य विपदबाट सुरक्षित रहन
0: टीकापुर नगरपालिका
2: सम्पूर्ण नगरवासीमा विशेष सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध गर्दछ। नदी खोला नहर तथा जोखिमयुक्त क्षेत्र नजिक नजानुहोस्। बालबालिकालाई यस्ता स्थानमा खेल्न वा जान नदिनुहोस्। गर्भवती सुत्केरी बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीको सुरक्षामा विशेष ध्यान दिनुहोस् र आवश्यक परे सुरक्षित स्थानमा सार्न सहयोग गर्नुहोस्। नागरिकता राष्ट्रिय परिचय पत्र लाल पूर्जा नगद औषधि मोबाइल रेडियो टर्च लाइट लगायत आवश्यक सामग्री सुरक्षित झोलामा तयारी अवस्थामा राख्नुहोस्। बाढ़ी तथा मौसम सम्बन्धी जानकारीका लागि निशुल्क टोल फ्री नम्बर 1155 सम्पर्क गर्नुहोस् तथा आधिकारिक सूचना स्रोतको नियमित जानकारी लिनुहोस्। जोखिम बढ़ेमा स्थानीय तहको निर्देशन पालना गर्दै सुरक्षित स्थानमा जानुहोस्। आवश्यक परेमा एम्बुलेन्स लगायतका सेवा
0: टीकापुर नगरपालिकाबाट
2: निशुल्क उपलब्ध गराइनेछ। सतर्क रहौं, सुरक्षित रहौं। अनुरोधक संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम WFP को आर्थिक सहयोग तथा सप्रोस नेपालको सहजीकरणमा
0: टीकापुर नगरपालिका द्वारा जनहितमा जारी सन्देश।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टीकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टीकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164602004।

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि? ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213। इमेल ocmctikapur@gmail.com।
5: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
6: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाऊ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
5: ए हो र, त्यसो भए जाऊ न, जाऊ सँगै जाऊ, तन्नै खाएर आउला।
6: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
5: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848519964।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
2: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू अवसर तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
3: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
2: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
3: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
2: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
3: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
2: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
2: याद गर्नुहोस् है,
3: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
2: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
2: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 0915608656 र 9850829700।
4: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
6: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोस हुने,
6: घाँटी अरोरो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैँ झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा JE खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि JE खोप लगाउनु पर्दछ।
2: स्वास्थ्य कार्यालय कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौ। आफ्नो नागरिकता, जग्गा धनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौ। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: यही असोज 17 गते तेस्रो शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
7: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
8: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
7: पाइन्छ त दाजु?
8: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
7: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
8: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
7: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य तपाईको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
3: मंगलेश्वरी पूजन भण्डार टीकापुर चार चौतारी नजिकै संचालक छतराज उपाध्याय सम्पर्क नम्बर 9867279।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: लौ न साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। हैन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
2: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
1: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
2: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
1: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569764।
3: चियाको होटल खोलौला यतै टिकापुर।
4: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरुरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 बजेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौ। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौ। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौ। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौ। विशेष वर्गको ख्याल राखौ। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टिकापुर, कैलाली।

0: सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2 राजीपुर कैलाली।
1: छिच्छी फे चर्पी भर्गिल का करना हो का
2: चर्पी भर्ल से फे का चिन्ता आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन करी आ बाक सरसफाई कै दिहे
1: फोन नम्बर कटा हो त
2: ली डायल करी 97 6 20 20 300।
1: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो? महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
2: अपनौ कन्थे, टीकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई गर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झबे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 6 20 20 300 ओ 98 6 56 92 026।
3: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
4: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
3: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ अनि विश्वासिलो सेवा पनि।
4: त्यसो भए आजै जाउँला नि।
3: ल, अरूलाई पनि भनौँ है।
4: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
5: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
4: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98 095 43 893।

0: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
5: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कसिट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 70 90 र 98 15 60 67 05।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091561449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147 99 24 60 25 32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9924 68 25।
3: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: कामदार आवश्यकता सम्बन्धी सूचना।
6: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
5: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ।
2: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। पानी पार्ने प्रणाली पूर्वबाट पश्चिम सर्दै सुदूरपश्चिममा भोलिसम्म वर्षा हुने। लगातार वर्षापछि सुदूरपश्चिमका डोटी, रेलदुरा, बैतडी, दार्चुला र बाजुरामा सवारी आवागमनमा रोक। वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा धनञ्जय रिमाल विजयी। बालबालिकालाई सन्तुष्ट दिवा खाजा मेनु निर्माण, पोषणमा ध्यान दिन सुझाव। अहिले वर्षाले धानबालीमा फाइदा भन्दा बेफाइदा धेरै। भिजेको धान राम्रोसँग घाम लागेपछि मात्रै काट्न धानबाली विज्ञ डाक्टर विष्णु विलास अधिकारीको सुझाव। र साई कृपा चिया दूषित भेटियो, बजारबाट तत्काल फिर्ता गर्न निर्देशन। खोज खबर अब विस्तारमा। हाल देशमा मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै भारतको उत्तर छत्तीसगढ़ तथा उत्तर पूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली उत्तर पश्चिमतर्फ सर्दै भारतको दक्षिण पूर्व उत्तर प्रदेशतर्फ जाने र आगामी 12 घण्टामा क्रमशः कमजोर भई न्यून चापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर अधिकांश बादल लागेको छ। गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थान तथा बागमती प्रदेशको केही स्थान साथै कोशी र मध्य प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अहिलेको वर्षाको अवस्था हेर्दा पूर्वबाट पश्चिमतर्फ सर्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशसहित देशका पश्चिम क्षेत्रमा वर्षा हुने देखिएको र यो क्षेत्रमा ठूलो पानी नपरे पनि मध्यमसम्मको वर्षा हुने सम्भावना देखिएकाले सचेत रहन नागरिकलाई मौसमविद सञ्जीव अधिकारीले आग्रह गर्नुभएको छ।
1: अहिले यति बेला पनि न्यूनतापीय क्षेत्रको प्रभावको कारणले चाहिँ नेपालका विशेष गरेर मध्यदेखि पश्चिमका भूभागमा चाहिँ वर्षाको क्रम जारी रहेको छ। यति बेला तथ्याङ्क केलाउने हो भने पनि अहिले हाम्रो नेपालमा विशेष गरेर यो पश्चिमी भूभागहरूमा मध्यदेखि पश्चिमी भूभागमा चाहिँ धेरै ठाउँमा वर्षा भएको छ। पछिल्लो 1 घण्टाको कुरा गर्नुपर्दाखेरि अहिले सुदूरपश्चिम प्रदेशका तराई पहाड हिमालका धेरै ठाउँमा नै वर्षा भइरहेको छ। वर्षाको प्रकृति त्यति ठूलो त छैन, तर सामान्य किसिमको वर्षा त भइरहेको अवस्था छ। त्यसको अलावा पनि यो लुम्बिनी गण्डकी प्रदेशमा पनि धेरै ठाउँमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ। विशेष गरेर आज राति र भोलिको हकमा सुदूरपश्चिम प्रदेशका भूभागहरूमा तल्लो भूभागहरूमा विशेष गरेर अलि ठूलो हावा पनि चल्ने र वर्षा पनि हुन सक्ने देखिन्छ। सुदूरपश्चिम प्रदेशमा भोलिको हकमा पनि मध्यमदेखि भारी वर्षा हुन सक्छ। आज रातिको लागि नै मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेकोले सतर्क होला र मौसम पूर्वानुमान महाशाखा, नेपाल मौसम विज्ञान विभागको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पनि
0: वर्षा भएपछि कर्णाली नदीमा पनि जलसतह बढ़ेको छ। कर्णाली चिसापानीमा अहिलेको रेकर्ड अनुसार जलसतह 7 मिटर 9 सेन्टिमिटर पुगेको छ। कर्णाली चिसापानीमा 10 मिटर चेतावनी तह र 10 मिटर 80 सेन्टिमिटर पुग्नलाई तटीय क्षेत्रका लागि खतराको तह मानिन्छ। टीकापुर स्थित वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा धनञ्जय प्रसाद रिमाल विजयी हुनुभएको छ। रिमाल 37 मत प्राप्त गर्दै विजयी हुनुभएको हो। निर्वाचन अधिकृत दन्तपाणी पोखरेलका अनुसार अध्यक्षका प्रतिस्पर्धी दयाराम सञ्जालले 9 र जगदीश्वर पण्डितले 5 मत प्राप्त गर्नुभएको छ। कुल 74 जना मतदाता रहेको निर्वाचनमा 52 मत खसेको थियो। अध्यक्षमा निर्वाचन भए पनि अन्य सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। सदस्यमा महिलातर्फ रेखा अधिकारी, दलिततर्फ राजेश कुमार टमट्टा, जनजातितर्फ किशनलाल डगोडा थारू सर्वसम्मत हुनुभएको छ। खुला 5 जना सदस्यतर्फ वीरेन्द्र बहादुर साउद, केशर सिंह ठकुरी, नवीन अधिकारी, धर्मबहादुर

0: विद्यालयमा भने राम्रो खाजा पनि खुवाइरहेका छन्। कर्णाली मावि टिकापुरका प्रधानाध्यापक धर्मराज शर्मा साप्ताहिक रूपमा सूची बनाएर खिचड़ी, छोला, मासु भात, अण्डा र स्याउ खुवाइने गरेको तर अण्डा र स्याउ पाएको दिन एउटै मात्र पर्ने भएकाले अघाउन नसकेको बताउनुहुन्छ।
1: आइतबारको दिन हलुवा, सोमबार चना, मंगलबार खिचड़ी, बुधबार फलफूल भनेछौ, तर यो फलफूल सधैँ सम्भव पनि हुँदैन। एउटा अण्डाको अहिले बजार मूल्य 20 रुपियाँ पर्ने, 20 रुपियाँ खाजाका लागि आउने, एउटा मात्रै अण्डा दिँदाखेरि बच्चाले खाजा पाएनौ भन्ने, खाजा खाएको महसुस पनि नगर्ने, एउटा यो समस्या छ। फलफूलमा मानव हामीले एकजना स्याउ दियौं, त्यसले उसको पेट भर्दैन, त्यो दिन पनि बच्चा खुसी भएको हुँदैन। पहिलो पटक एक दिन दिएको दिनमा एक प्रकारको खुसी भएको देखिन्छ भने बाँकी जस्तै चना, हलुवा, खिचडीको जस्तो सन्तुष्ट भएको पाइँदैन। त्यस कारण हामीले महिना अथवा दुई तीन महिनामा एक पटक मासु र भात बनाएर पनि खुवाउने गरेका छौँ, थोरै केही कुरा म्यानेज गरेर, तर बढी चना खिचडीलाई नै बढी जोड दिने प्रयास हाम्रो विद्यालयले गरेका छौँ।
0: खड्गो स्मृति माविका प्रधानाध्यापक झनकराज ओझाले आलु, चिउरा, खिचड़ी, फलफूल, चना वा अण्डा, मकै मिक्स, चिउरा र महिनाको एक दिन मासु पनि खुवाउने गरेको बताउनुहुन्छ।
2: बुधबार सिजनल फलफूल भनेको छ, बिहिबार चना वा अण्डा, कहिले काहीँ शुक्रबार मकै मिक्स भुजा चिउरा र कहिले महिनाको एकचोटि चाहिँहरूको मासु, चिउरा अथवा मासु भात खुवाउने गरेको छ।
0: धेरै विद्यार्थी भएका विद्यालयमा राम्रो खाजा दिने गरेको तर थोरै विद्यार्थी भएका र अन्य स्रोत नभएका विद्यालयमा सामान्य खाजा दिने गरेको ती विद्यालयका प्रधानाध्यापकहरूले बताउनु भएको छ। कर्णालेश्वर आविमा प्रधानाध्यापक शारदा तिमिल सिन्हाले पहिले जिल्ला शिक्षाले दिँदा 3 महिनाको खर्च पहिले नै मिल्थ्यो, अहिले उधारोमा लिनुपर्ने भएकाले महँगो भइरहे पनि खाजाका रूपमा फलफूल, जिरा राइस, सिजनमा मासु, गेडागुडी खुवाइरहेको बताउनुहुन्छ।
3: सिकामा थियो त्यतिखेरदेखि नै विद्यालयमा खाजाको कार्यक्रम छ, त्यतिखेर अलिक सहज नै थियो। जिल्ला शिक्षा कार्यालयमा 3 महिनाको एकचोटि अग्रिम पैसा भुक्तानी हुन्थ्यो, त्यो पैसाले सामग्रीहरू खरिद गर्दाखेरि विद्यालयले सहज हुन्थ्यो। अहिले हामीले खर्च गरिसक्छौँ, कारणहरू ल्याइसक्छौँ, त्यसपछि भुक्तानी हुने हुँदा सामान थोरै भए पनि महँगो पर्न जान्छ। व्यापारीहरूले हामीलाई ग्यासमा ल्याउँदाखेरि थोरै भए पनि छुट दिने र उधारोमा ल्याउँदाखेरि 4 महिना 5 महिनापछि भुक्तानी हुने भएकाले त्यो सहजै रूपमा उहाँहरूले 2 रुपियाँ
0: त्रिभुवन माभि मौरेनियाका प्रधानाध्यापक टेक बहादुर शाह दिवा खाजा व्यवस्थापन हम्मे हम्मे भइरहेको बताउनुहुन्छ।
4: विद्यार्थी संख्या बढी भएको विद्यालयमा अलि सहज छ जस्तो लाग्छ मेरो विचारमा, किनभने जस्तै 50 जना विद्यार्थी भएको ठाउँमा 1000 रुपियाँ एक दिनको भयो, 1000 रुपियाँको पकाउनु पर्ने स्थिति हुन्छ। अब यहाँ खुद्रा रेट र थोक रेट भने जस्तै एउटा थोक रेटमा अलि सस्तो पर्छ, खुद्रा रेटमा अलि महँगो पर्छ, हाम्रोमा त 80-85 जना मात्रै छ। त्यस्तो छ व्यवस्थापन सम्बन्धी, यसमा ग्यास भयो जस्तै पकाउने मान्छेको समस्याहरू, यो एकदम सहज छैन। धेरै स्कुलमा सुरतको भएको विद्यालयमा यो अप्ठ्यारो छ, हामीले त 13,500 रुपियाँ दिएर मासु राखेका छौँ, यो बेहोर्न पनि हामीले धौधौ भइरहेका छौँ।
0: खाजामा एकरूपता नभएपछि मेनु बनाएर लागू गर्ने र गुणस्तर कायम हुनुपर्ने आवाज उठिरहेको छ। टिकापुर नगरपालिकाका स्वास्थ्य अधिकृत कमल बहादुर रावलले पैसा कम भए परिमाण कम हुने भए पनि दिने खाजा गुणस्तरीय हुनुपर्ने बताउनुहुन्छ।
5: भने पोषणका कारणले कोही पनि बाल बालिकाहरू जोखिममा पर्ने छैनन्, त्यो चाहिँ उसको हक हुनेछ भनेर लेखिएको छ। संविधानमा लेखेका कुरा त राज्यको मूल कानून हो नि त, मूल कानूनमै त्यो कुरा लेखिसकेपछि सकिन्छ घर परिवारले व्यवस्थापन गर्नु पर्यो, यदि सकिन्न भने त राज्यको दायित्व, पालिकाको दायित्वभित्र त्यो कुरा पर्छ, पालिका पनि एउटा सरकार हो भनेर चाहिँ संविधानमा पनि त्यो कुरा लेखिसकेको छ। त्यस कारण हामीले 20 रुपियाँ त्यहाँ दियो, अलि 20 रुपियाँ यता हालिदियो भने सायद पर्याप्त हुन्छ, 5-10 रुपियाँ पनि थपियो भने पर्याप्त हुन्छ जस्तो लाग्छ। यो कुरा पनि हामीले दबिङ गर्नुपर्छ, पोषणमा थप्न मिल्दैन।
0: शिक्षा अधिकृत नरेश अवस्थी दिवा खाजाले विद्यार्थीको टिकाउ दर बढेको, पोषण बढेको, भोक कम गरेकाले सिकाइ उपलब्धि बढेको बताउनुहुन्छ।
6: हामी 20 रुपियाँ खर्च गरेर 6 लिटरको रिटर्न पाउने अवस्थामा हाम्रो सरकारले भनिसकेको खाजा कार्यक्रमलाई कन्टिन्यू नगर्ने अथवा चाहिँ खाजा कार्यक्रमलाई हामीले सकेसम्म चाहिँ हाम्रो बनाउने प्रयास गर्ने हो। च्यालेन्जहरू चाहिँ पालिकाले पनि हेर्छ र यसको समर्थित ठाउँमा
0: बालबालिकाका क्षेत्रमा काम गरिरहेको संस्था विकासका लागि युवा एकबद्धता यार्डले खाजाका एकरूपता

0: गुणस्तर चाहने पालिकामा दिवा खाजाको मेनू बनाउन छलफल आयोजना गरेको छ। यार्डको पहलमा कैलालीका घोडागोडी नगरपालिका र भजनी नगरपालिकामा खाजाको मेनू तयार भई लागू भइरहेको बाल समृद्धिका लागि एकीकृत विकास परियोजनाका कार्यक्रम सहजकर्ता रतनलाल चौधरी बताउनुहुन्छ।
1: हामीले विद्यालय दिवा खाजा पालिका स्तरमा मेनूमा एकरूपता ल्याउनुपर्छ भन्ने सवालमा थुप्रै पालिकाहरूमा छलफल कार्यक्रम गरिरहेको छौं। योभन्दा अगाडि हामीले भजनी नगरपालिका र घोडागोडी नगरपालिकामा दिवा खाजाको सूची निर्माण गरेर लागू गरिसकेको छौं र यति बेला हामी चाहिँ टिकापुर नगरपालिकामा पनि छलफल गरेको छौं र एउटा मेनू डेभलप भएको छ र त्यो मेनूलाई आगामी दिनमा कार्यान्वयन गर्नका लागि प्रतिबद्धता समेत गराइसकेका छौं।
0: कैलालीका अन्य पालिका जस्तै टिकापुरमा पनि दिवा खाजामा एकरूपता र गुणस्तर कायम गर्न भएको छलफलबाट मेनू तयार गरिएको छ। टिकापुरका लागि बनेको मेनू अनुसार सोमबार खिचड़ी विकल्पमा हलुवा, मंगलबार फलफूल विकल्पमा दही चिउरा वा आलू चिउरा, बुधबार हलुवा वा खीर वा समोसा विकल्पमा फलफूल, बिहीबार अण्डा वा मासु चिउरा विकल्पमा जीरा राइस, शुक्रबार गेडागुड़ी विकल्पमा पकौड़ा राखिएको छ। नगरपालिकाका जनप्रतिनिधि, शिक्षा, महिला बाल बालिका, स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, भान्से सहयोगीहरू सहभागी भेलाले विद्यालयहरूले अहिले खुवाइरहेका खाजाहरूलाई बार अनुसार खुवाउने सहमति गरेका छन्।
2: खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
3: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
4: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
3: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
4: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
3: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
5: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
7: हेलो बहिनी, कता हो, तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ, तिमीले कतिमा किन्यौ?
8: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
7: 600 रुपियाँ किन हाल्नु पर्यो, 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने, 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है, होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
8: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
2: विश्र विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, यस वर्षको मनसून सकिने लाग्दा वर्षा भएको छ। देशभर दुई तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। केही स्थानमा भारीदेखि अति भारी वर्षा पनि भएको छ। लगातारको वर्षाले विभिन्न क्षेत्रमा बेफाइदा भएको छ। सड़कदेखि हवाई यातायात अवरूद्ध भएका छन् भने पाकेको धानबाली पनि किसानले भित्र्याउन पाएका छैनन्। यसै विषयमा सहकर्मी ईश्वर साउदले सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका पूर्व डीन तथा धानबाली विज्ञ डाक्टर विष्णु विलास अधिकारीलाई अहिले परेको यो पानी धानबालीका लागि कस्तो मानिन्छ भनी सोध्नु भएको छ।
9: अघि वर्षाले धान खेतीलाई फाइदा पनि भएको छ, बेफाइदा पनि भएको छ, हामीले त्यसरी हेर्नुपर्ने हुन्छ। जुन धान पहिला अलिक पहिला रोपिएको छ, सर्ट ड्युरेसनका भेराइटी छन्, तिनीहरू चाहिँ पाक्ने बेला हुन लाग्यो, पहेँलो हुन थाले भने त्यसलाई चाहिँ यसले असर गर्न सक्छ। किन भन्दा यसले एक त पाक्नलाई ढिलो बनाइदिन्छ, दुई चार दिन ढिलो हुन्छ एउटा, दोस्रो ढल्न सक्छ, ढल्न सक्छ, यसले ड्यामेज गर्न सक्छ। जस्तो अब तिन चार दिनसम्म लगातार पानी परेको छ, त्यहाँ प्रशस्त पानी छ, पानी प्रशस्त भएको ठाउँमा यो पानी पर्दाखेरिमा त्यहाँ धेरै ढल्ने सम्भावना हुनसक्छ, त्यहाँ ड्रेनेजबाटै समस्या हुनसक्छ, वाटर लग हुन्छ, पानी बारी नै हुनसक्छ, त्यसले गर्दाखेरिमा चाहिँ धानलाई त्यसले नराम्रो असर गर्न सक्छ। जुन ठाउँमा अलि ढिलो रोपेको छ, ढिलो रोपेको छ, यति बेला फ्लावरिङ फ्रुटिङ हुने बेला छ, बल्ल त्यहाँ फ्लावरहरू निस्केको छ, बल्ल हेडिङ भएको छ, अनि फुलहरू निस्केर अब दाना लाग्ने भन्ने बेलामा पनि यो पानी पर्नु, हावा आउनु भनेको चाहिँ त्यसले यो परागकणहरू चाहिँ झारिदिन्छ, परागकणहरू पखाल्छ फेरि पानीले, त्यो हुँदाखेरिमा चाहिँ कति भुसिने समस्या चाहिँ बढी हुन्छ, राम्रोसँग ग्रेन सेटिङ हुँदैन, दाना लाग्दैन, एउटा त्यो समस्या हुन्छ। र जुन ठाउँमा पानी कम छ, पानी कम भएको ठाउँमा यो पानी पर्दाखेरि कति धानलाई चाहिँ यसले फाइदा पनि गरेको छ, जुन खाद्य तत्त्वहरू चाहिँ राम्रोसित चाहिँ सोलुबल हुने र बिरुवाले चाहिँ लिन पाउने, अझै भिजेटी स्टेजमै छ, राम्रोसित चाहिँ फ्लावरिङ फ्रुटिङ भइसकेको अवस्थामा छैन भनेदेखि त्यस्तो अवस्थालाई चाहिँ यसले फाइदा हुनसक्छ। नत्र पाकिसकेको धानलाई चाहिँ अब हामीले सामान्यतः के भन्छ भन्दा धान काट्नुभन्दा करिब 15 दिन अगाडि पानी बन्द गरिदिनुपर्छ भनेर हामी भन्छौँ। किन बन्द गर्नुपर्छ त भन्दा अब धान पाक्ने बेला भयो भने धान पाक्नको लागि पानी धेरै प्रशस्त हुनु चाहिँ राम्रो होइन, बिस्तारै एकैचोटि पाकोस् धान भन्नको लागि र चाँडो पाकोस् अब भन्नको लागि हामीले चाहिँ पानी बन्द गर्छौँ एउटा। दोस्रो, कति ठाउँमा चाहिँ किसानहरूले मुसुरो लगाउने हुन्छ, डाइरेक्ट छर्ने चलन हुन्छ, त्यसमा पनि पानी कम भयो भनेदेखि 15 दिन अगाडि नै पानी बन्द गरिदियो भने अनि मुसुरो छर्नलाई सजिलो हुन्छ, तर अहिले चाहिँ त्यस्तो भएन। खास गरेर नेपालमा यो असोजको 15-16 गतेदेखि मनसुन चाहिँ इन हुने हो, सकिने हो, तर अहिले चाहिँ असोजको 15-16 पानी नै पर्ला जस्तो भइरह्यो। त्यसले गर्दाखेरिमा यो लेटमा ढिलो पानी आउँदाखेरिमा फाइदा भन्दा पाकिसकेको धानलाई चाहिँ बेफाइदा हुन्छ।
10: जो धान चाहिँ अब पाकिसकेको अवस्था छ, लगातार दुई तिन दिनदेखि पानी परिरहेको छ, धान त भिजिसक्यो, अब त्यसलाई कसरी चाहिँ भित्राउँदाखेरि चाहिँ राम्रो मानिन्छ?
9: किसानहरूले धान काटिसक्नु भएको छ भने काटेको धानलाई सुकाउनु पर्यो राम्रोसित, पानी नभएको ठाउँमा काल्लामा आलीमा सडकमा कहाँ लगेर सुकाउनु मिल्छ त्यसलाई सुकाएर मात्रै अनि बल्ल चाहिँ त्यसलाई धान्ने काम गर्नु पर्यो। र जुन धान काट्नु भएको छैन भने अब त्यसलाई यो पानी बन्द भएपछि, अझै पनि पानी बन्द भइसकेको छैन, त्यो हिसाब किताबमा चाहिँ पानी बन्द भएपछि घाम लाग्न थालेपछि मात्रै हामीले काट्दाखेरि हुन्छ ठिक हुन्छ एक। र दोस्रो, यो पानी प्रशस्त छ, अगाडि नै पानी थियो, फेरि यो पानी थपिएर एकदम धेरै भयो, पानी तिलबिल तिलबिल भएको हुनसक्छ, ढलेको हुनसक्छ, पानीमै डुबेको हुनसक्छ धानका बालाहरू, त्यस्तो अवस्थामा सकेसम्म पहिले त पानी कटाएर, पानीको निकास बनाएर पानी कटाएर फाल्ने, पानी कटाएर फालेर अनि त्यसपछि चाहिँ अलि ओभाएपछि, धान ओभाएपछि अनि काट्दाखेरिमा ठिक हुन्छ, त्यो काट्नलाई चाहिँ घाम लागेपछि काट्दाखेरिमा ठिक हुन्छ। नत्र भनौँ न अब धानमा चाहिँ बालैमा होस् अथवा काटेपछि होस् नियमित पानी परिरह्यो, 4 दिन 5 दिनसम्म पानी परिरह्यो भनेदेखि फेरि त्यही उम्रने पनि डर हुन्छ, त्यसो हुनाले नउम्रोस् भन्नको लागि चाहिँ सकेसम्म यसलाई चाहिँ सुकाएर ओबानो बनाएर अनि मात्रै काट्दाखेरिमा ठिक हुन्छ। किसान दाजुभाइ दिदीबहिनीहरूलाई अब यसबाट जुन बेफाइदा भयो त्यो बेफाइदामा सकेसम्म तपाईँले चाहिँ व्यवस्थापन गर्नुहोस् र धेरै नोक्सानी हुनबाट जोगाउनुहोस्। र अर्को, जुन ठाउँमा पानीको कमी छ, पानी कमी भएको बेलामा यो पानी पर्दाखेरिमा फाइदा पनि भएको छ, यसले के भन्छ भन्दा तलको चाहिँ जुन ग्राउन्ड वाटर छ, ग्राउन्ड वाटर पनि रिचार्ज भएको छ, तलको पानी चाहिँ माथिसम्म आइसक्यो, मूलहरू चाहिँ राम्रो बन्यो एउटा, त्यसले गर्दाखेरि भोलि तपाईँको चाहिँ हिउँदे पानी लगाउनलाई पनि, पानीको सिँचाइ गर्नलाई हामीले ग्राउन्ड वाटर प्रयोग गर्न सक्छौँ।
2: प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर स्वदेश फर्किनु भएको छ। महासभामा उहाँले नेपालमा हालै आएको भोटेको सितिर्सुली बाढ़ीलाई जलवायु परिवर्तनले निम्ताइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ। लगातार भइरहेको वर्षा कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै डोटी डलदुरा दार्चुला बाजुरा डोटमा सवारी आवागमनमा रोक लगाइएको छ। जलदुरा जिल्लामा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। त्यसै जिल्ला प्रशासन कार्यालय जलदुराले सूचना जारी गर्दै असोज 10 गते बिहान 7 बजेदेखि 11 गते बिहान 7 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको हो। त्यसै गरी लगातारको वर्षाका कारण बाढ़ी परेको जोखिम बढ़ेपछि बैतडीमा पनि भोलि बिहानसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। त्यसै गरी बाजुरामा पनि आइतबार बिहानसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको मौसमी जोखिम सम्बन्धी पूर्व सूचनाका आधारमा डोटीमा 24 घण्टाका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले साई कृपा चिया उद्योगको 1 किलोको उत्पादन दूषित देखिएकाले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। साई कृपा चिया उद्योग रूपन्देहीले जुलाई 26 उत्पादन गरेको ब्याच नम्बर 83D05 साई कृपा गोल्ड चियालाई दूषित खाद्य पदार्थ घोषित गर्दै फिर्ता बोलाएको हो। खाद्य स्वच्छता तथा गुणस्तरण 2081 दफा 38(2) प्रावधान बमोजिम फिर्ता बोलाउने र उपदफा 4 बमोजिम बिक्री वितरण नगराउन महानिर्देशकले निर्देशन गर्न सक्ने व्यवस्था अनुसार महानिर्देशक संजीव कुमार कर्णले निर्देशन दिनुभएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरवाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलवाईले चियामा रंग मिसाएको भेटिएकाले उक्त ब्याचको चियालाई फिर्ता बोलाउन लगाएको बताउनुभयो।
11: जुलाईमा उत्पादन मिति भएको थियो, अहिले सेप्टेम्बर भइसक्यो, के कति छ बाँकी बजारमा त्यो चाहिँ उसले फिर्ता गर्दैछ, प्रक्रियामै छ अनि जानकारी गराउँछ उसले। त्यसमा चाहिँ कलर हालेको, रङ हालेको, बाह्य रङ हालेपछि त दूषित भनेर भनिन्छ।
2: व्यवसायले गल्ती गरेर उपभोक्तालाई असर गर्दै जाने कुरालाई नियामक निकायले छुट दिन नहुने अधिकार कर्मीको भनाइ छ। कानूनले तोके विपरीत बढ़ी मुनाफा लिने उद्देश्यले उत्पादकले गैर जिम्मेवारी काम गरेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड़ गरेकाले त्यस्ता उत्पादकलाई कड़ाभन्दा कड़ा कार्यवाही हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपमहासचिव तथा अधिवक्ता रिंग ऋषि काफले बताउनुहुन्छ।
12: लाई चाहिँ त्यो कारवाहीको दायरामा ल्याउनु पर्यो नि त्यो त, अनि त्यसले त जनस्वास्थ्यमा पार्ने असर त त्यो त कति उपभोग भइसकेको छ, त्यो त असर त परिसकेको छ। भोलि त्यो कारणले उनीहरू बिरामी हुने, स्वास्थ्यमा खराबी हुने भयो भने त त्यस विरुद्धमा पनि उनीहरू त क्षतिपूर्तिको उजुरी लिएर जान सक्ने स्थिति भयो। तर समस्या फेरि के हो भने उसलाई जे चाहिँ स्वास्थ्यमा हानि भएको त्यसमा त्यही चियाको योगदान के हो भन्ने कुरा चाहिँ जहिले पनि गाह्रो, हामी जति पनि उपभोक्ता अदालतको कार्यक्रम लिएर विभिन्न ठाउँमा जान्छौँ, न्यायाधीशहरूको भनाइ चाहिँ जहिले पनि के आउने भने त्यो हानिमा त्यसको चाहिँ कति प्रतिशत योगदान थियो, त्यही कारणले भएको भन्ने चाहिँ कसरी प्रमाणित गर्ने, हामीले कसरी क्षति भराइदिने भन्ने चाहिँ न्यायाधीशको जहिले पनि त्यो कन्सर्न रहन्छ। तर अब मूल रूपमा त्यो बीचमा आएको जति पनि समस्या छ, अब त्यो चाहिँ हामी कहाँ त्यस्तो खालको ल्याब वैज्ञानिक हिसाबमा हामीले दावी गरेर त होलसेलमा यो यसरी खाइयो त्यसको कारणले असर भयो भनेर जाने कुरा भयो। तर अदालतबाट ठहर गर्ने कुरामा अथवा कानुनी गर्ने कुरामा चाहिँ त्यसबाट कति हानि हुने हो, त्यो हानिबाट उसले कति उपभोग गरे हो, त्यसको योगदान हानिमा कति योगदान थियो भन्ने कुरा चाहिँ यो ठ्याक्कै फेरि न्याय निरूपणका लागि चाहिँ एउटा जटिल प्रश्न चाहिँ रहेछ। यो चाहिँ फेरि पहिलो त व्यवसायहरूलाई नै जिम्मेवार बनाउनु पर्यो, कानूनले चाहिँ खाद्य पदार्थमा के गर्न हुने के गर्न नहुने मोटामोटी कानून तयार गरेका छ। व्यवसायहरूले खालि चाहिँ स्वास्थ्यप्रति खेलवाड गरेर बढी मुनाफा लिनका लागि त्यो त गैर जिम्मेवारपूर्ण काम गरे हो, त्यो तत्काल उनीहरूलाई चाहिँ कानुन बमोजिम कडाभन्दा कडा कारवाही गर्ने विषय रह्यो, त्यो सामान तुरन्त फिर्ता गरेर उपभोक्ताहरूलाई पनि विभिन्न सञ्चार माध्यमबाट यो
2: त्रुटिपूर्ण उत्पादनहरू बजारका विभिन्न तह हुँदै गराम्री बजारसम्म पुगिसकेका हुनाले विक्रेताहरू इमान्दार नभई आम उपभोक्ताले प्रयोग गरिरहने सम्भावना भन्ने रहन्छ। यसका लागि स्थानीय बजारका अनुगमन जरूरी छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
13: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2 राजीपुर कैलाली।
14: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
6: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
14: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
15: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वाल से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराईटी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उक्र संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
2: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। वर्षा कारण आएको पहिरो र हावाहुरीका कारण देशभर 2 जनाको मृत्यु भएको छ, 1 जना बेपत्ता भएका छन्, 1 जना घाइते र 5 वटा घरमा क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार शुक्रबार आएको वर्षा कारण देशका विभिन्न भागमा सो क्षति भएको हो। मृत्यु हुनेमा धादिङका 1 जना र डोल्पामा 1 जना रहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो। खोज खबरमा अब पालो जनावाजको। स्थानीय नागरिकका माग र आवश्यकता धेरै हुन्छन्। आजको जनावाजमा हामीले जानकी पाँचका केही नागरिकलाई ओडाबाट पाइने सेवा कस्तो छ भनी सोधेका छौं।
16: मेरो नाम भक्त बहादुर चलाउने हो। म यहाँको सेवाग्राही मात्रै हो, यहाँको स्थायी मतदाता होइन त्यसैले धेरै कामहरू यहाँबाट हुँदैन। मेरो जग्गा चाहिँ यहाँ भएको कारणले गर्दा अहिले करहरू अन्यहरू बुझाउन आएको हो। जहाँसम्म लाग्छ अब राम्रै देखिरहेको छु, ठिकै गरिरहेछन् होइन। जानकीको हकमा वडामा पनि ठिकै छ, पालिकामा राम्रै गरिरहेको देखिरहेको छु। आएको बेला ठिकै छ, म दाजुलाई पनि भेटिरहेको हुन्छु, ठिकै छ।
17: सीता विषय हो, पत्रे हो। हामी यो गाउँको फर्म भर्न आएको बिउको लागि। सेवा अब पाइराखेछ, अब गाउँको बिउहरू दिन्छ, धानको बिउ यस्तै तरकारीहरूमा रोग लागेपछि औषधि दिने, पालाको के आलुहरूको पाइरहेको छ, सुविधाहरू राम्रै छ।
18: मेरो नाम चन्द्रा खड्का, हाम्रो पत्रया मालपोत बुझाउन आएको। अरू राम्रै छ, हामी जति चोटि आएको छौँ त्यति चोटि राम्रै भएर गएको छौँ। राम्रै छ, सेवा सुविधा टाइममै हुन्छ।
19: म नवम तेतेङ्गौरा सिमरना मै विभाग मोर घर यो अब म यहाँ नै रहन् त मै दोकानदार लाटी सिमरना त ज्यादा भाग वहीँ रहन् मजा भयो। सेवा त बढिया गर्थे नि त, सबचिज हेर्थे यहाँ
20: सुजन चौधरी अमौरी। सेवा सुविधा तो ऐसी ठीक है, मई नाटा परमानेंट बना के लगाई लू बढ़े के काम कर दे अभी समय लाडू तो बढ़े के कर दिले नहीं काम रो वैसी तो नहीं हो।
21: नयन बहादुर दकुर्मी नाटा परमानेंट ठीक लगे भनेक टाइम में काम भैर।
22: मेरा नाम सुशांत साई नागरिकता बना ठीक है, आगे बेला टाइम में हो सब।
2: यस्तै जनावासँगै खोज खबरको अन्त्यमा रहँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। पानी पार्ने प्रणाली पूर्वबाट पश्चिम छर्दै सुदूरपश्चिममा भोलिसम्म वर्षा हुने। लगातार वर्षापछि सुदूरपश्चिमका डोटी, डलदुरा, बैतडी, दार्चुला र बाजुरामा सवारी आवागमनमा रोक। विरुद्ध विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा धनञ्जय रिमाल विजयी। बालबालिकालाई सन्तुष्ट बनाउन दिवा खाजा मेनु निर्माण, पोषणमा ध्यान दिन सुझाव। अहिले वर्षाले धानबालीमा फाइदा भन्दा धेरै बेफाइदा। भिजेको धान राम्रोसँग घाम लागेपछि मात्रै काट्न धानबाली विज्ञ डाक्टर विष्णु विलास अधिकारीको सुझाव। साई कृपा चिया दूषित भेटियो र बजारबाट तत्काल फिर्ता गर्न निर्देशन। हवस् अहिलेलाई खोज खबर यति नै। हाम्रो समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
13: अत्यन्त जरुरी सूचना मिति 2083 साल असोज 9 गते देखि 11 गते सम्म जानकी गाउँपालिका क्षेत्रमा बाढीको जोखिम रहेको हुँदा सम्पूर्ण गाउँपालिका वासीहरूमा हार्दिक अनुरोध गर्दछौ आफ्ना खाद्यान्न सामग्री महत्वपूर्ण कागजातहरू नगद तथा जिन्सी सामान लत्ता कपडा औषधि लगायतका अत्यावश्यक सामग्रीहरू सुरक्षित स्थानमा राख्नुहोस् घर तथा आसपासको अवस्था जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न हुन अनुरोध गर्दछौ सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै समयमै सुरक्षित रहनुहोस् सतर्क रहनुहोस् र एक अर्कालाई सहयोग गर्नुहोस् जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली
2: आई बुढल्ला सुन्टो कि नै वहाँ नन्दे भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनैना पट्टा नि पैना त
0: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आतु कहाँ बनाऊ कहाँ बनाऊ
2: तुहार बाटस तर तुहार रामपुरान दिदी ये नै सामुएल ज्वेलर्स मसे गहना बना कान से के कतरा सुगर बना कन ल बाटी
0: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाय कहूँ सामुएल ज्वेलर्स में गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864 41208 ओ 9846 39261
1: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज

0: टीकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टीकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली।
1: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
3: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टीकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
3: ए हो र, त्यसो भए जाउ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउला।
4: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
3: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 98481 69 64।
5: कहाँ जान्छ उडन या चरी, बिन्द्रा त भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
6: झल्को आउँदो बाह्रै मास दिन काटु मचारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
5: एक डाली बाजगुर आउँछको, एक डाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
3: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2 राजीपुर कैलाली।
4: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
4: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
5: कहाँ हुनु भाइ, टीकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
4: अब त म ढुक्क।
6: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टीकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
5: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टीकापुर, कैलाली।

कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-97 र 98-15-60-67-05।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848420।

0: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 97 44 28 72 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्नेछ।
1: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
4: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना। बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिम।
1: पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ। पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन्, आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताका साथ बस्नुपर्नेछ।
0: विदेशमा रहेका नेपालीको मताधिकार बारे सरोकारवालासँगको संवादमा निर्वाचन आयोग, प्रधानमन्त्री बालेन स्वदेश फिर्ता, अमेरिका भ्रमण उपलब्धिमूलक रहेको सरकारको दावी।
2: भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो।
0: कांग्रेस संस्थापन र इतर पक्ष समानान्तर महाधिवेशनको तयारीमा। 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन संसदीय समितिको आह्वान। 3 महिनामा मध्य प्रदेशबाट 27 करोड़ भन्दा बढ़ीको अवैध सामान बरामद।
3: रणनीति अन्तर्गत मध्य प्रदेशमा स्वास्थ्य परिबलले उच्च निगरानी गरिरहेको छ। सीमा सुरक्षा र सहजीकरणतर्फ समेत स्वास्थ्य परिबलले काम गर्दै आइरहेको छ।
0: र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा, सेमी फाइनलका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्ने। भूटानी क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालले पछिल्ला दशकमा महत्वपूर्ण राजनैतिक परिवर्तनहरू हासिल गरेको छ। गणतन्त्र, संघीयता, समावेशिता र लोकतान्त्रिक अधिकारका क्षेत्रमा भएका उपलब्धि नेपाली राजनैतिक इतिहासका महत्वपूर्ण उपलब्धि र घटनाहरू हुन्। तर राजनैतिक परिवर्तनको उपलब्धि नागरिकको दैनिक जीवनमा अनुभूत हुन नसक्दा व्यवस्था परिवर्तनले मात्रै अवस्था परिवर्तन हुँदैन भन्ने नागरिकलाई लाग्न थालेको छ। यस विषयमा सरोकारवाला निकायले समयमा नै ध्यान दिन आवश्यक छ।
5: आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेस र बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी किनार र डुबान भइरहने क्षेत्रका नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा अति ठूलो पानी पर्ने सम्भावना छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद सञ्जीव अधिकारी,
6: आज रातिको लागि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराई भूभागमा चाहिँ अलिक ठूलो हावाहुरी चल्न सक्ने सम्भावना छ। र भोलि दिउँसो भइसक्दाखेरि चाहिँ यो जुन गण्डकी, लुम्बिनी प्रदेशतिर पनि धेरै हदसम्म वर्षाको गतिविधि कम भइसक्छ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मात्रै वर्षाको गतिविधि चाहिँ अलिक बढी हुन सक्ने देखिन्छ। र हावाहुरीको कुरा गर्नुपर्दाखेरि पनि भोलि दिउँसोको लागि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा मात्रै हावाहुरीको सम्भावना छ। भोलि दिउँसो चाहिँ कतै पनि यस्तो धेरै भारी, अति भारी वर्षाको सम्भावना छैन। सुदूरपश्चिम प्रदेशमा मात्रै थोरै ठाउँमा अनि यो गण्डकी, लुम्बिनी, कर्णालीमा हिमाली पहाडी भूभागमा एक दुई ठाउँमा चाहिँ भारीसम्मको वर्षा हुन सक्छ।
5: सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका सातवटै पहाड़ी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाट फर्काएको छ। अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिमका बारेमा सीआईएनसँग कुरा गर्दै बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली,
1: देशको मध्य क्षेत्रमा देखि पश्चिम क्षेत्रसम्म, सुदूरपश्चिम क्षेत्रसम्मै वर्षा भइराखेको छ। कतै हल्का वर्षा छ, कतै मध्यम छ, कतै भारी वर्षा पनि भइरहेको अवस्था छ। यो क्रम मुख्यतः पश्चिमी क्षेत्रमा भोलिसम्मै जारी रहने देखिन्छ। अहिले यतिखेर काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ। ठूलो जोखिम हुने गरी वर्षा भइसकेको अवस्था चाहिँ होइन, तर रातिसम्म केही वर्षा भइराख्ने कारणले नदीको छेउछाउ चाहिँ कोरिडोरको क्षेत्रमा अलिकति सतर्कता जरुरी छ। उच्च जोखिम भने छैन। नारायणी नदी जलाधारमा अहिले यतिखेर पानी परिरहेको छ र हिजोदेखि नै परिरहेको हो र नारायणी नदीमा आज बिहानैदेखि सतर्कताभन्दा माथि छ बाढी र अहिले खतराको तहको नजिक पनि छ र सुस्ता क्षेत्रमा डुबान भएको र त्यहाँ उद्धार भइसकेको भन्ने जानकारी पनि छ र त्यहाँको जोखिम चाहिँ भोलि बेलुकासम्म नै रहने देखिन्छ। तिनाउ, पाँडगंगा, बबई, पश्चिम राप्ती लगायत सबै नदीहरूमा बहाव चाहिँ सतर्कता नजिक छ, सतर्क रहनु पर्नेछ आज र भोलि। कर्णालीमा पनि भोलि र पर्सीलाई सतर्कता रहनुपर्ने आवश्यकता छ। कर्णालीमा बहाव बढ़िरहेको छ, सतर्कताको त नजिक पुग्ने सम्भावना छ आज राति। भने महाकालीमा चाहिँ त्यति ठूलो बाढ़ी छैन, तर पनि छेउछाउ सतर्कताको खाँचो छ। पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ। पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन् आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताका साथ बस्नुपर्नेछ। कहीँ कतै पहिरोको जोखिम देखिएमा धाँदा फाटेमा रूखहरू कोल्टिएमा ठूलो आवाजहरू आएमा तुरन्तै नजिकैको सुरक्षित ठाउँतर्फ जानुपर्ने हुन्छ।
5: बाढ़ी र पहिरोका कारण राष्ट्रिय राजमार्ग तथा सड़कहरूको पछिल्लो अवस्था विवरण अनुसार सातवटा राजमार्ग र अन्य सड़क अवरूद्ध छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाड़ी राजमार्ग, काली गण्डकी करिडोर, बागलुङ बेनी सड़क, तमोर करिडोर, मूलघाट फिदिम, राप्ती राजमार्ग, कर्णाली राजमार्ग, भालुवाङ चकचके लिवाङ सड़क अवरूद्ध रहेको प्रहरीले जनाएको छ। सुस्ता गाउँपालिका पाँच सुस्ता स्थित नारायणी नदीमा आएको बाढ़ी स्थानीय थारू टोलमा प्रवेश गरेको छ। नेपाली सेना सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा डुबानमा परेका 25 जना स्थानीयवासी र केही चौपाईहरूको उद्धार गरी सोही ठाउँमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भएर प्रधानमन्त्री बालिन शाह आज स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर सोडिम वाग्ले, गृहमन्त्री सुधन गुरूङ र संस्कृति नागरिक तथा उड्डयन मन्त्री खड्ग राज पौडेल विमानस्थल जानुभएको थियो। महासभामा सहभागी हुन गएको मंगलबार साँझ अमेरिकाको न्यूयोर्क जानुभएका प्रधानमन्त्री शाह भ्रमण सकेर आज फर्किनु भएको हो। प्रधानमन्त्री शाहको भ्रमणबारे जानकारी गराउन विमानस्थलमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो। परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा नेपालको सक्रिय र सफल सहभागिता रहेको बताउनुभयो।
2: जलवायु मुद्दामा संयुक्त राष्ट्र संघ नेपालसँग एकबद्ध रहेको जनाउनु भएको थियो। प्रधानमन्त्री शाहले नेपाल प्रतिको सद्भावका लागि महासचिव गुटरेसलाई धन्यवाद दिँदै वहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो। भोटेकोशि विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो। सम्मान्य प्रधानमन्त्रीज्यूले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानीसँग समेत भेटवार्ता गर्नुभएको थियो। भ्रमणका विषयमा परराष्ट्र मन्त्रालय तथा न्यूयोर्क स्थित नेपाली स्थायी नियोगले जारी गरेका प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त गर्नुभएकै छ।
5: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारहरूसँग 15 महाधिवेशन निर्वाचन निर्देशिकामा तोकिएको शुल्क भन्दा बढ़ी रकम नलिन निर्देशन दिएको छ। जिल्ला निर्वाचन समितिले निर्देशिकाका विपरीत उम्मेद्वारी मनोनय शुल्क लिएको गुनासो आएको भन्दै समितिले तोकिएको शुल्क बाहेक अतिरिक्त कुनै पनि रकम नलिन निर्देशन दिएको हो। सीआईएनसँग कुरा गर्दै कार्यवाहक मुख्य सचिव कृष्ण दुलाल,
7: आज केन्द्रीय निर्वाचन समितिले तोकिएको समय तालिका अनुसार आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचनको कार्यतालिका थियो। बाढ़ी पहिरोको कारणबाट ठूलो पानी आउँछ, बाढ़ी आउँछ भनेर मौसमको कारणले गर्दा हामीले हिजो नै एउटा नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्णय गरेर सम्बन्धित जिल्लाका जिल्ला सभापति, प्रतिनिधि सभाका सभापति, क्षेत्र सभापति र नेता गणहरूसँग सल्लाह र समन्वय गरी प्रकोपको आधारमा निर्वाचन हुन सक्ने नसक्ने सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले निर्णय गरी सिफारिस गरी केन्द्रमा पठाउने र केन्द्रबाट निर्णय गर्ने भन्ने किसिमको निर्वाचन समितिले निर्णय गरेको छ।
5: पछिल्लो 3 महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मध्य प्रदेशबाट झण्डै 27,85,00,000 बराबरको अवैध किराना सामान, लत्ता कपड़ा, सुर्ती जन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटर बोट, पार्ट्स तथा कस्मेटिक लगायतका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले उक्त सामान ओसार पसारमा संलग्न 10,22,00,000 भन्दा बढ़ी मूल्यको सवारी साधन समेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले सीआईएनसँग बताउनुभयो।
3: मध्य प्रदेशका सीमानागाबाट हुन सक्ने अवैध चोरी निकासी पैठारीलाई नियन्त्रण गर्नको लागि सशस्त्र परिबल सक्रियताका साथ लागेको छ। फलस्वरूप पछिल्लो 3 महिनामा मध्य प्रदेशबाट मात्रै 27,85,00,000 भन्दा बढ़ीको अवैध सामान बरामद गरिएको छ र सोही अवधिमा सीमानागामा हुन सक्ने लागू औषध असर पसारलाई समेत उच्च निगरानीमा राख्दै आइएको छ र पछिल्लो समयमा यही 3 महिनाको अवधिमा ब्राउन सुगर 193 ग्राम, चौरस 9 किलो 500 ग्राम र गाँजा 1,606 किलो भन्दा बढ़ी बरामद भएको छ। 5 थान भन्दा बढ़ी हतियार बरामद भएका छन्। पछिल्लो समयमा तस्करलाई सुख नदिने र आम जनतालाई दुःख नदिने रणनीति अन्तर्गत मध्य प्रदेशमा सशस्त्र प्रहरी बलले उच्च निगरानी गरिरहेको छ। सीमा सुरक्षा र सहजीकरणतर्फ समेत सशस्त्र प्रहरी बलले काम गर्दै आइरहेको छ।
5: सोही अवधिमा 30,00,000 भन्दा बढ़ी रूपियाँ बराबरको 1,101 क्युफिट काठ बरामद गर्नुका साथै 102 ग्राम चाँदी समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। संसदीय सुनवाई समितिले विभिन्नतिर देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार प्रमाण सहित उजुरी दिन आग्रह गरेको हो। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रितपूर्वक उजुरी दर्ता गराउन सक्नेछन्। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर, जंगबहादुर राणा र जर्मनीका लागि सरु जोशीलाई सिफारिश गरेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी 20 औं एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगेको छ। वर्षाका कारण जापान विरूद्धको आजको खेल रद्द भएपछि नेपाल 3 अंकसहित नेपाल समूह 1 को विजेताका रूपमा अन्तिम 8 मा पुगेको हो। नेपालले मंगलबार श्रीलंकासँग सेमी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अघि बढ़ेको अफगानिस्तानले भारतसँग क्वार्टर फाइनलमा खेल्नेछ। समूहमा नेपालको 3, अफगानिस्तानको 2 र प्रतियोगिताबाट बाहिरिएको जापानको 1 अंक जोड्यो। र आईसीसी पुरूष टी20 विश्वकप एसिया छनौटको तयारीमा रहेको भूटान राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने भएको छ। आज बिहान काठमाण्डु आइपुगेको भूटानी टोलीले गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमन राज कार्कीले स्वागत गरेका थिए। गण्डकी प्रदेश क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको सहयोगमा हुने अभ्यास खेल मध्ये भूटानले शुरूआती 2 खेल गण्डकी 11 विरूद्ध खेल्नेछ। त्यसपछि 2 खेल क्यान 11 विरूद्ध हुनेछ। 11 विरूद्ध बताइएको छ।
0: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा मौसमी रुघाखोकीको जोखिम र बच्ने उपाय।
8: अब संक्रमित व्यक्ति छ होइन, उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। चाडबाड नजिकै गर्दा बजार अनुगमन प्रभावकारी बनाउन माग, उपभोक्ता बढ़ी सचेत हुनुपर्ने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काट दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागजात तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौं। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
4: सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल चलाइरहेको जनाएको छ। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्की सहितका पदाधिकारीले सरकारवाला एवं जानकारहरूसँग छलफल गरिरहेको आयोगको भनाइ छ। आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या, मतदाता नामावली संकलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगको भूमिकाबारे विचार विमर्श गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले CIN-सँग बताउनुभयो। लेन्दी खोलाबाट भोटिकोशी त्रिशुली नदीमा मिसिएको विनाशकारी बाढ़ीले नुवाकोट र रसुवामा तहस नहस तथा जनधनको क्षति पुर्याएको आज एक महिना पूरा भएको छ। बाढ़ीले क्षति पुर्याउने क्रममा देवीघाटको वृद्धाश्रममा समेत क्षति पुर्याएको छ भने 1,000 भन्दा बढ़ीको मृत्यु भएको छ भने 5,000 भन्दा बढ़ी अझै बेपत्ता छन् र भग्नावशेषको रूपमा परिणत भएका कतिपय बस्तीहरूमा सरकारले अझ पुनर्निर्माणको लागि काम गर्नुपर्ने माग पनि उठिरहेको छ। कतिपय स्थानमा पुनर्निर्माणमा तीव्रता नदिइएकोमा नागरिकहरूले गुनासो पनि गरिरहेको रेडियो भैरवी नुवाकोटले खबर पठाएको छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
10: आज पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद देवी ठकाल।
11: त्रिशुली भोटेकोशी बाढ़ीले प्रभावित जिल्लाहरू विशेष गरी रसुवा, नुवाकोट र राधिङमा आज पनि दिउँसोको तुलनामा साँझ या राति चाहिँ वर्षा अलिकति बढ्ने जस्तो देखिन्छ भने यो वर्षाको गतिविधि भोलि दिउँसो पनि अलिकति रहने र चाहिँ लगातार वर्षाको सम्भावना कम देखिएको छ, क्षणिक वर्षाको सम्भावना देखिएको छ भने भोलि रातिबाट चाहिँ बिस्तारै मौसममा सुधार हुने जस्तो देखिन्छ। आज रातिको लागि चाहिँ विशेष गरी चितवन, गोर्खा, धादिङ, तनहु आसपासका क्षेत्रहरूमा चाहिँ एक दुई स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ। यो वर्षाको क्रम चाहिँ भोलिको रातिबाट चाहिँ क्रमिक रूपमा सुधार हुँदै जाने जस्तो देखिन्छ।
10: रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसो पानी पर्ने सम्भावना रहेको बताउँदै हुनुहुन्थ्यो मौसमविद टेबी ठकाल। मौसमको फेरबदलसँगै रुघा खोकी र ज्वरोको लक्षण देखिन सक्ने चिकित्सकहरूले बताएका छन्। रुघा खोकी लाग्न नदिन के गर्ने? सशस्त्र प्रहरी अस्पतालका डाक्टर अरूण कुवर।
8: अहिलेको समयमा मौसमी रुघा खोकी चाहिँ अलि धेरै नै बढेको छ। यसबाट बच्नले अब अरू संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ। त्यसको लागि मास्कहरू लाउने, अलि दूरी मेन्टेन गर्ने, रुघा खोकी लाइसकेको मान्छेहरूले चाहिँ औषधिहरू सेवन गर्नुपर्छ। ज्वरो आएको छ भने ज्वरो सम्बन्धी औषधिहरू, पोसिलो खाना खानु पर्यो, झोलिलो पदार्थ त्योहरूको मात्र बढाउनु पर्यो, अरू भनेको नियमित व्यायामहरू एक्सर्साइजहरू कन्टिन्यू गरेर राख्नु पर्यो, हातहरू धुनुपर्छ, सफा पानीहरू खानुपर्छ र खानाहरू पनि दूषित चाहिँ खानु भएन। खोकी अहिलेको समयमा भनेको हामीले ड्रपलेट इन्फेक्सन भन्छौँ, त्यो भनेको हामीले आँच्यो गर्दा खोकी गर्दा होइन हाम्रो नाकबाट निस्किने फ्लुइडहरूमा केही ब्याक्टेरिया भाइरसको कणहरू हुन्छ, त्यो चाहिँ अर्को मान्छेले श्वास प्रश्वास लिँदा उसकोमा सर्ने हुन्छ। त्यसै कारणले मास्क लगायो भने त्यहाँबाट जोगिन सकिन्छ। मास्क भएन भने अब संक्रमित व्यक्ति छ होइन उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गरेर गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ। आफूसँग पर्सनल युज गर्ने रुमालहरू त्यो युज गर्न सकिन्छ। रुघा खोकी लाग्दा ज्वरो आउने, शरीर दुख्ने, मांसपेशी दुख्ने, आँखाको गिडीहरू दुख्ने, नाकमा धेरै सिङ्गान बग्ने, घाँटीहरू दुख्ने, धेरै छिटो छिटछिट पसिना आउने, यिनीहरू नै सामान्य लक्षणहरू यिनीहरू नै हुन्। ज्वरोको लागि हामीले घरमा हुने प्यारासिटामल चक्की खाने, धेरै नै ज्वरो छ भने पानी पट्टी गर्ने, झोलिलो खाना खाने, धेरै नै ज्वरो भएमा, ज्वरो नघटेमा, श्वास प्रश्वासमा धेरै गाह्रो भएमा, बान्ताहरू भएमा, शरीर काट्ने होइन समस्याहरू भएमा त्यतिखेर अस्पताल पुगिहाल्नुपर्छ। नुवाकोटको तल्लो पिपलटार स्थित आयुर्वेद अस्पतालमा सेवा दिइरहेका छौँ हामीले। नुवाकोटको क्षेत्रमा जति होल्डिङ सेन्टर छ त्यहाँ पनि सानो मेडिकल टिमहरू हुनुहुन्छ। अर्को भनेको हामीले मोबाइल टिममा गस्ती गरेर सामान्य उपचार गरेर ठिक हुने बिरामीहरूले त्यहाँ उपचार गर्ने, थप उपचार चाहिएमा, थप इन्भेस्टिगेसनहरू चाहिएमा त्यो व्यक्तिलाई चाहिँ हामीले यहाँ आयुर्वेद अस्पताल र आयुर्वेद अस्पतालमा नहुन सक्ने खण्डमा काठमाडौँ अस्पतालमा रिफर गर्ने गरेको छ।
10: उमालेको वा फिल्टर गरेको पानी खाइरहन, रुघाखोकी लागेको मानिसले मास्क लगाउन, अलिक टाढै बस्न अनि धेरै ज्वरो आए नजिकको स्वास्थ्य चौकीमा जान सुझाव दिँदै हुनुहुन्थ्यो डाक्टर अरूण कुवर। नुवाकोटको विदुर नगरपालिकाले बाढ़ी प्रभावित बसिरहेको ठाउँबाट दिनदिनै फोहोर संकलन गरिरहेको छ। कोठा भाडामा बस्नेहरूका लागि चाहिँ फोहोर राख्न चोक चोकमा डस्टबिन छन्। अनि सरकारी र निजी घरहरूको फोहोर लिने बार सहितको समय तालिका तोकिएको छ।
12: बाँडाको चौतारामा सर्यो, पिपलटारमा सरेको छ, त्यसमा चाहिँ हामीले माइकिङ गर्दै जान्छौँ र होल्डिङ सेन्टरका फोहोरहरू चाहिँ डेली जसो निकाल्छौँ। होल्डिङ सेन्टरमा चाहिँ बढी बच्चाहरू प्याकेटका सामानहरू खाने हुँदाखेरि त्यहाँ बढी फोहोर चाहिँ उत्पादन हुन्छ। अनि हामीले चाहिँ पहिला कुहिने फोहोर जस्तो भातहरू भयो, घरमा खाने दाल अन्नहरू चाहिँ कुहिने फोहोरहरू चाहिँ पहिलाका खोलाका किनारहरूमा चाहिँ बङ्गुर पालनहरू थिए, ती बङ्गुर पालनका मान्छेहरूले जति फोहोर लिएर जान्थ्यो भने अहिले त्यो सम्पूर्ण बङ्गुर पालन व्यवसायहरू चाहिँ यहाँबाट पलायन भयो। पलायन भएपछि जनावरले खाने कुराहरू पनि हामीले फोहोरमा गर्यौँ। अहिले शनिबार पनि हामी होल्डिङ सेन्टरका फोहोरहरू उठाइरहेको छौँ। पब्लिकका फोहोरहरू र सरकारी अफिसका फोहोरहरू चाहिँ तालिका अनुसार हुन्छ भने होल्डिङ सेन्टरका फोहोरहरू चाहिँ हामी डेली नै उठाइरहेका छौँ। कसैको घरको एउटा फ्ल्याटमा या रुममा बस्नुभएको छ भने तपाईँको त्यो रुमभित्र चाहिँ फोहोर बढी उत्पादन हुन्छ भने तपाईँले चोकमा जस्तो संगम चोक भयो, मेन मेन चोकहरूमा चाहिँ डस्टबिन राखिदिएको छ। विदुर नगरपालिका वा साझेदार संस्था या कुनै स्कुलहरूले जिल्ला वन कार्यालयले यिनीहरूले चाहिँ डस्टबिन राखिदिएको छ। फोहोर डस्टबिन अलग राखिदिनुहोस्। डस्टबिन अलग राखेपछि त्यो फोहोर चाहिँ हाम्रो डेली जस्तो विदुर नगरपालिकाले प्रायः जस्तो डेली उठाएको हुन्छ। सार्वजनिक स्थानमा गएर फोहोर नफालिदिनु होला।
10: विदुर नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको क्लिन द नेपालका प्रतिनिधि रामहरि रिमाल, तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। उपभोग्य वस्तु खरिददेखि उपभोगको समयमा सजग हुनुपर्ने,
13: 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ।
0: बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवालाको माग, रिपोर्ट लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दशैं लगायतका चाडपर्व नजिकै गर्दा मासु र अन्य खाद्य पदार्थको माग पनि बढ़छ। बजार अनुगमन त्यति प्रभावकारी नभएकाले यस्तो बेला अस्वस्थकर मिस आउट भएका खाद्य वस्तु र मासुको असुरक्षित भण्डारणबाट जोगिनको लागि उपभोक्ताको भूमिका महत्वपूर्ण हुन्छ।
13: म पनि एउटा उपभोक्ता कर्मीको हिसाबले पनि म के भन्छु भने ग्यास नभएको भने ग्यास छ, तर कुरो के छ भने व्यवसायहरूले सिन्डिकेट गरेर एकै दिनमा एकै रातमा तपाईँको 1.5 अर्ब रुपियाँसम्म कमाउँछन् एउटा सिलिन्डर 150 रुपियाँमा बिक्री गर्दाखेरि।
15: राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका उपाध्यक्ष मनोज थापा, बजारमा उपभोक्ताले सचेत भएन भने ठाउँ ठाउँमा ठगिनुपर्ने र अस्वस्थ कुराहरू खानुपर्ने अवस्था रहेको बताउँदै,
13: 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो, 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ।
15: घिउ नौनीमा मिसावट, दहीमा मिसावट, अन्नमा मिसावट, जताततै स्वास्थ्यका लागि घातक हुन सक्ने वस्तुको मिसावट कसरी बस्ने?
13: यस्तो त नै मिसावट छ तपाईँको, त्यस सारलाई त भने त बच्चाहरूलाई दिँदै नदिनुहोस् भन्छु म त है आफ्नो छोराछोरीहरू। यहाँ
15: खाद्य वस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरे जस्तै माछा मासुको अवस्था पनि त्यस्तै छ। नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हेमराज अवस्थी चाडपर्वको बेलामा पशु रोज्दा र मासु किन्दादेखि नै सावधानी अप्नाउनु पर्ने र वध गरिसकेपछिको सरसफाईमा विशेष सचेत हुनुपर्ने बताउनुहुन्छ।
16: त्यही झिङ्गा कहाँ कहाँ पुगेर त्यही मासुमा आउँदो होला, हामी त्यही चरणमा छौँ। म अहिले पनि भनिरहेको छु कि हामी खुल्ला दिशा पिसा वास भनिरहेको छौँ नि, मासु जाँच ऐन कार्यान्वयन वासकै एउटा निरन्तरता हो। यदि अस्वस्थ मासु या रोगी पशुको चाहिँ नि मासु सेवन गरियो भने जुनोटिक रोगहरू जस्तो हामी टिबी भन्छौँ, बोभाइन ट्युबरकुलोसिस सर्छ, ब्रुसेलोसिस भन्ने होइन, अर्को अब पारासाइटको कुरा गर्नुहुन्छ भने ट्राइसिनाला स्पाइरालिस होइन त्यो छ, टेपवर्म्सहरू टेनिया स्पेसिसका जति पनि टेनिया मल्टिसेप्स भन्छौँ, टेनिया सोलियम, टेनिया सेजिनेटा होइन, यस्ता प्रकारका सिस्ट बनाएका चाहिँ नि पारासाइटहरू सर्ने धेरै सम्भावना।
15: विषाक्तता तथा विभिन्न रोगको जोखिमबाट बस्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने अवस्था छ, त्यसमा सरकारवालाले पनि जोड़ दिनुपर्दछ, अनुगमनलाई चुस्त दुरुस्त बनाउनु पर्दछ।
16: खसी काट्ने मान्छेको लागि छुट्टै भाग एउटा कसमली मोलेर दिने चलन छ, त्यो त जसले त्यो खान्छ अझ रगत पनि खाने चलन कहीँ कहीँ त, त्यो एकदमै ब्याड हो होइन। त्यसकारण त्यो खाँदाखेरि काँचो मासु खाँदाखेरि पारासाइटको ब्याक्टेरियाको विभिन्न प्रकारले हामी चाहिने जोखिममा जाने, हामीलाई रोगको जोखिम भएको हुनाले पकाएर उमालेर एकदमै राम्रो 70 डिग्री 100 डिग्रीमा वान्स पुगेको मासु मात्रै खाने बानी बसाल्नुपर्छ, काँचो खानु हुँदैन, भुटेर खानुपर्छ, पकाएर खानुपर्छ।
15: गुन्द्रुक, ढिँडो, सिस्नु, कोदो र फापर जस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग घट्दै गएको र पिज्जा, बर्गर तथा इनर्जी ड्रिंक जस्ता बजारिया वस्तु प्रयोग हुने र ती वस्तुहरूमा विभिन्न हानिकारक तत्वहरू मिसाएको अवस्था छ। यस्ता वस्तुहरूलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने काम स्थानीय पालिकाले गर्नुपर्दछ। प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा
17: र हामी खाद्य सुरक्षाका हिसाबले त्यो जो हाम्रो फाँट छ अब कसरी त्यसलाई कृषि योग्य बनाउने, कसरी आवासीय घटाउने भन्नेमा लागिरहेका छौँ। देशभरि जग्गा वर्गीकरणको अभियान चलिरहँदा धेरैले गरिसक्दा हामी अहिले पनि हाम्रा नागरिकबाट गाली खाएर पनि अहिले पनि हामी सकिरहेका छैनौँ कि, अब बीचमा लगेर घर बनाइदिनु भएको छ उहाँको जग्गा हो, अब त्यसलाई आवास दिन पर्यो, त्यसलाई आवास दिँदा त्यसको छेउको कित्ता कसरी छुट्याइदिने, यो बडो जन्जालयुक्त चिज भइरहेछ हाम्रा लागि। त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौँ।
15: बजार अनुगमन, नियमन र कारवाहीको अधिकार स्थानीय तहमा भएकाले त्यस अनुसारको अभ्यास गर्ने दायित्व पालिकाले निर्वाह गर्नु नै पर्दछ।
17: स्थानीय सरकार सञ्चालन ऐनले के भन्छ भने तिमीहरू बोलियो भन, 10 करोड भन्दा तल हुने गाउँपालिकाले हजुरहरूले नगरपालिकाले पनि हजुरहरूले भनेका सोचेका जस्ता अपेक्षा कसरी पूरा गर्न सक्छ? हाम्रो खास समस्या यहाँ हो खाने पानीको, यहाँ ट्याङ्की बनाउँदै गर्दा यसको सुरक्षा कोषको पनि राख है, यो मर्मसम्हार कोषको पनि व्यवस्था गर है। प्युठानको एउटा गाउँपालिकाले गरेको राम्रोलाई अर्को गाउँपालिका वा नगरपालिकाले रिप्लिकेट गराउन भन्दाखेरि त्यसलाई फेरि यो त अर्का कपी गर्यो, यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो प्रकारको चिजलाई घटाउँ।
15: ललितपुरमा रहेको नोबेल कलेजमा जनस्वास्थ्य विषय अध्ययन गरिरहेका विद्यार्थी चन्दन शाह पनि खान नजानेर कुपोषण धेरै हुने गरेको, त्यसैले पोषणको बारेमा धेरै भन्दा धेरै छलफल गर्नुपर्ने बताउनुहुन्छ।
18: ग्रामीण क्षेत्रमा त अब के भन्छ, अब खान नपाएर, खान नजानेर पनि भनौँ, नजानेर त्यहाँ अब कुपोषण भएर जान्छ। तर अर्कोतर्फ के हुन्छ, यता सहरी क्षेत्रमा अब हामीले भनौँ जङ्क फुडको बढी सेवन होइन, अनि खानपिन नमिलेर ओबिसिटीदेखि लिएर अरू अरू रोगहरूको निम्त्याउँछ, त्यही भएर हामीले डबल बर्डन अफ डिजिज भन्छौँ। अनि त्यो कुरा अहिले हामीले अब एज अ पब्लिक हेल्थको सेक्टरको कुरा गर्दाखेरि यो आज हामीले च्यालेन्जेसको रूपमा भइरहेको छ है। अब त्यो कुरालाई अब हामीले च्यालेन्जेस भएको छ, तर आज नीतिगत कुरा गर्दाखेरि यसलाई हामीले अब जस्तै अब पोलिसी र पोलिसी बनाउँदाखेरि अब दुईटै पाटो हेर्नु पर्यो हामीले।
15: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर, म्याद, भण्डारण र स्वच्छतामा जति ध्यान दिनुपर्दछ त्यति नै त्यसको उपभोग गर्ने र केसँग मिसाउने, केसँग नमिसाउने, कुन समयमा खाने भन्ने बारेमा पनि विशेष ध्यान दिनुपर्दछ। चाडपर्वका बेलामा जथाभावी खाने बानीले तत्कालीन मात्र नभई दीर्घकालीन रूपमा समेत स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सबैले सचेतना अप्नाउनु पर्दछ। दीपक आचार्य, सीआईएन काठमाडौँ।
0: आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना छ। बागमती प्रदेशको एक दुई स्थानमा पनि ठूलो पानी पर्नेछ। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिम रहेकाले भोलि साँझसम्मै सावधानी अप्नाउन मौसमविदहरूले अनुरोध गरेका छन्। विदेशमा रहेका नेपालीको मताधिकारबारे सरकारवालासँगको संवादमा निर्वाचन आयोग छ। प्रधानमन्त्री बालिन आज स्वदेश फर्कनुभयो। अमेरिका भ्रमण उपलब्धिमूलक रहेको सरकारले दावी गरेको छ। कांग्रेस संस्थापन र इतर पक्ष समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन्। 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन संसदीय समितिले आह्वान गरेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि विदा हुन्छौ। नमस्कार, शुभरात्रि।
19: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज। जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाड़ीको पूर्वी भाग तथा उत्तर अण्डमान सागर आसपास विकसित न्यून चापीय प्रणालीका कारण असोज 8 गते बिहिबारदेखि 12 गते सोमबारसम्म सुदूरपश्चिम तथा मध्य नेपालका विभिन्न स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। सम्भावित बाढ़ी, डुबान तथा अन्य विपदबाट सुरक्षित रहन
20: टिकापुर नगरपालिका
19: सम्पूर्ण नगरवासीमा विशेष सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध गर्दछ। नदी, खोला, नहर तथा जोखिमयुक्त क्षेत्र नजिक नजानुहोस्। बालबालिकालाई यस्ता स्थानमा खेल्न वा जान नदिनुहोस्। गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीको सुरक्षामा विशेष ध्यान दिनुहोस् र आवश्यक परे सुरक्षित स्थानमा सार्न सहयोग गर्नुहोस्। नागरिकता, राष्ट्रिय परिचय पत्र, लाल पूर्जा, नगद औषधि, मोबाइल, रेडियो, टर्च लाइट लगायत आवश्यक सामग्री सुरक्षित झोलामा तयारी अवस्थामा राख्नुहोस्। बाढ़ी तथा मौसम सम्बन्धी जानकारीका लागि निशुल्क टोल फ्री नम्बर 1155 सम्पर्क गर्नुहोस् तथा आधिकारिक सूचना स्रोतको नियमित जानकारी लिनुहोस्। जोखिम बढ़ेमा स्थानीय तहको निर्देशन पालना गर्दै सुरक्षित स्थानमा जानुहोस्। आवश्यक परेमा एम्बुलेन्स लगायतका सेवा
20: टिकापुर नगरपालिकाबाट
19: निशुल्क उपलब्ध गराइनेछ। सतर्क रहौं, सुरक्षित रहौं।
21: अनुरोधक संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम WFP को आर्थिक सहयोग तथा सप्रोस नेपालको सहजीकरणमा
20: टिकापुर नगरपालिकाद्वारा

0: झरी र बाढ़ीको मौसममा उभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। हेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

रेडियो कार्यक्रम हाम्रो केसमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म सृजना बजगाईको नमस्कार। कार्यक्रम हाम्रो केसी शनिबार राति 8:10 सामुदायिक रेडियो टिकापुरी एफएम 101 MHz सुनिरहनु भएको छ। यो कार्यक्रम कृषि विद्यार्थीद्वारा कृषिका नयाँ प्रविधि र किसानका समस्या समाधान गर्ने उद्देश्यले तयार पारिएको हो। साथै यस कार्यक्रमले कृषिका नयाँ विस्तारका कार्यहरू गरी कृषक र विद्यार्थी बीच दुवैतर्फ सिकाइ आदान प्रदान गर्ने वातावरण स्थापना गर्दछ। आजको कार्यक्रममा साइलेजको परिचय र फाइदाहरू, साइलेज बनाउने प्रक्रिया, साइलेजको गुणस्तर मापन र साइलेज खुवाउने

0: तरिकाबारे चर्चा गर्छौं। कार्यक्रमको शुरूआतमा साइलेजको परिचय र फाइदाहरूबारे चर्चा गर्छौं। सम्बन्धित विषयमा चर्चा गर्न हामी माझ हुनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत जीविका शाह।
1: साइलेज भनेको हरियो घाँस वा चारालाई हावा नछिर्ने गरी बन्द गरेर निश्चित समयसम्म फर्मेन्ट गराई तयार पारिएको पोसिलो पशु आहार हो। यसलाई विशेष गरी वर्षायाममा प्रशस्त हुने हरियो घाँसलाई संरक्षण गरी हिउँद वा सुक्खा मौसममा पशुलाई खुवाउन प्रयोग गरिन्छ। मकै, जोवर, बाजरा, नेपियर घाँस तथा अन्य हरिया घाँसहरूबाट राम्रो साइलेज बनाउन सकिन्छ। सही तरिकाले बनाएको साइलेजले मूल हरियो घाँसको अधिकांश पोषण तत्व सुरक्षित राख्छ। साइलेज खुवाउनुका फाइदाहरू यस प्रकार छन्। वर्षाभरि पोसिलो हरियो चाराको उपलब्धता सुनिश्चित हुन्छ। अतिरिक्त हरियो घाँस खेर जानबाट जोगिन्छ। पशुको दूध उत्पादन तथा वृद्धि सुधार गर्न मदत गर्छ। घाँसको अधिकांश पोषण तत्व लामो समयसम्म सुरक्षित रहन्छ। सुक्खा मौसम वा चारा अभाव भएको समयमा उत्कृष्ट वैकल्पिक आहार बन्छ। केही परिजीवी तथा हानिकारक सूक्ष्मजीव फर्मेन्ट प्रक्रियाबाट नष्ट हुने भएकाले सुरक्षित आहार मानिन्छ। साथै घाँस सुकाएर हे बनाउने भन्दा वर्षायाममा साइलेज बनाउन सजिलो हुन्छ।
0: कार्यक्रमलाई अगाडि बढाउँदै अब भने हामी साइलेज बनाउने प्रक्रिया बारे कुरा गर्छौं।
1: राम्रो साइलेज बनाउन निम्न चरणहरू अप्नाउनु पर्छ। मकै, जोर, बाजरा वा अन्य उपयुक्त हरियो घाँसलाई सही अवस्थामा काट्नु पर्छ। मकैका लागि दाना, दूधदेखि आटा अवस्थासम्म पुगेको समय उपयुक्त हुन्छ। घाँसलाई करिब 2-3 सेन्टिमिटर लामो टुक्रामा काट्नुपर्छ। आवश्यक परे प्रति 100 केजी हरियो घाँसमा करिब 1-2 केजी गुँड अथवा मोलासेस पानीमा घोलेर छर्किन सकिन्छ, जसले राम्रो फर्मेन्टेसन गर्न सहयोग गर्छ। काटिएको घाँसलाई प्लास्टिक ड्रम, खाडल वा साइलेजमा तह तह मिलाएर राख्दै राम्ररी थिचेर सबै हावा निकाल्नु पर्छ। अन्त्यमा प्लास्टिकले पूर्ण रूपमा छोपेर माटो वा अन्य भारी वस्तुले राम्रोसँग थिचेर हावा पस्न नदिने गरी बन्द गर्नु पर्छ। साइलेजलाई करिब 40-60 दिन नखोली राख्नु पर्छ, ताकि राम्रोसँग फर्मेन्टेसन हुन सकोस्।
0: कार्यक्रमलाई निरन्तरता दिँदै अब भने हामी साइलेजको गुणस्तर मापन बारे चर्चा गर्छौ।
1: राम्रो साइलेजका लक्षणहरू यस प्रकार छन्। हल्का हरियोदेखि पहेँलो, हरियो वा सुनौलो वा खैरो रंग हुन्छ। अमिलो तर मनमोहक गन्ध आउँछ। सिरका जस्तो गन्ध हुन्छ। फफुन्दी वा कालो दाग हुँदैन। धेरै चिप्लो वा कुहिएको हुँदैन। करिब पियाज 3.8-4.5 आपसमा हुन्छ। यदि साइलेजबाट दुर्गन्ध आउँछ, कालो देखिन्छ वा फफुन्दी लागेको छ भने त्यस्तो साइलेज पशुलाई खुवाउनु हुँदैन।
0: रेडियो कार्यक्रम हाम्रो कृषि हरेक साताको शनिबार राति 8:10 सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz टिकापुरबाट सुनिरहनु भएको छ। कार्यक्रमको अन्तिममा साइलेज खुवाउने तरिका बारे चर्चा गर्छौ।
1: साइलेज खोलिसकेपछि दैनिक आवश्यक मात्रामा मात्र निकाल्नु पर्छ र बाँकी भाग फेरि राम्रोसँग छोप्नु पर्छ। नयाँ पशुलाई सुरुमा थोरै मात्रामा खुवाएर बिस्तारै मात्रा बढाउनु पर्छ। दुहुना गाई वा भैँसीलाई दैनिक करिब 15-25 केजी, अन्य वयस्क गाई भैँसीलाई चाहिँ 10-15 केजी तथा बाछा बाछीलाई उमेर अनुसार कम मात्रामा दिनुपर्छ। साइलेज सँगै सह पानी र आवश्यक परिमाणमा दाना पनि उपलब्ध गराउनु पर्छ। बिग्रिएको, फफुन्दी लागेको वा दुर्गन्ध आएको साइलेज कहिले पनि खुवाउनु हुँदैन।
0: यिनै विषयवस्तुका साथै कार्यक्रम हाम्रो कृषि यति नै। कार्यक्रमबारे केही प्रतिक्रिया, सुझाव, सल्लाह छन् भने रेडियो कार्यक्रम हाम्रो कृषि सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz लेखी पठाउन सक्नुहुन्छ वा एसएफएमको फेसबुक पेजमा पनि प्रतिक्रिया लेख्न सक्नुहुन्छ। आउने साता हामी फेरि भेट्नेछौ। कार्यक्रम हाम्रो कृषि सुनिदिएकोमा धन्यवाद। साथै प्राविधिकमा सहयोग गर्नुहुने रत्नापुण र साक्षात्कारकर्ता जीविका शाहलाई धन्यवाद दिँदै म सृजना बजगाईलाई विदा दिनुहोस्। नमस्कार।

0: नेपालगंज मेडिकल कलेज भाग कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिबार का दिन
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98485188।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 98484-27359 र 98-48-72-59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: काव्यता तराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 70 90 र 98 15 60 67 05।
1: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं। आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
2: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
2: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
2: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
2: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
2: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
2: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ ₹600 किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848404।

0: कतै भूख छ,
1: कतै बाढी,
2: कतै पहिरो।
3: जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो,
4: त्यसैले वृक्षारोपण गरौं, जंगल बचाऊ, भूक्षयबाट जमिन जोगाऊ।
3: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
5: टीकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
6: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
5: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
6: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
5: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
6: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
5: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौ।
6: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
5: एक नम्बर वडा कार्यालय, टीकापुर नगरपालिका।

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा कुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस र एक अर्कालाई सहयोग गर्नुहोस। जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
1: जिगापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
6: जान छै उडन चरी दिनरात भौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी।
7: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
6: एक डाली बाजगुर आउँछको, एक डाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजा।

0: देउडा गीत गाउन्या तमरा हाम्रा गाउँ घरका कुरा हान्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए। फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
1: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
2: कता छ त त्यो?
1: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
1: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, शक्ति, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-56-92-026।
4: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने भयो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा कसैमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
5: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
2: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक आवश्यक संख्या पुरुष एकजना महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: टीकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टीकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौ। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौ। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
1: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टीकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
2: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज इन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
1: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
2: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज इन खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
1: लक्ष्मी कटेज एन खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848519764।

0: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 97 44 28 72 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्नेछ।
1: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट केन्द्र कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।
6: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जडानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
7: यस्तो अवस्थामा पनि खाना सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तै लाग्छ।
8: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
9: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

अव हिरण्य कश्यप को पूर्ण चरित्र यहाँ सुनोस्। हिरण्य कश्यप कस्तो व्यक्ति हो, हिरण्य कश्यप ले कहाँ कहाँ के गर्यो, त्यसको संक्षिप्त जानकारी को लागि हिरण्य कश्यप उपाख्यान महाराज परीक्षित लाई सुखदेव ले र नारद नाम गरेको ऋषिले राजा युधिष्ठिरलाई हिरण्य कश्यपको पूर्व वृत्तान्त यथार्थ बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो। हिरण्य कश्यपको चरित्रार्थ वर्णन विस्तारको लागि हिरण्य कश्यप नाम गरेको दानवराज बडो वैभवशाली प्रतापशाली, त्यसले तपस्या गर्दा गर्दा गर्दा गर्दा बडा जोरदारसँग तपस्या गर्यो। भगवान प्रसन्नका लागि हुनुभन्दा पहिला त्यसको जब आमा रोएको, त्यसकी पत्नी रोएको, त्यसको परिवार रोएको, यो समस्यालाई समाधान कसरी गर्न सकिन्छ भन्ने विषयका लागि गम्भीर सोचेर, गम्भीर सोचाइमा अनुमान गर्दै भन्न लाग्नुभयो, लौ त मेरो भगवान अब के गर्ने होला भनेकन बडा विवेकपूर्वक, विचारपूर्वक, ध्यानपूर्वक, मननपूर्वक, चिन्तनपूर्वक यो प्रभावबाट प्रोग्राम तयारी भयो। अनि हिरण्य कश्यप नाम गरेको दानवराजको जब आमालाई सम्झाइ बुझाइ गर्नका लागि सवारी हुनुभयो महाराज, जब ए महाराज हेर्नुहोस् मै पनि जन्मिएको छ घण्टा पछाडि, छ घडी पछाडि आमा बाबाले मलाई छोडेको, आज काल दण्ड यमराज भएर संसारमा ढुलेको छु, अर्काको मृत्यु जानेर रुनु हुँदैन, एउटा उसिनर नाम गरेको राजाको चरित्र पनि बताइदिनु भयो। त्यसै प्रसंगमा एउटा जब मलेवाको व्याख्या पनि गरिदिनु भयो, आकाशको मार्गबाट उडेर आएको एउटा मलेवाको बथान थियो, त्यो मलेवाको बथानलाई देखेर एउटा सिकारीले जाल फाल्यो, जालमा धान गाउँ जाउ मुगोसामा कागुनो र चना छर्यो, सबै चराहरू गएर त्यहाँ खान भनेर लागेका थिए, अचानक पूर्वक खान भनेर लागेको बेलामा, त्यसकारणबाट अब यसरी खान भनेर लागेको बेलामा अचानक पूर्वक त्यो बुढो मलेवाले के भन्यो भने, मेरो बाबु जान हुँदैन, मेरो वचन मान जान हुँदैन, मेरो वचनलाई मर्यादा मान जान हुँदैन, यसरी खान जान हुँदैन भन्दा यो बुढो आफू देख्ने पनि होइन, आमले भनेको ठाउँमा पनि मान्दैन भनेर गएर झपाझप आएर टिप्न लागेका थिए। सारा बुढो मलेवाको वचनले नमानिकन गएका जति छिटामिटा मलेवालाई जालमा फसाएर मारिदियो सिकारीले। अब यसैले के भन्नुहोस् तपाईँ भनेदेखि, बुढाको वचन मान्नु, बुढाको अपमान नगर्नु, बुढालाई अपमान गर्यो भने बडो नराम्रो हुन्छ, यस कारणबाट बुढाको वचनलाई मर्यादालाई हनन नगर्नु यो उत्तम कुरा हो। बुढा पुराना कुरा मान्दैन अहिले, त्यो बुढोले के जाने छ र त्यो बुढी खोत्री ल त्यस, त्यो बुढी काम लगाइन्छ र हाम्री बुढी, हाम्री सासू, सासूलाई त झन् देख्नै भनेर सक्दैनन्, हाम्रो आमा जस्तो भएको हुन्छ भन्छन्, आमा चाहिँ उहाँ बुहारीलाई उत्तिकै गरेर बसिन्छ फेरि उहाँ, त्यसै कारणले लौ त मेरो महाराज परीक्षा अब के गर्ने, बडा समस्या पर्यो मेरो भगवान, बडो गम्भीर विचार गरे र सोच गरेर विचार गरेर अब त्यस कारणबाट आफू जब गम्भीर हो, विवेक राख, विचार राख, श्रद्धा गर, प्रेम गर, ज्यागा हो, भगवानको भजन मनन कीर्तन गर, किनभने देखिने जब बुढाको वचनलाई मर्यादा नगर्दाखेरिमा उनको त्यो हत्या भयो। यसै कारणबाट बुढाको वचन, वृद्ध वचन मान्नु महाराज, बुढाको वचन मान्नु वगेरको कुरालाई कहिले नबिर्सनु, यो काम प्रयोजन गर्नु, मन्त्रमा प्रयोजन हुनु। अब महाराज परीक्षितलाई सुखदेव स्वामीले बडो गम्भीर वाणीमा भगवानको भजन मनन कीर्तन गर्दै नै इतिहासको बारेमा विन्ती गर्नुभयो। अनि त्यसदेखि पछाडिबाट बुढो मलेवा पनि त्यही रोइरहेको थियो, त्यसलाई पनि गोली हानेर बप जानेर मारिदियो सिकारीले। यसै कारणले अर्काको मृत्यु जानेर रुनु हुँदैन, नरौ नरौ नरौ भन्छन् भन्न त के गर्ने, मुटु नै फुटेर आएपछि रुम रुम लाइहाल्छ, हाँस हाँस भन्दा नि मिल्दैन, माया नगर भन्दा नि मिल्दैन, कहाँ देखौँ र कहाँ सुनौँ त के नगरे मर्ने हो, माया गर गर भन्दा देख्नै नसकिन्ला के गर्ने, यो पनि मिल्दैन, माया गर गर त्यतापट्टि फर्कन मन छैन कतारमा आएका। यस कारणले महाराज परीक्षा इसारा सम्पूर्ण प्रकारको कुरा जब आँट्दा र ताक्दा हुँदै विषयगत कुरामा महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो। अनि भगवान् म कहाँ जाउँ भनेर बडा चिन्ता लिएर जब हिरण्य कश्यपका परिवार बारम्बार रोन लागे, त्यस बेलामा उनले जब बारम्बार सारा देवता रूपले परमात्माको प्रार्थना गरे, हरिभजन प्रभुको प्रार्थना गरे, रामध्यक्ष मर्यो, हिरण्य कश्यपको गति तपस्यामा गयो। त्यस बेलामा हिरण्य कश्यपको नाम गरेको दानवका प्रति बडो गम्भीर वाणीमा हिरण्य कश्यपको नाम गरेको दानवले बडो तपस्या गर्यो। अनि ब्रह्माजीलाई विन्ती गरे, ब्रह्माजी प्रसन्न हुनुभयो, अग्निदेव प्रसन्न हुनुभयो, के माग्छौ भनेर सोद्धाखेरिमा
मलाई कसैले नजित्ने मैले सबलाई जित्ने मेरो काल नआओस् भन्दाखेरि त्यस्तो कालै जित्ने वरदान दिन सक्दिन निमित्त राख भनेर ब्रह्माजी भन्नुहुन्छ। निमित्त राख्ने भएदेखि जलमा नमरौं थलमा नमरौं आकाशमा नमरौं पातालमा नमरौं काचोले नमरौं सुकेकोले नमरौं भित्र नमरौं बाहिर नमरौं प्राणवालाले नमरौं व्यप्राणवालाले नमरौं ब्रह्माजीले सृष्टि गरिएका याव जीवात्मा प्राणीबाट मेरो मृत्यु नहोस् भनेर ब्रह्माजीसँग माग्यो ल हुन्छ भनेर वरदान दिनुभयो। त्यो वरदानको मत्ताले परिपूर्ण भइसकेपछि हिरण्यकशिपु आफ्नो राष्ट्रपुरीमा आयो आफ्नी आमालाई आफ्नी बुहारीलाई आफ्नी पत्नीलाई सम्झायो तिमीहरू नरौ अब हिरण्यकशिपुलाई भाइलाई मार्नेवाला विष्णु नभएको जगत गराउँछु भनेर लोक तप्त पार्न लाग्यो। त्यसै बेलामा देवता आँचिएर भगवान प्रभुको भजन गरे हरे आज भन्यो भोलि भन्यो जिन्दगी।

ते बताउनु भयो अब त्यहाँदेखि उपरान्त तपाईँ के सुन्न चाहनुहुन्छ सौन कादृशी प्रणाली भनेर महाराज परीक्षितलाई सुखदेवले आज्ञा गरिबसेको छ। अब हिरण्यकश्यप नामगिरीको दानवराज अत्यन्त वैभवशाली, हिरण्यकश्यप नामगिरीको दानवराज अत्यन्त प्रभावशाली, उसले अब विश्व ब्रह्माण्डमा सारा दिग विजयको नाच गरेर विश्व ब्रह्माण्डलाई आफ्नो कब्जामा लिन आँटिसक्यो भन्ने सम्मको कथा हे सत्यबाट सुन्नुभयो महाराज परीक्षित भनेर राजा परीक्षितलाई सुखदेवले बताउनु भयो यसै प्रसङ्गमा। लौतरी शेष्ट्र प्रणालीहरू अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा हिरण्यकश्यपको नाम गरेको दानवले दिग्विजय गरेको छ। दिग्विजय गर्दाखेरि पहिला पूर्व देवाधानी भन्ने सहर महाराज इन्द्रको कब्जा गर्यो। महाराज इन्द्रले लडाई सकेनन्, हार माने, उनलाई उपनिवेशको रूपमा बुझाए। दक्षिणको स्वयमानी सहर यमपुरी हो, त्यसलाई पनि कब्जामा लियो। यमराजले भन्नुभयो, महाराज हजुर नभएको बेलामा पनि सहयोग गर्न आएको थिएँ म हजुरका घर दरबारमा, म तपाईँको परम इष्ट हुँ भन्नुभयो। ल ठिक छ, उसबेदेखि आजका मितिबाट जति अपराध गरेमा पनि नरक ल्याउन नपाउने प्रकारको प्रावधान तयारी गरेर किल्ला गाड्यो। पश्चिमपट्टिको स्वयमानी नाम

अंडा आपनो कब्जा मान लियो हिरण्यकशिपु अनि लोक कल्याणको निमित्त आफ्नो सम्पूर्ण शास्त्रको पद्धति तयारी गरेर ब्रह्मालाई आफूलाई वरदान दिने शिवजी मित्रताको कायम विष्णु नभएको जगत गराउँछु भनेर शेतजी पाम फालेर गयो। भगवान त्यहाँबाट फाम फाल्नु भयो, दौडाउनु भयो, दौड़दै दौड़दै जाँदा कहीँ गएर प्रभुले बस्ने ठाउँ पाउनु भएन र हिरण्डी कशिपुको छातीमा गएर प्रभु लुक्नु भएको थियो। शुक्राचार्यसँग सोध्यो, गुरु मेरो शत्रु कहाँ गयो? तपाईँकै छातीमा छ भनेको कारणले छाती नै च्याच्छु भनेर तयारी भएको थियो। छाती च्यातेपछि आफै जालास बन्धन नमद्वारमा बाण सजाएर हिरण्य कशिपु रह्यो अनि त्यो हिरण्य कशिपुको छातीमा प्रभु बस्नुहुँदो रहेछ। यस्तो अपराधीको त शरीरमा प्रभुको बास, अरू धार्मिक तपाईँ सप्ताह सुन्नेको अगाडि नबस्ने त सवालै हुन सक्दैन। त्यसै कारणले प्रभु कस्तो

परीक्षित हिरण्यकश्यपुले संसार सारा विजय गयो अनि विष्णु नभएको जगत गराउँछु भन्ने हिसाबबाट प्रभुलाई धेरै हिमी बास बसायो। अब हिरण्यकश्यपुको पालामा नखनी नजोतिकन अन्न उत्पादन गरेको त्यति मात्रै हो र पानी पर भने पर्ने नपर भने नपर्ने नरक जान जति पाप गरे पनि जानै नपर्ने त्यस्तो गजब थियो त नि त्यो तगत्ता। त्यस्तो हिरण्यकश्यपु बडा आनन्दसँग राजकाज गरेर बसेका थियो अनि हिरण्यकश्यपुको पालामा सारा जनताहरू खुसी राजी बहुत थिए प्रसन्न मुद्रामा थिए। तर हिरण्यकश्यपुले अब सबभन्दा ठूलो क्रान्ति कहाँबाट आउँछ भन्दा शिक्षाबाट आउँछ भनेर शिक्षाको आमूल क्रान्ति गर्यो। क्रान्ति भनेको फेरि लडाईँ होइन नि, क्रान्ति भनेको परिवर्तन। हिजो मशान्ति आज सक्रान्ति, क्रान्ति भन्ना साथ परिवर्तन आयो। सक्रान्ति दिन कुकुर लिएर हिँड्ने त होइन नि त, क्रान्ति भने परिवर्तन। हिरण्यकश्यपुले सारा क्रान्तिको तयारी गर्यो अनि हिरण्यकश्यपु वैभव सारा सम्पूर्ण संसारमा विद्यमान परिस्थिति तयारी गरेर अब पठन पाठनको लागि विद्यालय तयारी गर्यो। पाठशाला, पाठशाला भन्ने थाहा छैन कता पाएर, स्कुल क्याम्पस बोर्डिङ युनिभर्सिटी के भन्ने थाहा हुन्छ, अर्थ के थाहा। पुरानो कुरा बोल्नै छोडिहाले, पुरानो कुरा कोही बोल्दै बोल्दै आफ्नो बाउलाई त बाउ भन्न बा भन्न छोडे, आफ्नो काम गर्नु, आफ्नो भाषा बोल्नु, आफ्नो नियम नीति र कानुनमा रहनु, आफ्नो गुरुङले गुरुङ नै भाषा बोल्नु, नबुझ्ने बेला पो अरू भाषा बोल्नु, मगरले मगरै भाषा बोल्नु, बाहुनले जाने आफ्नै भाषा बोल्नु, क्षेत्रीले आफ्नै भाषा बोल्नु, समाजमा आफ्नो जब संस्कृतिको धरोहर नबिर्सन, बालाई बा नै भन्ने, कान्छोबालाई कान्छोबा नै भन्ने, कहाँ जानला भन्दाखेरि जाने बेला चाहिँ ससुराली जानला भन्ने, उहाँ गएर बारामा भन्ने, बारामा जानला भनौँ नि त उसले, जाने बेला चाहिँ ससुराली जानला भन्ने भन्ने बेला चाहिँ बारामा, त्यो मिल्छ। यसरी सारा कुरा आफ्नो आफ्नो भाषा भूषा शेष गर्नु, नबुझ्ने भएपछि यहाँबाट समुद्र पार गइसकेपछि मैले नै बोल्नै पर्यो, यहाँले नै बोल्नै पर्यो, अर्कै भाषा बोल्नै पर्यो। बुझेसम्मका लागि आफ्नो संस्कृति आफ्नो कर्तव्य र आफ्नो निष्ठा किन छोड्ने हो, छोड्नु हुँदैन। त्यसै प्रभावबाट आफ्नो काममा पूर्ण हुन सकिन्छ। हिरण्यकश्यपु नाम गरेको राजाले सारा संसारको वैभवतालाई पूर्ण रूपमा यस किसिमबाट पूर्ण गर्यो। हिरण्यकश्यपु दिग्विजय गर्यो महाराज। हिरण्यकश्यपुले दिग्विजय गरिसकेपछि हिरण्यकश्यपुको पालामा कुनै

0: प्रकार बैठ कुने जन ले भगवान को भजन कीर्तन मनन कई करना पाऊ देन थो कड़ा सजाए दिन्थ्यो। आज बाट कान्छो छोरालाई पनि विद्यालयमा पढ्न पठाउन लाग्यो। राज अनुराज सम्राट र कान्छो छोराको नाम हो प्रह्लाद। आज हिरण्यकश्यप बोले पढ्न पठायो, भर्खर भर्खर छोरो पढ्न जाँदा बाबु आमालाई रमाइलो लाग्छ नि, हाम्रो छोरो नि पढ्न जान्ला, यतायात त ऊ वहाँ पुग्यो झोला भइगयो, पछि पछि यो लिएर उसले भनेपछि पो भुङ्रे ज्वरो आउँथे, नत्र पहिला पहिला त रमाइलो भयो। त्यसपछिबाट हिरण्यकश्यपको छोरो प्रह्लाद आजबाट पढ्न गएको छ। त्यस अवस्थामा विद्यालयमा पढ्न गएको मेरो सरकार, त्यस अवस्थामा सण्डारकालाई गुरु राखेर रा, त्यस अवस्थामा पढ्न भनेर पठाएको हो। कान्छो छोरो प्रह्लाद पढ्न भनेर जानुभयो बाबु राजन। पाँच सात दिनसम्म छोरो पढेको, कान्छो छोरोले पढेको थाहा पाएर हिरण्यकश्यपले छोरालाई सोध्यो, राजा तिमीले के पढौ त नडाटी भन। कान्छो छोरो प्रह्लाद भन्नुहुन्छ, असुर श्रेष्ठ पिताजी, मैले पढेको वर्णन विस्तार हजुरलाई म प्रमाण गरिदिन्छु, सुन्नुहोस् भनेर छोरो काखमा बाउको बसेर भन्न लाग्यो। श्रवणम कीर्तनम विष्णु श्रवणम पादसेवनम अर्चनम वन्दनम दास्यम शख्य आत्मनिवेदनम। मैले पढेको यो नौवटा भक्ति भगवानको, भगवान नारायण वासुदेवको, विष्णुको श्रवण गर्नु, कथा श्रवण गर्नु, कीर्तन गर्नु, नाम जप्नु, विष्णुलाई सम्झनु, पाउको सेवा गर्नु, पूजन गर्नु, हात जोड्नु, दास बन्नु, आत्मसमर्पण बनाएर भगवानको साथी बन्नु, यही नौवटा भक्ति मैले पढेँ बुबा, अरू पढ्न बाँकी नै छ। यति मात्र के भनेको थियो प्रह्लादले। जेठो कान्छो छोरो प्रह्लादलाई काखबाट टिपेर फल्ले प्रह्लादलाई, का पिताजी हिरण्यकश्यपको भन्छ, दैत्य चन्दन बने जातो य कण्टक द्रुवम, दैत्य रूपी श्रीखण्डका जंगलमा काँडा रूपी बैर तु काँसे आया बेकु, भनेर टिपेर फालिदियो छोरालाई। तँलाई बदमास कहाँको लपरेकोस्, यो पक्का तँलाई पढाउने को हुन्, तँलाई दोष केही छैन, त्यही गुरुहरूलाई भएर बाहुनपट्टि नै जाइ लाग, बाहुनलाई देख्नै सक्दैनन् कोही पनि, किन यस्तो गरेका, बाहुनले खायो, बाहुन बाद, बाहुन जस्ता, बाहुन जस्तो भनेका छन्, कुन चाहिँ भोकिरहेछ कुन, बाहुन बाद भनेका छन्, फेरि मान्ने बेला चाहिँ हाम्रै फलकलाई टुप्पा टुप्पा लगाएर राखेका छन्। ब्राह्मण से मुख आमाशित भन्छ, ब्राह्मण भनेको मुख, त्यस कारणले मुख पटेर गइरहन्छ। राजा परीक्षितलाई सुखदेव स्वामीले अब छोराहरूलाई गएर किन यसरी पढाइस भनेर ब्राह्मणका प्रतिमा ताजन दिन आँटेको थियो। गुरुपुत्रहरू पढाउन आउनुभएको रहेछ, त्यही दिन गुरुपुत्र भन्नुहुन्छ, गुरुपुत्र उभाइ छ, नमत प्रणीतम न परम प्रणीतम सुतो बनाते सत्येन्द्र शत्रु नैसर्गकीयम मतिरैष राजन नियाक्ष मनु कददस ममान। हामीले पढाएको पनि होइन, पाठ्यक्रमभित्रको कुरो पनि छैन, हामीले त्यो कुरो जान्दैन, जान्दैनौ राजकुमार त्यस्तै हुकुम हुन्छ महाराज, हामी कसरी बुझौं भनेर विन्ती गरे गुरुपुत्रहरूले। याद राख, मेरो छोरोले नराम्रोसँग शत्रुको नाम जपेको छ आज नौवटा भक्ति, यदि कडा सजाय पाउला होसियारीपूर्वक काम गर भनेर हिरण्यकश्यपले आज्ञा गर्यो। हुन्छ हजुर भनेर गुरुहरू राखेर पढायो। पाँच सात दिन फेरि भएको थियो, कान्छो छोरालाई काखमा राख्यो हिरण्यकश्यपले, राजा तिमीले के पढौ त न ढाँटी भन भन्दा, असुर श्रेष्ठ पिताश्री, नौवटा भक्तिको लक्षण त मैले हजुरलाई बताएँ, भगवानले साक्ष्य पनि भन्नुभएको छ, क्या साथी पनि भन्नुभएको छ प्रभुले, त्यसै कारणले कुनै देवताले कुनै धर्ममा आफ्नो भक्तलाई साथी भनेको छैन, तर हाम्रो हिन्दू धर्ममा सनातन वैदिकमा भगवानले साथी भन्नुभएको छ आफ्नो भक्तलाई, साक्ष्य भनेको छ। त्यसै कारणबाट यो बडा गम्भीर कुरा छ, यहाँ भगवानले साथी भन्नुभएको छ, कुनै धर्ममा साथी भन्दैनन् देवताले, आफू उच्च स्थानमा रहन्छन् ओर्लिएर साथी भन्न चाहँदैनन्, भक्त वत्सल भन्नुभएको छैन भगवानले, म तिम्रो वशमा छु भन्नुभएको छैन, कुनै पनि धर्ममा म धेरै धर्मको बारेमा अनुसरण गर्छु तर मैले त्यस्तो कहीँ भेटाएको छैन, तर भगवान हाम्रो यस वैदिक सनातन हिन्दू धर्मको दर्शनमा भगवानले भक्तलाई साथी भन्नुभएको छ, त्यति मात्रै होइन तिम्रो म वत्सल म बसमा छु पनि भन्नुभएको छ भक्त बसल भनेर। यसैले हिरण्यकश्यपका छोराका पनि साथीका रूपमा प्रभु तयारी हुनुभयो, अनि हिरण्यकश्यप नाम गरेको दानवले सारा वैभवताको उत्तरोत्तर प्रगतिको साथमा लगेको थियो, अनि कान्छो छोरालाई फेरि सोध्यो हिरण्यकश्यपले, बाबु तैँले पढेको के पढिस् त बाबु, आयो फेरि भनेर भन्दाखेरिमा, पिताश्री विश्व ब्रह्माण्डमा खम ईश्वर एउटै हुनुहुँदो रहेछ, यही कुरा मैले बुझेँ, अरू बाँकी पढ्न बाँकी छ पिताजी भन्छ दोस्रो पाठमा, लो बुझिस बुढी तेरो छोरा कुरा भन्न थाल्यो, छोरो बिग्रिएपछि बुढीपट्टि झम्टनी हो, जो पनि गतिलो भए पो, हाम्रो जात हाम्रो कुल हाम्रो रगत, हाम्रो जातले पो हुन्छ रगतले पो हुन्छ भन्छ होइन छोरो बिग्रियो र छोरी बिग्रियो भनेदेखि तेरो त दुध खाएको तेरो के गतिरो हो नि तै होस् यो घर बिगार्ने त्यो बुढीलाई त्यसले कति छ तेरियामा उहाँ कि भन्छ उहाँ सासुले कट्ठै गाबेला घिउ थपी थपी दिन्छ यसै कारणले महाराज परीक्षितलाई सुखदेव बताउनुहुन्छ हिरण्यकश्यपका छोरा प्रह्लाद आजबाट पठन पाठनको लागि तयारी भएर आफ्नो छोराले दिएको दण्ड र सजायको लागि म आफ्नो छोरामाथि भएको असामयिक कसम किसिमको घटनाको कारणले प्रभावित भएर हिरण्यकश्यप नाम गरेको दानवराज आज ठूलो वैभवताको मिटिङ राखेर तिनीहरूको वस्तुस्थितिको अध्ययनको तयारी हुन आँटो भन्ने सम्बन्धको कथा यस अध्यायबाट सुन्नुभयो महाराज परीक्षित श्रीमद् भागवत महापुराण हिरण्यकश्यपका छोरा प्रह्लाद अब यो सारी बेकुप र बदमास निस्कियो यसलाई कुन सजाय दिने भनेर पाता कसरी चुट्ने पिट्ने र दण्ड दिनेको सट्टामा हिरण्यकश्यपले आफ्नो पत्नीको आज्ञा मुताबिक यसको जड तत्व पत्ता लगाउनका निमित्त अब गुरूकुलमा गएर पेटिङ राखे ल भन् यो सारी खराब निस्कियो सारी आचारहीन निस्कियो यसलाई कुन सजाय दिने ल भन भनेर सोद्धाखेरिमा मेरो महाराज यसको सजाय भागी भनेको यसको जब यस किसिमबाट दण्ड र सजाय भनेको अब कसरी कहिले दिने कुन प्रकारबाट दिने यसलाई बडो समस्या पर्यो र त्यो समस्याको समाधानको लागि भगवान अरूबाट सम्भव हुन सक्दैन हिरण्यकश्यपका छोरा प्रह्लादलाई सजाय दिनका लागि भन्दा एउटा कामबाट पूर्ण हुन्छ भनेर निर्णय गरियो के काम भनेर सोधिएको खण्डमा अरूबाट सम्भव हुन सक्दैन मेरो सरकार एक मात्रै गुरु छ भनेर निर्णय गरियो के कुरो भनेर सोधिएको प्रश्नका लागि अरूबाट सम्भव हुन सक्दैन एउटा विषय छ महाराज भने के विषय छ भनेर सोद्धाखेरिमा एउटा मात्रै प्रकारको प्रसङ्ग हो यसलाई नेल कडी हात कडी कानका कौडी गलबन्द नेलचौडा लगाउने होइन यसलाई पाता कसेर लडाउने पनि होइन तर यसलाई जब जब यो उपदेश गर्नेवाला को हो यो कुरा बुझ्नु चाहिँ जरूर छ
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
2: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी माइली तिलरी रामलीला झुम्का पिजडा झुम्का बाला औठी पेन्डल चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला लक्ष्मी आभूषण भण्डार सिद्धार्थ चोक टिकापुर कैलाली संचालक प्रकाश भण्डारी सम्पर्क नम्बर 9848531595
3: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना
4: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ
5: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
4: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
5: बेसरी टाउको दुख्ने
4: उच्च ज्वरो आउने बेहोस हुने
5: घाँटी अररो कडा हुने
4: कम्पन हुने
5: पक्षघात हुने
4: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
5: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
4: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
5: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
4: घर बाहिर निस्कँदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ
5: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
4: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
5: सधैं झुल टाँगेर सुत्ने गरौं।
4: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
6: स्वास्थ्य कार्यालय कैलाली।
7: सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
8: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
9: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638887।
10: सम्पूर्ण समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 107 MHz हरेक हप्ताको आइतबार बिहान 5:00 देखि 5:45 प्रसारण हुने आध्यात्मिक जागरण कार्यक्रम सुनिरहनु भएका आदरणीय श्रोता मित्रलाई म धन्न साईको तर्फबाट हार्दिक स्वागत साथै ख्रिस्टीय अभिवादन, जय मसीह तथा नमस्कार छ। आदरणीय श्रोता मित्र, यस कार्यक्रममा विभिन्न मण्डलीका पास्टर तथा अगुवाज्यूहरूबाट बाइबलले आध्यात्मिक प्रवचनका साथै सुमुद भजन क्रोस प्रस्तुत गर्ने गरिन्छ। यसै क्रममा आजको यस कार्यक्रमको शुरूआत गरौं एउटा भजनबाट।

0: यसैकारण म आदरणीय श्रोता मित्र यो भजन पछि अबको समय रहेको छ बाइबली प्रवचनको र आजको वक्ता हुनुहुन्छ टिकापुर नगर ख्रिस्टी एकता समाज कैलालीका सल्लाहकार सँगै अल्फा सामुदायिक चर्चका वरिष्ठ पास्टर मोहन प्रसाद शर्मा आजको वक्ता हुनुहुन्छ।
1: धन्यवाद धनराज भाइ, साथै श्रोतागण प्रिय नमस्कार। ख्रिस्टी अभिवादन। प्रभुले सिकाउनु भएको प्रार्थना यस प्रकार छ, मत्ती रचित सुसमाचार पवित्र बाइबल धर्मशास्त्रबाट उद्धृत गरिएको छ, 6:9-13। हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराध क्षमा गर्नुहोस् जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन। धन्यवाद। राजा दाऊदका छोरा सुलोमन राजाले लेखेको कुरा हितोपदेशको विषयमा म प्रवचन वाचन गर्न गइरहेको छु। प्रस्तावना र उद्देश्य र विषय: दाऊदका छोरा इजरायलका राजा सोलोमनका हितोपदेश, जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्त गर्नेछन्, अन्तर्दृष्टिका कुराहरू बुझ्नेछन्, एक अनुशासित र विवेकी जीवन जिउनेछन्, सोझाहरू विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्, बुद्धिमानले सुनुन् र तिनीहरूको ज्ञान बढ़ोस् र विवेकशील व्यक्तिलाई अगुवाई मिलोस्, जसद्वारा हितोपदेश र दृष्टान्तहरू बुद्धिमानको आह्वान र रहस्यका कुराहरू तिनीहरूले बुझुन्। 7 पदमा चाहिँ परमप्रभुको भय नै ज्ञानको शुरू हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। हे मेरो छोरा, आफ्नो बुवाको आदेश सुन र आफ्नी आमाको शिक्षा नत्याग, ती तेरो शिरमा शोभाको मुकुट र तेरो गलामा सम्मानको हार हुनेछ। हे मेरो छोरा, यदि पापीहरूले तलाई हप्काउन बहकाउनु खोजे भने तिनीहरूको बहकाउमा नलाग, तिनीहरू भन्लान् आऊ हामीसँग कसैको रक्तपात गर्न ढुकी बसौ, कुनै निर्दोषलाई लुट्न ढुकी बसौ, चिहानले तिनी निलेजै र गहिरो भडखालोमा परि त्यसको पीडमा पुग्नेहरूलाई झैं हामी तिनीहरूलाई पूरै जिउँदै निलौ, हामी सबै किसिमका बहुमूल्य थोकहरू लिनेछौ र लुटका माल सामानले हाम्रा घर भर्नेछौ, तिमी हामी सँगै साझेदार हौ र हामी लुटको थैलोबाट बाँड्नेछौ। हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा भाइले पाइलै नटराख, किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्छन्, तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्, सबै पंक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्यर्थ, यी मानिसहरू आफ्नै रगतको लागि ढुकी रहन्छन्, तिनीहरू आफै जाकिन ढुकी रहन्छन्, बैमानीसित कमाउनपट्टि लाग्नेहरू सबैको अन्त्य यस किसिमले हुन्छ, यसरी धन आर्जन गर्नेको जीवन त्यसैले छिनेर लैजान्छ। बुद्धिको तिरस्कार विरूद्ध चेतावनी: बुद्धि सड़कहरूमा चर्को स्वरले कराउँछ, त्यसले आफ्नो आवाज बजारहरूमा उचाल्छ, हो हल्लाले भरिएका गल्लेहरूका पर्खालहरू माथिबाट यो चिच्याउँछ, शहरका मूल ढोकाहरूमा यसरी त्यसले भाषण गर्छ, हे निर्बुद्धि हो, कहिलेसम्म तिमीहरू आफ्नो बुद्धिहीन मार्गलाई प्रेम गरिरहनेछौ, कहिलेसम्म खिल्ली उडाउनेहरू खिल्ली उडाइरहनेमा मग्न भइरहने र मूर्खहरूले ज्ञानलाई घृणा गरिरहने, यदि मेरो हप्की तिमीहरूले ग्रहण गरेका भए म आफ्नो हृदयका कुराहरू तिमीहरूसँग पोख्ने थिए र मेरा विचारहरू तिमीहरूलाई थाहा गराउने थिए, तर मैले बोलाउँदा तिमीहरूले इन्कार गरेका हुनाले र मैले आफ्नो हात फैलाउँदा कसैले ध्यान नदिएका हुनाले मेरा सबै अर्थीहरूलाई तिमीहरूले व्यवस्था गरेका हुनाले म मेरो हप्की ग्रहण नगरेका हुनाले तिमीहरूलाई आपत्ति आइपर्दा म हाँस्ने छु, विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्ली उडाउने छु, जब आँधी बेरी नै तिमीहरूलाई विपत्ति आउँछ ढाक्छ, तब भुमरीले आपत्ति तिमीहरूमाथि मडारिएर आउँछ, जब संकष्ट र दुःखले तिमीहरूलाई डुबाउँछन् तब तिनीहरू मलाई पुकार्ने छन् तर म जवाब दिने छैन, तिनीहरूले मेरो खोजी गर्नेछन् तर मलाई भेट्टाउने छैनन्। तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले म परमप्रभुको भय मान्न नचाहेका हुनाले तिनीहरूले मेरो अर्ती ग्रहण नगरेका हुनाले र मेरो हप्की तिरस्कार गरेका हुनाले तिनीहरूले आफ्नो चाल चलनको फल भोग्नेछन् र आफ्ना कपट योजनाको फलले आफै लादिनेछन्। आफ्नै मनमानीपनले गर्दा निर्बुद्धिहरू मर्नेछन् र मूर्खहरूको आफ्नै निश्चिन्तताले तिनीहरूमाथि नाश आइपर्नेछ। तर मैले भनेको कुरा ज जसले सुन्छन् तिनीहरूले सुरक्षामा जिउनेछन् र हानि नोक्सानीको डरै बिना ढुक्क रहनेछन्। आमेन। धन्यवाद
0: आदरणीय श्रोता, अहिले हामीले बाइबलीय खण्डबाट प्रवचन सुनेका छौं। यसको लागि म आजको वक्ताजीलाई धेरै धन्यवाद दिन चाहन्छु। हस्त आदरणीय श्रोता मित्र, आजलाई यस कार्यक्रम यति नै। अर्को हप्ता फेरि भेट्ने आशा गर्दै यसपछि यहाँले भजन सुन्दै गर्नुहोला। म प्रस्तुत धनराशि पनि बिदा हुन्छु। यहाँहरूको आजको दिन आशिषमय होस्। धन्यवाद।